0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार सन् 2026 मे 22 तारीख अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुशान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरुबाट
1: सार्वजनिक ऋण 30 खर्ब नजिक नया बजेट लाई फेरि पनि ऋणकै भर यस पटक पनि बजेट सँग जोडिएन आयोजना बैंक
0: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट
1: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो देशभित्र अवसरको कमी मुख्य कारण विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड
3: हाम्रो विश्वविद्यालय चाहिँ पर्ने छ किसानसँग त विद्यार्थी जोड्नु पर्ने छ एग्रिकल्चर काम गर्ने होला जति रोजन बरु हुन्छ तपाईँहरू व्यवसाय बनाउने त्यसरी जान सकियो भने राम्रो हुन्छ।
0: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने
1: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: Major appliances का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नु तपाईँ पनि भन्नु रहेछ मलाई त बेचकको पानी लागिसकेको छ। Major appliances बेचकको पानी लाग्छ।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति नेली जेठ 13 गते
6: सम्पर्क फोन नम्बर 98570 3578 98570 7540 98635 6678
0: काया कैरनमा अब खबरको सिलसिला चालू आर्थिक वर्षको 10 महिनामा करिब 4 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26,74,04,00,000,000 थियो। वैशाख सम्मको ऋण नेपालको कुल ग्राहक उत्पादन जीडीपी को 45.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपी को अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3,99,00,000,000,000 रूपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोड़िने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरी बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ्ने बताउनु भएको छ।
1: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिनु भएको छ। एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझ नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजी बीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
0: कायाकैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: बचत 39% नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै बहर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढ़ेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशी लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मोगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि पछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढ़ाइ हुने क्याम्पस थपिने मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
4: पहिले चाहिँ हाई कम्ती हुन्थ्यो, 5-6 हजारमा थोरै 20-30 जनालाई नाम निकाल्थे पढ्थे, त्यसपछि भाले हुन्थ्यो कृषिको लागि। अहिले पहिला जस्तो छैन, अहिले विद्यार्थीहरू लगभग 5-6 हजार जनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्छन्। सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढ़ाई हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
4: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढ़ाई हुन्छ, प्लस टू पढ़ाई हुने 3 वर्ष होला, सिडिबिडी कोर्स होला, 9-12 होला, बास्टर होला, बीएसएजी होला, एमएससीएजी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग त विद्यार्थी जोड्नुपर्ने छ।
3: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ़छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
4: पढ्दै कमाउँदै पढ्को चाहिँ एक विद्यार्थी 5 किसान र एक विद्यार्थी 10 किसान, त्यसरी गर्यौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो, प्र्याक्टिकल नलेज गेन भयो। कि
3: विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढ़ाईसँगै प्राप्त ज्ञान सदुपयोग गर्नु र व्यवसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड़ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल।
5: यहाँको अपर्च्युनिटी पाएर उसले धेरै विदेशी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल हुन नसकेको अवस्था छ। 100% नै तपाईँले विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा हामी पाइँदैन, के भन्यो एउटा प्लान पास भयो अनि अरू अरू पनि एग्रिकल्चर पढ्नुपर्छ भन्ने छैन कि एउटा अलिकति छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्यो होला, जति बरुहरू पनि हुनुहुन्छ तपाईँ पनि तपाईँलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
1: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सड़क काठमाडौँ।
1: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरूमा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका, जर्जिया, इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भुङ्गडीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्ता बासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। चार पाँच फिटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। आठ फिट अग्ला पिलर राखेर

0: वेबसाइट dci.org, फोन नंबर 01-5242-5243। के तपाईं ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
1: यस्तै समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपीडी सेवा,
0: विशेषज्ञ ओपीडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैलीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690-98514-24063।
2: हर घर ये था, हर घर में प्रकट ये थी राम साक्षी गाथा रामायण को नेपाली भाषामा हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विष्णुको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मोरङको निक्लाजुङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढ़ेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत ती समुदायलाई प्रत्यक्ष हेर्न र संवाद गर्न सर्वसाधारणको बिहानैदेखि थाम्न नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मेक्लाजुङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्त्याएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडा कुडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवन शैलीको प्रभाव बढ़दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले निसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाई छ। कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 को आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष यूजी युवा सावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवा सावाको भनाईमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
4: अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबी को आधिकारिक वरीयतामा समावेश

0: प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिंगमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टू को आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंक सहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंक सहित 5औं स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
1: कार्यक्रममा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जस्तो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ।
0: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असुल उपयोग हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
1: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
0: 4 दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 बाट यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो। परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
1: उठानसँगै हामी काया कैरमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
1: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोध बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
0: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड़।
1: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
0: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
1: अन्त्यमा आजको कार्टुन आज हामीले कान्तिपुर बा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका कालो टोपी र काले पोशाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त धन्यवाद। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: सुनिए मथुरा प्रश्न विचार जी रेडियो नेटवर्क सड़क सुरक्षा जीवन रक्षा
1: हतार में बाटो काट्दै हुनुहुन्छ जति हतार भए पनि एकचोटि दायाँ तिर हेर्नुहोस् अनि एकचोटि बायाँ तिर पनि हेर्नुहोस्
2: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि
1: सकिन्न
0: भर्खरै निर्वाचन हराएपछि बहुभूत चापाचाप जस्तै विश्वताले बहिले तपाईँसँग खोजिरहेको थियो अलिअलि कम भनेको कसै सकिनु
1: हजुर कम त भएको छैन आज आधुनिक चलिरहेको छ
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा
1: अहिले त म संसदभित्रै केन्द्रित त
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने भन्ने जस्तो भनेर
1: अब यो संसदभित्र अहिले अधिवेशन विकासी अधिवेशन सुरु भइरहेको छ हाम्रो अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ

हजुर केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनुपर्छ। अब जिम्मेवारी त सबै सांसदलाई बराबर नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्नु पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमावलीमा नटेके राज्यमा नटे पनि त्यस्तोहरू चाहिँ भइरहेको छ, तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एण्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।

0: भएकोछ भनिरहेको छ नि
1: त्यो अहिलेसम्म त त्यस्तो केही पनि भएको छैन आवश्यक परेको खण्डमा भनेर एउटा हामीले चिन्ता बनाइराख्नुपर्छ होइन गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन आजको अब हिजो अस्तिकै देखिसक्नु भयो त्यहाँ होइन अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन् हिजोको अभ्यासहरू देख्नुभयो हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो सँगसँग प्रधानमन्त्रीज्यूको जो त्यो हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाएको समिति हो
0: अनि विपक्षी दलसँग सम्बन्ध चाहिँ कस्तो भइरहेछ त जुन एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि
1: एउटै भन्नाले एउटै छैन आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले त्यस्तो हुँदैन हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला सबैको भ्युज एउटै मिल्दैन केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ केही त सरकारसँग पनि मिलिया छ हामीले त्यसलाई प्रोत्साहन गरेर अब हिजोको दिनमा उहाँले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै खिटीपुरको डाँडामा बसेर आइटी भन्ने कुरा त अहिले सत्य साबित भयो नि उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ हुँदै पनि छ अरू पनि अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएका छौँ जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामी चाहिँ अब्जेक्सन गर्दै पनि गएको छौँ
0: अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनैतिक दलको उपस्थिति विषयहरू कुरा गर्नु त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो के अझै सुधार गर्छ
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु अब उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञा पत्रसँग मिल्ने कुराहरू नै आएछ त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति हजुर सरकारले गरेको किनभने हाम्रो प्रतिज्ञा पत्रमा मिल्ने कामहरू छ सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युर्स मिलिएको छ होइन त्यही एउटा पाटो छुट्टै छ खुसी पनि लागेको छ राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छु र केही चिजहरूमा त्यहाँ अलिकति कष्ट नभएको जस्तो चिजहरू छ कि जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन सहकारीको कुराहरू छ त्यहाँ त्यो पनि प्रष्ट रूपमा छैन महिलाहरूको आवाजहरू जस्तो जति आउनु पर्ने हो महिलाहरूको सभामा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु म यही हजुरको मञ्चबाट पनि भइरहेको छु यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न
0: चाहन्छु
1: हाम्रो हुन्छ त्यस्तो चाहिँ हुँदैन तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ।

0: 그래서 뭐 나를 당해라 그래서
1: 그러면 탄나는 난 코스트 사원이 반나라 자니 practical 마판이 장 사방님 감은 가는 마트 노자 보니로 मुख्य भन्दा चाहिँ भनिराखेछ हैन भन्नलाई चाहिँ तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गरिन्छ जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जान पर्छ हैन हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा हैन हामीले त नियमावली भन्दा माथि संविधानलाई राखेर हेरेका छौँ नि त तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन फेरि त्यो 38 के पनि भनिएको छ नि यदि प्रधानमन्त्री विदेश गएको खण्डमा यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउ अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ फेरि त्यहाँ लेखिएको पनि प्रष्ट लेखेको छ अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ पहिलादेखिको पनि सुनियमलाई दुई जवाफ गरेर हस्पिटलबाट उठेर आएर जवाब थियो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री नै उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको दुई तिन घण्टापछि त्यो हामीले देखि नै रहेछौँ तर यसले के चाहिँ बुझाउँछ भने जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री अब जनताहरूमा एउटा कस्तो छ प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हामीले खबरदारी पनि गरिरहेछौँ उठेर
0: बसेर
1: अब समितिहरू त्यही त कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन त्यहाँ पूर्ण रूपमा दुईटा समिति बसेर दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ समितिहरूमा सबै कुराहरू उठाएर राखेको छैन र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेको छ समितिहरूमा चाहिँ यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने यस्ता कुराहरू पनि आइरहेछन् पास गर्न खोजिरहेछन् अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त त्यहाँको कुरा त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त प्रत्यक्ष देख्न पाउनु पर्यो सुन्न पाउनु पर्यो यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उचाइ गर्दैनौँ अब भोलि के गर्छन् भनेर त हजुरलाई पहिले नै थाहा हुन्छ तर हामीले यसमा अध्ययन गरिरहेछौँ
0: अनि चुनाव तपाईँले जित्दाखेरि एउटा ठुलो समाचार भयो कि वचन थापाले बालिकाबाट जित्नु भयो भनेर कस्तो चुनावको तपाईँको
1: चुनाव
0: खटन पटनको हिसाबले कस्तो हुँदैछ चुनाव
1: गाह्रो चाहिँ गाह्रो नै हुँदो रहेछ किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ यसमा चाहिँ भूगोल ठुलो हुन्छ सबैलाई सबैलाई समेटेर लिएर जानु पनि सबैलाई मिलाएर लिएर जानु पनि त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रो हुँदो रहेछ तर एउटा उत्साह थियो गाउँमा किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठुलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो र सबैभन्दा ठुलो उत्साह कहाँनिर थियो जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो रूपमा भोटिहाल्नु पाउनु भएको थिएन कङ्ग्रेस जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुन्थ्यो यसपल्ट हामी रूपमा भोट हाल्न पाउँछौँ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो कङ्ग्रेस समर्थनले रूपमै भोट हाल्न पाइन्छ आफ्नै पार्टीको रूपमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको न्यु जेनेरेसन पनि छ छोरी मान्छे मेन त मलाई महिला दिदी बहिनीहरूको धेरै सपोर्ट भयो छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कङ्ग्रेस पार्टीबाट भन्ने एउटा उहाँमा क्युरियोसिटी चाहिँ के थियो जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीले नबिर्सिनु होला हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो
0: चुनावको बेलामा
2: अब क्या मानते हैं जानता हूँ आप इस संबंध में
3: विगत को

0: 하시는 비밀이나 그 대부분의 기능구성은 언제 그 브루스틴을
1: 이거 빨리 비카시에 나온다이사 아마 예스만 있는 바퀴사 अब कसरी कवरले कसरी हेर्छ त्यसपछि यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु
0: तपाईँसँग प्रधानमन्त्री देखि मन्त्री समाधान सुरु गर्ने जे भनिरहेको छ त्यो चुनावको प्रतिबद्धता
1: उहाँहरूसँग हाम्रो कम्युनिकेसन नै छैन उहाँहरूले हाम्रो सांसदलाई बोलाएर कम्युनिकेसन नै
0: गर्नुभएको
1: छैन त्यति बेलामा पनि सुन्नु मात्रै भयो हामी त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो हामी समस्त कर्णालीको कुराहरू राख्यौँ आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै तर समस्त किन कर्णालीको मानिनेहरूलाई बोलाउनु भएको भए हामीले समग्र कर्णालीको राख्यौँ र आफ्नो क्षेत्रको चाहिँ अब कर्णाली मात्रै पर्ने पेट्रोलियम कुरा छौँ हामी त्यति बेलामा गर्छु दिन्छु चाहिँ भनेको छैन म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु मैले दिन्छु गर्छु भनेर मैले गर्नु छ त्यहाँ धेरै गर्नु छ मेरो हस्पिटलहरू अस्त व्यस्त छ त्यसलाई पूर्णता दिनु छ हजुरको होइन त्यसपछि आएर यो रुबेडियादेखि नक्सिलाङ्गासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ होइन हजुरको त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ मैले एउटा वर्क प्लान गर्दा सबै मैले गर्छु भन्नुभयो मैले आसामबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन् त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ धेरै चिजहरू छ दैलेखमा

0: त्यहाँ महिला दिदी बहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन। त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ। गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हाम्रो शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको, धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एज नै बिहा गर्ने जुन छ, त्यसले पनि हाम्रो एकदमै ठुलो ऊ निम्ताइरहेछ होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि। अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौँ भने सरकारसँग एउटा मिति बनाएर त्यहाँ अगाडि बढ्न पर्छ। प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नु भएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो एनजिओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नु भएको छ।
1: स्वास्थ्यमा
0: पनि अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमी हो या अरू केही हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा बख्रा भन्दैन। अहिले चाहिँ महिला दिदी बहिनीहरूको मेन चाहिँ युट्रस कोलाप्स हुन्छ, यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले। यो चाहिँ अब हजुर अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अलपत्र छ, त्यो भवन बनिरहेको छैन, यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डाक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने हो।
1: त्यो सबै काम गर्नको लागि एउटा संसदको रूपमा तपाईँ एक्लै लिएर तपाईँले त्यो कुरो सुन्नुभयो, सरकारहरूको त्यो सम्बन्धमा अथवा सरकारले कतिको सोचे जस्तै पाइराख्नु भएको छ नि?
0: यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको पनि गरिरहेको छ, हामी समस्त कर्णालीलाई नै हेरिरहेको छौँ। अब कर्णाली भन्नुभएको छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेको छौँ। अब यो गभर्मेन्टसँग हामीले माग्नु पनि भनिरहेको छ, सबैजना बसेर हामी प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भन्ने किसिमको डाटा चाहिँ निकालिने। जुनसुकै पार्टीको होस्
1: भइरहेछ
0: कोर्डिनेसन भइरहेछ,
1: यो खालको समन्वय हुँदाको मिति
0: कति चिजहरू छ भ्युस मिल्दैन रहेछ होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँले यो तरिकाले जाउँ भन्यो, हामीले यो तरिकाले जाउँ, कति भ्युस त मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्नु त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ। तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएको समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि पार्नलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोड म्याप चाहिँ निकाल्छौँ।
1: अनि फोन अब

0: 사라진 방향의 공권세.
1: 사마직 상관도 아까 오면 인생자? 후원장이라고 살짝 TV 나가리 보니 후원 우티나 많이 끊는 이딩을 막 바라나 나삭사? 어이리 나 나삭사? 이나? 닮을 걸 며칠 거리니라 앉아.
0: 언제 그 상승 팀을
1: 하는 거예요? 아, 수원 알았죠? 수비 선수가 나빴어. 그때 사는 사는 그 알아. 엄마 얼굴은 완전 예수도 원딩이 벌이 왔는지 예수도 원딩이 케이생님 사실 알아내는 말씀 달리호는 사실 알아내서 왜 컨텐츠는 수원은 얼굴은 뭐 왔는지 뭔가 왔는지 뭔지 어루 내리까 말서 어떻게 벌어온지 다른 거라는 상의 감지 예수 민대는 왔는지 마시대 나와 의상은 언제 머리상 예수도 원지 성남은 가는 책하리자.
0: 솔직히 그거는 무엇을 좀 말씀해요?
1: 대략만.
0: I'm going to go to the house.
1: पहिला को जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ अब काठमाडौँ नबसी पनि हुँदैन यहाँ कानुनगढ ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ यहाँ नबसी पनि हुँदैन जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन उहाँहरूको समस्याहरू राख्ने ठाउँमा त्यो चाहिँ नदोरेछ भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ गरेछु त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन मेरो फ्यामिली भयो हुनुहुन्छ उहाँले पनि कन्डिसन
0: गरिदिनु
1: म त्यही सोच्छु के छ कसो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड त्यही हुनुहुन्छ केही थियो त्यस्तो केही आएको थियो र भन्नुहुन्छ यस्तो यस्तो गरेँ मैले यस्तो यस्तो गर्दै भन्नुहुन्छ अब यो हुँदैन भने कामहरू यस्तो गर्नु मिल्दैन अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेको छु
0: यो अहिले

0: चाहिँ कस्तो हुनेछ?
1: त्यसै हुँदैन रहेछ. कति चिजहरू चाहिँ मैले अरूहरू मानिन्जुहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नु हुँदो रहेछ. क्रमसंजक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिन्छ नि रहेछ. पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर
0: चाहिँ
1: आफूले पनि भन्न पाइयो. तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन,
0: उहाँले
1: निजी विचार दिन सक्नुहुन्छ. हाम्रो चाहिँ केही पार्टीको दिनु पनि के आफै निजी दिनु पनि हुँदो रहेछ.
2: Thank you.

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुरुवात एफएम 102.2 मेगाहर्ज देश का विभिन्न भाग र www.sunwafm.com संसार भरेक प्रसारण भइरहेको बिहान 7 बजे सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुरुवातम द्वारा प्रहरी नायक परीक्षकमा उचित कुवरको विदाई। थामे बस्ती पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणका लागि खुम्बुले तीव्र रूपमा काम गर्दै। एकै दिनमा 270 भन्दा बढ़ी आरोहीले शेखर माथाको सफल आरोहण गरे। एसटीको निराशाजनक नतिजापछि निफुपिकेका अभिभावक आक्रोशित। पाँच बुधे मार्क्सेट तीव्र खबरदारी। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुमा ब्याङ्क शाला संचालनमा आयो। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औसिलु खर्क गाउँपालिका सबैभन्दा कम बेरोजू। कोशी प्रदेशको आर्थिक वृद्धि दर 3.1% हुने अनुमान। र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। अब समाचार विस्तारमा। सोलु खुम्बुको सोपाङ गाउँपालिका एक स्थित ढुङ्गा खोलामा एक अज्ञात पुरूषको शव फेला परेको छ। बुधबार दिउँसो 12:30 बजेको समयमा प्रहरी चौकी पावेबाट प्रहरी साई खबरबारको कमाण्डमा खटिएको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो। प्रहरीका अनुसार शवको एउटा खुट्टा र एउटा हात मात्र बाहिर देखिएको अवस्थामा भेटिएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुपाङबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटिका मेनु प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल फाप्रो ल्याइएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। प्रहरीका अनुसार शवको पहिचान भएमा वा सम्बन्धित व्यक्तिबारे जानकारी भएमा जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुको सम्पर्क नम्बर 98529901 खबर गरिदिन आग्रह गरेको छ। प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई चुस्त दुरूस्त राख्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुको परिसरभित्र आधुनिक व्यायामशाला सञ्चालन गरिएको छ। प्रहरी नायक परीक्षक डीएसपी मनोजित कुवरको विशेष अवधारणा र सक्रियतामा यो पूर्वाधारको निर्माण सम्भव भएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। हालै आयोजित एक विशेष समारोहको बीच उक्त नवनिर्मित व्यायामशालाको औपचारिक उद्घाटन समेत सम्पन्न भइसकेको छ। प्रहरीहरूको दैनिक कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन शारीरिक तन्दुरूस्ती अपरिहार्य हुने ठहर गर्दै शुरू गरिएको यस अभियानको पहिलो चरणमा करिब 1,50,000 रूपियाँ बराबरको लगानी गरिएको छ। यस जिमहललाई आगामी दिनहरूमा थप व्यवस्थित र अत्याधुनिक बनाउँदै लैजाने योजना कार्यालयको व्यवहारको जनाइएको छ। कार्यालयका सूचना अधिकारी विकास राईका अनुसार डीएसपी कुवरले आफ्नै वर्षीय कार्यकालमा कार्यालयको आन्तरिक सुधार र सौन्दर्यीकरणमा उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। सोलु खुम्बुका प्रहरी नायक परीक्षक मनोजित कुवरलाई सोलु एफएम कार्यक्रमका बीच विदाई गरेको छ। जिल्लामा एक वर्षसम्म प्रहरी नायक परीक्षकका रूपमा सफल कार्यकाल पूरा गरी सरुवा हुनुभएका कुवरलाई विशेष कार्यक्रमको आयोजना गरेर विदाई गरिएको हो। विदाई कार्यक्रममा बोल्दै सोलु एफएम संचालक समितिका महासचिव मनोज कुमार श्रेष्ठले प्रहरी नायक परीक्षक कुवरले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। सो अवसरमा बोल्दै कुवरले जिल्लामा आफ्नो कुशल भूमिका निभाउन पाउनुमा संचार माध्यमको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ। संचार माध्यमले सही र निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिदिएकै कारण आफू धेरै जनमुखी कामहरू गर्न सफल भएको उहाँको भनाइ छ। विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलु खुम्बु जिल्लाको सुरक्षा प्रमुखका रूपमा काम गर्न पाउनु आफ्नो लागि अत्यन्तै सुखद र अविस्मरणीय क्षण रहेको बताउँदै उहाँले आफ्नो कार्यकालभित्र संचार माध्यमले खेलेको सहयोगी भूमिकाप्रति विशेष आभार समेत प्रकट गर्नुभएको छ।
खुल्लु पासी लामो गाउँपालिकाले थामे वस्तु पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणका लागि तीव्र रूपमा काम गरिरहेको छ। 2081 साउन 32 गते गएको हिम पहिरोका कारण खुल्लु पासी लामो गाउँपालिका पाँच थामेमा बाढ़ीको भौतिक क्षति भएको थियो। सोही बस्ती पुनर्स्थापनाका लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाका इन्जिनियर दीप कुमार बस्नेतले जानकारी दिनुभयो। थामेको कुल 56 घर धुरी मध्ये 25 घर पूर्ण रूपमा क्षति भएको र सो बस्तीमा 135 जना कुल जनसंख्या रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण थामे आधारभूत विद्यालय थामे स्वास्थ्य चौकीमा पूर्ण रूपमा क्षति भएको थियो भने खुल्लु बिजुली कम्पनीमा आंशिक रूपमा क्षति पुगेको थियो। बाढ़ीका कारण क्षति भएको विद्यालय र स्वास्थ्य चौकी हाल अस्थायी रूपमा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ। प्रदेश तथा विभिन्न दातृ निकायहरूको सहयोगमा विस्थापितहरूको घर पुननिर्माणका लागि पहल गरिरहेको खुम्बु पासु नामु गाउँपालिका अध्यक्ष मिङमा छोरी सेन्पाले बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार उक्त स्थानमा जोखिम कायम रहेको कारण सो स्थानमा सुरक्षाका कारण घर पुननिर्माण तथा अनुमति प्रदान नगरिएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ। उहाँले सो क्षेत्रको दिगो व्यवस्थापन र दीर्घकालीन समाधानका लागि निकै चुनौती रहेको र स्थानीय सरकारको मात्र पहुँच मात्र प्रशस्त नहुने बताउँदै संघ प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उल्याउनुभयो। उक्त क्षेत्रको समस्या र चुनौतीको विषयमा नेपाल सरकारलाई समेत ध्यानकर्षण गराएको बताउँदै संघ प्रदेश सरकारले आगामी दिनमा आवश्यक सहयोग गर्ने कुरामा विश्वस्त रहेको अध्यक्ष शेर्पाले बताउनुभयो। हाल विस्थापित घर परिवार थामे तेङ लगायतका स्थानमा अस्थायी घर निर्माण गरी स्थानान्तरण भएको साथै केही घर भने सोही स्थान थामेमा नै बसिरहेका छन्। थामे बस्ती पुनर्स्थापना तथा पुननिर्माणका लागि चालू आर्थिक वर्ष 82 राशिमा थामेमा 1,33,91,680 रूपियाँको कार्यक्रम तथा योजनाहरू सञ्चालन भइरहेको खुम्बु पासी लामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। बुधबार एकै दिन सगरमाथा चुचुरमा 270 जना भन्दा बढ़ी आरोही पुगेका छन्। यति बेला सगरमाथा चौका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण संचालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका महासचिव विश्वराम भण्डारीले विज्ञप्ति जारी गरेर एकै दिन ठूलो संख्यामा आरोही सगरमाथा चुचुरमा पुग्नेलाई ठूलो उपलब्धि र नेपालको पर्यटन र साहसक क्षेत्रका लागि अत्यन्तै गौरवपूर्ण क्षण भएको बताउनु भएको छ। यो सिजनमा आरोहीले सगरमाथा आरोहणका क्रममा विभिन्न कीर्तिमानहरू पनि कायम गरेका छन्। विश्व कीर्तिमानी आरोही कामेदेता शुक्पाको 32 प्रत्यक्ष सगरमाथा आरोहण गर्नुभएको छ भने महिलातर्फ शंख सोबाकी नाक्पा शेर्पाले 11 प्रत्यक्ष सगरमाथाको सफल आरोहण गर्नुभएको छ। अर्का प्रख्यात आरोही सुनखुमुका 49 वर्षीय पासन बाबा शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुग्नु भएको छ। माध्यमिक शिक्षा परीक्षा एसी 2082 नतिजामा सोलुखुम्बु जिल्लाकै सबैभन्दा कमजोर प्रदर्शन देखिएपछि मिखुपिके गाउँपालिकामा चौतर्फी चिन्ता र आक्रोश बढ़ेको छ। गाउँपालिका अन्तर्गतका विद्यालयको समग्र उत्तीर्ण प्रतिशत 13% सीमित भएपछि स्थानीय अभिभावकहरू आफ्ना बाल बालिकाको भविष्यप्रति गम्भीर बन्दै शैक्षिक सुधारका लागि सक्रिय रूपमा मैदानमा उत्रिएका हुन्। यसै सन्दर्भमा लिखुपिके गाउँपालिका वडा नम्बर 2 अवस्थित श्री बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले एक विशेष भेला सम्पन्न भएको छ। परीक्षा फल अत्यन्तै दुःखदायी र निराशाजनक आएको ठहर गर्दै भेलाले विद्यालय प्रशासन स्थानीय सरकार र सरकारवाला निकायलाई झकझक्याउनका साथै तत्काल सुधारात्मक कदम चाल्न कड़ा खबरदारी गरेका छन्। अभिभावकहरूले बुझाएको आधिकारिक माग पत्रमा यो लज्जास्पद नतिजा आउनुमा केवल विद्यार्थी
विद्यार्थीको मात्र कमजोरी नभई विद्यालयको कमजोर व्यवस्थापन राजनैतिक हस्तक्षेप र तरफितलो अनुगमन मुख्य जिम्मेवार भएको आरोप लगाइएको छ। शिक्षा क्षेत्र राष्ट्र निर्माणको मेरुदण्ड र संवेदनशील विषय भएकाले स्थानीय सरकार र विद्यालय प्रशासनले यसको नैतिक तथा प्रशासनिक जिम्मेवार लिनुपर्ने उनीहरूको माग छ। शैक्षिक संकट टार्नका लागि अभिभावकहरूले पाँच बुँदै स्पष्ट मार्गचित्र अगाडि सारेका छन्। उनीहरूले विद्यालय र समग्र शिक्षा प्रणालीलाई राजनैतिक प्रभाव दलगत भागभन्डा र स्वार्थको केन्द्र बनाउन पूर्ण रूपमा बन्द गरिनुपर्ने पहिलो शर्त राखेका छन्। त्यस्तै परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई निराश नबनाई उनीहरूको स्वैच्छिक भविष्य सुनिश्चित गर्न तत्काल निशुल्क विशेष तयारी कक्षा सञ्चालन गर्न माग गरिएको छ। शिक्षक प्रधानाध्यापक विद्यालय प्रशासनको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कन गरी उत्तरदायित्व प्रणाली लागू गर्नुपर्ने विज्ञान गणित र अंग्रेजी जस्ता कठिन विषयहरूका लागि दीर्घकालीन शिक्षा सुधार योजना ल्याउनुपर्ने तथा गाउँपालिका विद्यालय र अभिभावक बीच नियमित समन्वय र सार्वजनिक सुनवाई गर्नुपर्ने कुरामा जोड़ दिएको छ। उक्त भुनाले परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीको संख्या अत्याधिक रहेकाले आगामी पूरक परीक्षाका लागि दुर्गम र खर्चिलो सदरमुकाम धाउनुपर्ने बाध्यतालाई हटाउन माग गरेको छ। यातायातको नियमित सुविधा नभएका कारण अभिभावक र विद्यार्थीले भुल्नुपर्ने स्वास्थ्यलाई ध्यानमा राखी लेखुपुगे गाउँपालिकाभित्रै पूरक परीक्षा केन्द्र स्थापना गरिदिन गाउँपालिका शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ। तत्कालका लागि विद्यार्थीको तयारी मजबूत बनाउन गणित विषयमा शिक्षक गंगा बहादुर बस्नेतले निशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाउनु भएको छ भने विज्ञान विषयका लागि प्रति विद्यार्थी 500 रूपियाँ संकलन गरी नयाँ नियुक्त हुने शिक्षक मार्फत अध्यापन गराउने गरी विद्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ। महालेखा परीक्षकको प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार खोटाङ कैंसेल खर्क गाउँपालिका स्पर्श जिल्लाकै सबैभन्दा कम बेरोजू काम गर्ने स्थानीय तह बनेको छ। जिल्लाका 10 स्थानीय तह मध्ये सबैभन्दा कम बेरोजू काम गर्दै अब कैंसेल खर्क गाउँपालिका पहिलो स्थानमा पुगेको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन 2083 अनुसार कैंसेल खर्क गाउँपालिकाको बेरोजू 0.44% देखिएको छ। महालेखा परीक्षकको तथ्याङ्क अनुसार कैंसेल खर्क गाउँपालिकाले 11.25 करोड़ भन्दा बढ़ी रकमको लेखा परीक्षण गराउँदा 50 लाख मात्र बेरोजू देखिएको हो। कोशी प्रदेशमा आर्थिक वर्ष 2082 राशिमा आर्थिक वृद्धि दर 3.1% हुने अनुमान गरिएको छ। राष्ट्र तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार यहाँ आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तर्क्रिया कार्यक्रममा पहिलो 6 देखि 8 महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिएको छ। प्रदेशमा आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा 3.1% र आधारभूत मूल्यमा 2.9% रहने अनुमान गरिएको कार्यालयका वास्तुलेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिनुभएको छ। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबर हलमा बिहानै 11 बजे इडान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूहमा नेपाल भारत किर्गिस्तान र मालदिव समूहमा इरान कार्किस्तान श्रीलंका र बंगलादेश छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय ह्याकिङमा सुधार गर्ने अवसर दिनेछ। काबा च्याम्पियनशीपमा नेपाल निरुता थगू मालिकको कप्तानीमा मैदान उत्रिनेछ। 14 सदस्य टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। जोमा क्वाडे राष्ट्र टोलीमा पुनरागमन गरेकी छन्। यस्तै टोली उषा भण्डारी, मीना सुनार, सोलिना बुढा थोकी, बुढा मगर, कामना विष्ट, सोलिना श्रेष्ठ, वसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्द र प्रगति नाथ, जसुना महतो र शान्ति कला तामाङ रहेका छन्। सन् 2019-2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोचमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अवस्था बिहान 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरू
छोटीपुरी विदा हुन्छ। बिहान 10 बजे सुरु हाँसा लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुंगा।
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नदशौं सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यो पोर्टलद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा प्रतिभा र भविष्य बनाउन सकिन्छ।

0: नियमित रूप में महिला शिक्षित आवश्यकता संबंधी सूचना। इस गाड़ में माध्यमिक विद्यालय में क्लास रूम्स इन द क्लाउड मिसाल को अनुदान तलब हिस्सा उपलब्ध कराने करी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भाई विहाय का योग्यता पुगेका इच्छुक द्वार पूर्वक दरखास्त आह्वान कर महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एक जना पदको किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्ती में कक्षा 12 वा शीर्ष रह उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्ने छ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नु पर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दुई प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक दिनेश सिंह तामाङ 98 42 96 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका साथ सुनखुम्बु।

I'm gonna go to the hospital.

0: ठट्टै मार्नु भैस जान लाग्यो जाँदैन बाटो खेर पर्ख लिन आउला
1: होइन एक अंश गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नचाहि यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमानकान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
3: र 01 592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
1: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्र वृत्तिको लागि सूचना काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 देखि SE-सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेलबोर्सा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्नमा उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2/7/2000 थप जानकारीका लागि सम्पर्क नम्बर 98/0753-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई दलगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई दलगोछा फाउन्डेशन खाङखुवा खोटाङ

भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासु लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासु लामु गाउँपालिका बिन्सपुर केमा 5 औं राष्ट्रिय विभूति पासु लामु शेर्पा स्मृति कप सेल खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ। गाउँ नगरपालिका वा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ। कुनै पनि वास्तविक दर्तामा आपत्ति नरहेको संस्था हुनुपर्छ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समूह 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा निले मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले 1 भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टा जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कार स्वरूप प्रथम हुने टिमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टिमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टिमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू मन जिम्बा शेर्पा 98-22-21-98-88 98-22-34-88 अङ्कामी शेर्पा 97-69-70-58-55 98-20-23-52-88 आन्द्रु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86 खुम्बु पासुलामु गाउँपालिका चौरी खर्क सोलुखुम्बु।

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक

0: बोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे केन्द्रित छ। गएको चैतमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा वैशाख 28 सार्वजनिक भइसकेको छ। यससँगै वैशाख 27 कक्षा 12 परीक्षा सकियो। यसको नतिजा पनि छिट्टै सार्वजनिक गर्ने गरी आवश्यक तयारी भइरहेको छ। विशेष गरी उत्तीर्ण विद्यार्थीले अब के पढ्ने, कृषि अध्ययन गर्न चाहेमा अध्ययन पछिको अवसर कस्तो छ, देशभित्रै कृषिमा अवसर खोज्न सकिन्छ या सकिँदैन, यस्ता अनेक चासो र जिज्ञासा विद्यार्थी र अभिभावकसँग छन्। कृषि शिक्षा र यसतर्फ सरकारले गरिरहेको के छ अनि युवा र विद्यार्थीहरूले चाहिरहेका के छन्, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। तपाईलाई स्वागत छ।
2: थ्याङ्क यू, धन्यवाद।
1: कुराकानीको चाहिँ शुरूआतमा जोडिहाले युवा विद्यार्थी भनेर, तपाईँले पढेको विषय र अहिले पढाइलाई चाहिँ कहाँ पुर्याउनु भयो यहीबाट?
2: म अहिले चाहिँ मास्टर्स गर्दैछु म कृषिमै। मैले चाहिँ फारसिल युनिभर्सिटी अन्तर्गत मैले चाहिँ बास्ता रामपुर अन्तर्गत गरेँ। म अहिले चाहिँ मास्टर्समा म चाहिँ रनिङ छ मेरो चाहिँ कोर्स।
1: यो पढाइमा चाहिँ कृषि रोज्नुको कारण,
2: विशेष गरी म हिमाली जिल्लाको मान्छे होइन, मेरो घर चाहिँ मुगु हो, म चाहिँ कर्णाली प्रदेशबाट त्यहाँ छु। हाम्रोमा के समस्या छ भने, मैले मेरो जिल्लाकै पहिला कुरा गरेँ किनकि इन्सपिरेसन हुनको लागि, कर्णालीमा अहिले पनि के छ भने ट्रेडिसनल प्र्याक्टिस छ होइन। यहाँ चाहिँ जस्तै काठमाडौँको भन्दा कर्णाली अझै पनि 100-200 वर्ष पछाडि छ होइन। त्यो फार्मिङ, त्यहाँका फार्मरहरूको समस्या, त्यहाँका चाहिँ कर्णालीको चाहिँ त्यहाँको चाहिँ जीवस्तरलाई सुधार गर्नको लागि, कृषिमा थोरै परिवर्तन गर्नको लागि चाहिँ मैले स्वदेशमै बसेर कृषि, हाम्रो अझै त्यसभन्दा पनि हामी नेपालीहरूले लगभग 80% हेर्दाखेरि 80% नेपालीहरू चाहिँ अझै पनि कृषिमा चाहिँ लागिरहेका छन्, उनीहरूले आफ्नो पेसाको रूपमा लागिरहेका छन् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा। तसर्थ मैले यो कृषि विषयमा रोजेको
1: भनेको किसानसँगै जोडिने।
2: मेरो पक्कै रूपमा किसानको छोरो होइन, त्यो कारणले गर्दाखेरि किसानले भन्छ
1: के छ कृषि विद्यार्थी र यसतर्फ चाहिँ युवाहरूको आकर्षण
2: यस्तो छ। अब अहिले कृषि पढ्ने विद्यार्थीहरू 2-4 वर्ष 4-5 वर्षभन्दा पहिला अहिले विद्यार्थी चाहिँ घटेको देखिन्छ। यसको कारण के छ भने, नेपालमा कृषि जब यो कृषि र वन विश्वविद्यालय बन्यो रामपुरमा होइन, र त्यसले चाहिँ विभिन्न चाहिँ उसले चाहिँ 7-8 आङ्गी क्याम्पस खोल्यो वा अरू चाहिँ सम्बन्ध प्राप्त चाहिँ विभिन्न क्याम्पसहरू चाहिँ खोल्थ्यो प्राइभेट होइन, त्यसै अन्तर्गतमै। र अर्को चाहिँ के गर्यो भने, टियुमा पनि 2 थियो, पहिला लमजुङमा थियो, अर्को चाहिँ यता पक्लियामा कृषि क्याम्पस थियो। जब उता विश्वविद्यालय बनिसके पछि चाहिँ यता खैरेनीमा चाहिँ रामपुर र उतापट्टि चितवनमा झापामाको चाहिँ गौराबामा चाहिँ एउटा चाहिँ त्यहाँ क्याम्पस खोलियो। म समग्र जोड्न कहाँ खोज्यो भने, विभिन्न देशभरिका सबै विश्वविद्यालयले कृषि पढाइन थाल्ने, काठमाडौँ होला, सुदूरपश्चिम होला, मध्यपश्चिम होला, मधेश होला होइन, यिनी विश्वविद्यालयले पनि कृषि पढाइ गर्ने, नयाँ विश्वविद्यालय खुलाइदिएछ त्यहाँ पनि कृषि क्याम्पसहरूबाट त्यहाँ पनि कृषि पढाइ हुने। त्यसले गर्दाखेरि के भइदियो भने, क्याम्पसहरू धेरै भइदियो तर विद्यार्थीहरू कम भइदियो। तर उनीहरूको चाहिँ गुणस्तर, विशेष गरी टेक्नोलोजी, किसानलाई त्यो विद्यार्थीलाई चाहिँ उसले सिक्नुपर्ने जुन एग्रिकल्चर टेक्नोलोजी छ त्यो चाहिँ के भइदियो भने चाहिँ त्यहाँ राखेनौँ। यसले गर्दा पनि तपाईँ जोड्नु खोजेको किन भन्दा चाहिँ, अहिले कृषि विद्यार्थी पाउनु चाहिँ गाह्रो छ हेर्नुहोस्। पहिला चाहिँ हाई कम्सी हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनालाई नाम निकाल्थे पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले पहिला जस्तो छैन, अहिले विद्यार्थीहरूलाई 5-6 हजार जनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिँदैन, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
1: यो भनेको कृषि विद्यार्थीको पनि समस्या,
2: कृषि क्षेत्रमा एउटा विद्यार्थीलाई चाहिँ भोलिका दिनमा जस्तै पहिला चाहिँ हाम्रो त्यो एग्रिकल्चर प्र्याक्टिस सुधार गर्नको लागि देशमै कृषिलाई चाहिँ पढेका चाहिँ विज्ञहरू चाहिन्छ। उनीहरूले पढेपछि मात्र यहाँको भूगोललाई सुहाउने तरिकाले बाहिरको प्र्याक्टिसहरू पढिसकेपछि मात्र हामीले चाहिँ नयाँ रिभोल्युसन, नयाँ चेन्ज ल्याउन, सस्टेनेबल प्लानिङ गर्न सक्छौँ। तर हाम्रो के रहिदियो भने, जब कृषि गर्ने विद्यार्थी नपाइसकेपछि अहिले के, अहिले एक त हाम्रो शैक्षिक गुणस्तर धेरै खस्किया छ हेर्नुहोस्, विद्यार्थीको पहिलाको त्यो ट्यालेन्टेड विद्यार्थीहरू आउँदैन धेरै कमजोर छ. त्यसमाथि उनीहरूले विभिन्न विश्वविद्यालयहरूमा चाहिँ तपाईँको गएर यो कृषि चाहिँ किताब विज्ञान गर्ने प्र्याक्टिकल नलेज नगरिँदाखेरि चाहिँ के भइरहेको छ भने यो कृषि पढेको चाहिँ त्यति धेरै व्यवहारिक रूपमा नेपाललाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ अहिले प्रभाव पार्ला जस्तो देखिन्छ.
1: कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा. कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा हामी यो कुराकानी जोडिरहेका छौँ. विशेष गरी हामीले कृषिका चाहिँ कुरा गर्छौँ, कृषि शिक्षा पनि भनेर भन्छौँ. यो तपाईँको विचारमा कृषि शिक्षा के हो, कस्तो विषय हो त?
2: म तपाईँलाई के भन्छु भने कृषि शिक्षा भनेको त्यो कृषिका किसानहरूसँग जोडिएर होइन त्यो किसानलाई चाहिँ तपाईँको किसानसँग फ्रेन्डसिप गरेर जब आफूले चाहिँ एउटा किसानको चाहिँ कृषि नलेज पढ्ने भयो होइन किसानलाई चाहिँ कुन लाउँदा राम्रो हुन्छ, किसानलाई कसरी परिवर्तन गर्न सकिन्छ, किसानलाई कसरी सुखी बनाउन सकिन्छ, किसानलाई कसरी चाहिँ उनीहरूले सस्टेनेबल उनीहरूलाई गर्न सकिन्छ, उनीहरूको चाहिँ घरबार चाहिँ कसरी सुधार गर्न सकिन्छ, उनको जीवनस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले चाहिँ हामी त्यहाँ दुनियो होइन देशलाई कसरी चाहिँ समुन्नतिर गर्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले दिनु
1: माध्यम पनि कृषिले
2: हो. मैले किन खोजेँ भने चाहिँ कृषि शिक्षा जब हामी चाहिँ आज तपाईँले हेर्नु हामीले चाहिँ तरकारीको समस्याहरू होला होइन जस्तै काठमाडौँमा वा विभिन्न क्षेत्रमा चाहिँ हामीले खाने हरेक कुराहरू चाहिँ के छ भने त्यो कृषिसँग जोडिएको छ. हाम्रो डेली लाइफ नै के छ, कृषिसँग जोडिएको छ. त्यसो गरी कृषि शिक्षाले के गर्छ भने किसानलाई चाहिँ अपग्रेड गर्ने काम गर्छ होइन. हामीले पढेको जुन कृषि शिक्षाले पढेको कुराहरू हामी चाहिँ एउटा कृषि विद्यार्थी कृषि विज्ञहरूले के गर्न सक्यो भने किसानसँग जोडिएर काम गर्ने हो, किसानका सुधारका लागि काम गर्ने हो, किसानको जीवनस्तरमा लागि भने चाहिँ सुधारको लागि चाहिँ उनीहरू चाहिँ अपग्रेड गर्नको लागि हामीले काम गर्नलाई चाहिँ कृषि शिक्षाको भ्यालु छ, यसको महत्व छ, यसको आवश्यकता पनि छ.
1: हामी कहाँ कृषि शिक्षाको चाहिँ महत्व छ र आवश्यकता पनि
2: छ.
1: तपाईँले रामपुरमा पढ्नुभयो, घर चाहिँ मुगो कर्णाली प्रदेश भनेर यसरी चाहिँ जोड्नुभयो. जब अब अहिले चाहिँ कक्षा बाह्र हामी प्लस टू भन्छौँ, कतिपयले चाहिँ अब प्लस टू सक्दै हुनुहुन्छ, नतिजा आउँदैछ विगत चैत वैशाखमा चाहिँ भएको परीक्षाको पनि. उहाँहरूले कतिपयलाई चासो लाग्यो, म चाहिँ कृषि शिक्षा रोज्छु, पढ्छु, खोज्छु, पढ्ने तयारी गर्छु भनेर उहाँहरूले यो क्षेत्रमा आउँदै गर्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउनु पर्ला जस्तो लाग्छ?
2: यसो हेर्नुहोस्, म तपाईँहरू जति विद्यार्थीहरू आउनुहुन्छ भाइ बहिनीहरूलाई, तपाईँहरूलाई कृषि शिक्षा पढ्न आवश्यकता छ किनकि हाम्रो माटोसँग जोडिने हो. हेर्नुहोस्, कृषि भनेदेखि माटो हो. हामी लाइफलाई हाम्रो लाइफलाई सस्टेनेबल बनाउनको लागि, दिगो बनाउनको लागि, हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटो चाहिँ के हुनुपर्छ भने चाहिँ शुद्ध हुनुपर्छ. माटो चाहिँ हाम्रो के हुनुपर्ने, बिग्रिन भएन होइन. जब हाम्रो माटो चाहिँ बिग्रियो भने हाम्रो लाइफ नै सकिन्छ, ध्वस्त हुन्छ हो. मैले चाहिँ कृषि विद्यार्थी के भन्छु, तपाईँ हामीले अब चाहिँ पढेर विद्यार्थीले कृषि नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो. यहाँ हामीसँग 80% मान्छेहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ त्यो कृषिलाई नै तपाईँको उनीहरू चाहिँ आफ्नो चाहिँ लाइफ भनेर लाइफ नै मानेर उनीहरूले प्रोडक्सन गरिरहेका छन्, काम गरिरहेका छन्, यो पेसा भन्छन्. तपाईँहरूले अन्य सेक्टरभन्दा कृषि सेक्टर किन अपग्रेड छ, अब के अपग्रेड छ भन्दाखेरि चाहिँ कृषि किसान हाम्रो देशमा चाहिँ किसानहरू धेरै छन्, किसानहरूको समस्या जहाँको त्यही छ, किसानहरूको जीवनशैली सुधार भएको छैन, हाम्रो पहाड़ी गाउँहरूमा चाहिँ अलिकति जग्गा बाँधो रहेको छ. यसलाई रोक्नको लागि पनि तपाईँहरू अरू सेक्टर चाहिँ इन्जिनियर होला वा चाहिँ डक्टरी होला अरू पेसा होला, त्योभन्दा पनि कृषि किन पढाउनु भन्दाखेरि चाहिँ हाम्रो नेपाललाई बढाउनको लागि, नेपाललाई बाँच्नको लागि, नेपाललाई सहयोग गर्नको लागि, हाम्रो गाउँ पाखा बाजाहरू चाहिँ गाउँ पाखाहरू चाहिँ बाँधन भन्नको लागि पनि तपाईँहरू के कृषिहरू पेसा रोज्नु पर्यो. त्यसको लागि तपाईँले के गर्नु पर्यो भने अर्को कुरा के छ भने यो किसान कृषि शिक्षा भनेको यस्तो सब्जेक्ट हो कि यहाँ प्र्याक्टिकल पनि हुन्छ, बढी थ्योरी भन्दा हामीसँग प्र्याक्टिकल हुन्छ रहेछ, किनकि प्र्याक्टिकल नलेज नै हो नि त. किसान भनेको त कृषि भनेको त तपाईँको गएर चाहिँ जमिनमा उब्जाउ गर्ने हो, उत्पादन गर्ने हो, त्यहाँ चाहिँ तपाईँको नयाँ चाहिँ टेस्टिङ गर्ने हो होइन, उनीहरू तपाईँको गएर चाहिँ नयाँ चाहिँ भेराइटीहरू चाहिँ निकाल्ने हो होइन, परीक्षण गर्ने हो. त्यसैले त्यस कारणले गर्दा म तपाईँलाई विद्यार्थीलाई के भन्छु भने कृषि पेसा तपाईँ रोज्नुहोस्. हामीले चाहिँ के गर्न सकिन्छ, यो देशलाई हामीले चाहिँ एउटा मात्र अगाडि गर्न सकिने ठाउँ भनेको कृषि हो. किनकि हाम्रो के छ भने हामीले जस्तै मैले तपाईँले गर्छु जुम्लामा चाहिँ मार्सी धान फल्छ, त्यो मार्सी धान तपाईँको गएर इन्डिया फल्दैन, अरू देश कहीँ पनि फल्दैन, हाम्रो ठाउँ फल्छ. हामी के छ भने हाम्रो चाहिँ यो हाम्रो चाहिँ यो चाहिँ वातावरणले गर्दाखेरि हाम्रो क्लाइमेटले पनि हामीले सुइटेबल छ. हामीले चाहिँ माथिल्लो हाम्रो लेक एयर एरियामा 3500-4000 चाहिँ मिटर उचाइमा 3000 2500 माथि उचाइमा हामीले चाहिँ राम्रो चाहिँ एप्पल फार्मिङहरू गर्न सकिन्छ, वालनट फार्मिङ गर्न सकिन्छ, विभिन्न हामीसँग तपाईँले कर्णालीको भएको कारणले के भने चाहिँ अझै कर्णालीमा तपाईँ के छ भने धेरै धेरैभन्दा धेरै जनीभूतिको सम्भावना छ. यो अरू देशमा छैन कि हाम्रो यो बायोडाइभर्सिटी. त्यस कारणले गर्दाखेरि कृषि भनेको चाहिँ एउटा तपाईँहरूको आवश्यकता हो, यो चाहिँ आवश्यकता पनि छ. त्यसर्थ विद्यार्थीलाई के भन्न चाहन्छु भने सजिलो पनि छ, विषय पढ्नलाई गाह्रो पनि छैन. तपाईँ हामी सबै किसानको छोरो, हाम्रो बुवा हजुरबुवाहरू किसान हुनुहुन्थ्यो, हाम्रो चाहिँ अहिले पनि त्यो कारणले गर्दाखेरि अहिले पनि हाम्रो गाउँपाखाहरू चाहिँ बाँझा रहेका छन्, हाम्रो किसानहरू जहाँको रहेछ सुधार भएको छैन. यसलाई डेभलप गर्नको लागि यसको चाहिँ चेन्ज गर्नको लागि कृषि शिक्षा विशेष गरी साइन्स पनि पर्छ कि, यसो कृषि साइन्स पनि हुन्छ कि, यो तपाईँको कृषि विज्ञान पनि हुन्छ कि. त्यसकारण यो सब्जेक्ट पढ्नलाई चाहिँ आवश्यकता छ. तपाईँ रोज्नुहोस्, आउनुहोस्, राम्रो पनि छ, यसको भविष्य पनि छ भन्न चाहन्छु
3: भविष्य छ उसो भए त घाम पानीमा भिज्ने खेतबारीमा रमाउने माटोको सुगन्ध लिन जसले चाहिँ सक्दैन चाहना राख्दैन कृषि पढ्ने चासो मात्रै राखेर पुगेन उसो भए
2: यसो चाहिँ कृषि भन्ने बित्तिकै हामीले चाहिँ धेरैको विद्यार्थी के छ भने चाहिँ कृषि भन्ने बित्तिकै माटोमा काम गर्ने भन्ने बुझाइसक्यो विद्यार्थीहरू त्यो म माटोमा यत्रो पढेँ मैले साइन्स पढे विशेष गरी पढ्नु पर्यो साइन्स पढ्नु पर्यो वा त्यसरी रोज्नु पर्यो यत्रो पढ्यो अब भोलि अब माटोमा के काम गर्ने त्यो गोबरमा किन काम गर्ने भन्ने चाहिँ भर्खरका विद्यार्थीहरू हुनसक्छ सहरमा हुर्केको विद्यार्थीले यो सब समस्या हो तर हामीले के सोच्नुपर्छ भने कृषि भन्ने बित्तिकै हामी माटोमै काम गर्नुपर्छ भन्ने छैन हामीसँग भने चाहिँ भोलि पढाइ गर्दाखेरि विभिन्न सेक्टरहरू हुन्छन् होइन विभिन्न आफ्नो डिपार्टमेन्टहरू हुन्छ होइन हामीले किरामा काम गर्न सकिन्छ होइन जस्तो प्याथोलोजी सेक्टरहरू हुन्छ वा चाहिँ यतापट्टि चाहिँ सोयाबिनलाई माटोमा माटो टेस्टिङ गर्न सकिन्छ अब एग्रोनोमी हर्टिकल्चरले प्रोडक्सनहरू गर्न सकिएला तर हामीले के बुझ्नुपर्ने छ भने हामी लङ टर्म बाँच्नको लागि लगिन जोडे होइन हामी लङ बाँच्नको लागि हाम्रो माटोलाई सुधार गर्नुपर्नेछ हामी त्यसले गर्दाखेरि किन अहिलेको विद्यार्थीलाई कृषि भन्ने त्यो हाम्रो पनि साथीहरू थिए कतिपय साथीहरू के थियो भने सहरमा हुर्केको हेर्नुहोस्
3: हेलामा पर्छ
2: अहिले पनि सहरमा हुर्केको विद्यार्थी के छ भने कृषि भने त्यो माटो सुनमा जाने हेर्नुहोस् प्र्याक्टिकल हुन्छ माटो सुनमा चाहिँ डराइरहेको हुन्छ हो यसलाई चाहिँ हामीले के सोध्नु पर्यो भने हामीले प्र्याक्टिस जस्तै के भने नेपालीहरू यहाँ चाहिँ हामीले सानो काम पऱ्यो हामीले किचनसन बाहिर गएर चाहिँ वासरुमहरूमा त्यहाँ वासरुमहरूमा मजाले सफा गर्ने काम भन्ने गरेर गरिरहेका छन् नेपालले राम्रो आमदानी गर्न खोजिरहेका छन् हो हाम्रो देशमा के छ भने हामीले किसानलाई चाहिँ हामीले चाहिँ माटोलाई चाहिँ हामीले अपग्रेड गर्यौँ हामीले राम्रो चाहिँ नयाँ चाहिँ किसिमको भेराइटीहरू लगायौँ नयाँ चाहिँ हामीले चाहिँ काम गर्यौँ युनिक कामहरू गर्यौँ जसले गर्दा विश्व अर्थतन्त्रलाई चाहिँ अब्बल गर्न खालेको हामी चाहिँ नयाँ चाहिँ किसिमको चाहिँ कृषि गर्यौँ भने चाहिँ हामीले इन्कम त राम्रो गर्न सकिन्छ हाम्रो अन्तिममा गरिने भनेको के भनेपछि हामीले पैसा चाहिँ गरिन्यौँ हाम्रो चाहिँ उत्पादन लगियो पैसा पनि गरिन्यौँ त्यसमा त मैले के गर्नु छोड्यो भन्दा चाहिँ किसान भनेको हामी एउटा किसानको छोरो हाम्रो देशमा चाहिँ 80% 85% मान्छेहरू चाहिँ कृषिमा आबद्ध छन् तिनी मान्छेहरूको चाहिँ दुःख पसिनालाई हामीले ख्याल गर्नुपर्छ हामीले माटो विद्यार्थी चाहिँ माटोसँग डराउनु हुन्न माटो भनेको त हाम्रो चाहिँ एउटा चाहिँ मैले अघि नै जोडेर जस्तै लाइफ नै हो त्यसै कारणले गर्दा विद्यार्थी के हो चाहन्छ भने माटो छुनुपर्छ माटोलाई पूजा गर्नुपर्छ माटोलाई माया गर्नुपर्छ यही माटोमा चाहिँ सुन उत्पादन गर्नुपर्छ त्यसर्थ तपाईँहरू कृषि रोज्नुहोस् भन्न चाहन्छु
3: भनेको खानाका लागि चाहिँ खेतीपाती नगरिकन विकल्प छन् र खेतीपातीका लागि माटो हामी त्यससँग चाहिँ रमाउन खेल्न त्यसैमा चाहिँ हुर्किन हुर्किन त्यसमा चाहिँ अनुसन्धान गर्न चाहिँ हामी सक्नुपर्छ भन्ने सार
2: रह्यो
3: कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले अघि भने जस्तै कृषि पढ्ने र यसैबाट चाहिँ विज्ञता हासिल गर्ने चाहिँ कुरा रह्यो तपाईँको हामी यो कुराकानी जोड्दै गर्दाखेरि 25-26 वर्ष उमेर तपाईँ चाहिँ अहिले एमएससी मास्टर्स गर्दै हुनुहुन्छ यो कृषि पढ्दै गर्दाखेरि उमेर कति चाहिँ परसम्म चाहिँ पढाइ गर्नुपर्ने हो त्यसपछिको गन्तव्य कसरी हामी चाहिँ माटोमा कृषिमा लाग्न सक्ने हुन्छ त
2: मैले अहिले जस्तै हामीले हाम्रो चाहिँ सबैमा नराम्रो पक्ष के छ भने हाम्रो विद्यार्थीहरू जब चाहिँ अहिले चाहिँ के छ भने 9 नै कृषि पढाइ सुरु गरेर आउँछ
3: धेरै
2: 9 गरेर आउँछ सिटिबिटीको कोर्स 3 वर्षीय कोर्सहरू हुन्छ र उहाँहरूको 12 पास गरिसकेपछि चाहिँ यो साइन्स चाहिँ बायोलोजी पढेका साथीहरूले चाहिँ हाम्रो विद्यार्थीहरूले चाहिँ के पढ्न पाउँछन् कृषि चाहिँ विज्ञान पढ्न पाउँछन् होइन उनीहरूले चुज गर्न पाउँछन् त्यो चाहिँ नेपालमा 4 वर्षको चाहिँ बाटकर हुन्छ त्यसले गर्दा 16 वर्षमा उसले चाहिँ एसएलसी गर्यो एससी गर्यो 18 वर्षको उमेरमा उसले चाहिँ 12 पास गर्ला र तपाईँको 4 वर्षै लगभग 4.5 वर्ष 5 वर्ष गर्दाखेरि तपाईँको कृषि पढ्दै गर्दाखेरि 22-23 वर्षमा उसले चाहिँ बाटलर चाहिँ सघाउँछ होइन बिएससी चाहिँ सघाउँछ अब एमएससी के गर्ने हो भने त 25 वर्षमा लगभग मान्छेले चाहिँ मास्टर्स नेपालमा सघाउँछ मैले किन गर्न खोजेँ भने पढाइ हाम्रोमा के भइदियो भने जस्तै म अहिले पनि के छ भने पढाइ मात्र छ तर हामीले गर्नुपर्ने के भने जस्तै म इजरायललाई जोडेँ होइन इजरायलले के गरिरहेको छ भने वान एन्ड अन कार्यक्रमहरू चलाइरहेको हुन्छ हामीले गर्नुपर्ने के भने
3: पढ्दै कमाउँदै भन्न खोज्यो
2: भने चाहिँ किन गर्ने भने 9 मा यदि कुनै पनि विद्यार्थी चाहिँ कृषि पढिरहेको छ भने त्यो 9 देखि 12 पढ्ने त्यो 4 वर्ष पढ्ने विद्यार्थीलाई हामी के गर्नुहुन्छ भने वान एन्ड अनसँग जोड्दैन कि उसले चाहिँ अरू सानो उमेरदेखि 9 क्लासदेखि नै उसले चाहिँ नयाँ आइडिया आउँछ उसले कति फाइदा हुँदैछ कस्तो उत्पादन गर्दाखेरि ठिक हुँदैछ हाम्रो क्लाइमेट कुन सुटेबल रहेछ के गर्दाखेरि ठिक रहेछ भन्ने कुरा जब उसले 9 देखि 12 जान थाल्छ भने उसले चाहिँ उसलाई चाहिँ एउटा प्रेरणा हुन्छ कि उसले नयाँ चाहिँ सस्टेन उसले प्लानिङ सोच्छ मेरो कृषि नै मेरो चाहिँ मैले मेरो चाहिँ भविष्य मैले यो गर्नुपर्छ यसरी चाहिँ चेन्ज गर्न सकिन्छ किसानलाई यो समस्या रहेछ भन्ने कुरा चाहिँ मैले अध्ययन गर्न पाउँछु उसको किन प्राविधिक टेन्सन हुन्न त्यो समयमा त्यस कारण मेरो पनि जोड्न खोजेको अहिले ब्याचलर पनि नेपालमा के छ भने धेरै नेपालमा चाहिँ ब्याचलर पढाउने ठाउँ छ मैले काम र सुदूरपश्चिम विश्वविद्यालयले वा चाहिँ रामपुरको हाम्रो या कृषि वन विश्वविद्यालय के सञ्चालन गरिरहेको छ लर्न एन्ड अन कार्यक्रम सञ्चालन गरिरहेको
3: भनेको सञ्चालनमा पनि छ
2: यस्तो भइरहेको छ किन भन्दाखेरि मैले तपाईँ जोड्न खोजेँ भने जस्तै अघि अगाडि हाम्रो विद्यार्थीहरू इजरायल पठाउँथ्यो नेपालले अहिले पनि पठाइरहेको छ हामीले चाहिँ के अरे नेपालमा 3 वर्ष चाहिँ आइदिएको छ पढ्ने बाँकी तपाईँको 1 वर्ष चाहिँ उसले इजरायलमा गएर पठाइदियो उसले त्यहाँ गएर चाहिँ 20-25 हजार पैसा पनि कमाउँछ त्यहाँ उसले हतारो दिन पढ्नु नि पर्छ र हप्ताको पाँच दिन लेखिया पनि कृषिको काम गर्छ र सिकेर आउँछ त्यो सिकेको काममा नेपालमा रु 11 महिना त दिउँदै त त्यहाँ सिकेको काममा नेपालमा चाहिँ बजारी चाहिँ उतार्छ र त्यहाँको टेक्नोलोजी हुन्छ सिक्छ त्यो नेपालमा आएर चाहिँ त्यसलाई के गर्छ त्यसलाई चाहिँ युटिलाइज गर्छ त्यसलाई चाहिँ यहाँ चाहिँ यहीँ आएर चाहिँ त्यो चाहिँ एकाधार मूल प्रयोग गर्छ भन्ने तरिकाले चाहिँ नेपालमा धेरै विश्वविद्यालयतिर सञ्चालन गरिरहेका छन् अझै पनि छ जस्तै युआरसीले पनि मजाले धेरै ठाउँमा चाहिँ त्यो कार्यक्रम गरिरहेको छ हामीले चाहिँ गर्नुपर्ने सरकारको नयाँ प्लानिङ भिजन पनि के हुनुपर्छ अबको सरकारले मैले कृषिसँग जोडे अन्य सब विषयमा पनि विद्यार्थीहरूलाई चाहिँ सानोदेखि 10-12 कक्षा पढ्दै गर्दाखेरि कृषिमा होला अन्य सेक्टरमा होला बाजेट पढ्दै गर्दाखेरि उसलाई पारि उसलाई पैसाको चाहिँ टेन्सन नहोस् कि जस्तै एउटा विद्यार्थीलाई कृषि गर्नको लागि 4-5 लाख पनि क्याम्पस दिनु पर्ला खानालाई बस्न समस्या होला त्यो पैसाले सरकारले हामी के गर्नुपर्ने के छ भने अबदेखि हामीसँग नेपालमा धेरै किसान छ जहाँ गए पनि किसान हुन्छ काठमाडौँमा पनि किसानहरू छन् यहाँ उतै किर्तिपुर एरियामा होला टोखा एरियामा होला लेले एरियामा होला यहाँ हामी धेरै किसानहरूले उत्पादन गरिरहेका छौँ हामीले गर्नुपर्ने के छ भने जहाँ कृषि पेसा पढाइ हुन्छ प्लस टू पढाइ हुन्छ 3 वर्षको होला सिडिबिडी कोर्स होला 9-12 होला बास्टर होला बिएसएजी होला एमएससीएजी होला हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग त विद्यार्थी जोडिनुपर्ने छ यदि एउटा विद्यार्थी पढ्दैछ उसले किसानसँग जोडिएको छ उसले चाहिँ पैसा पनि अर्निङ गर्छ त्यो किसानसँग उसले उत्पादन पनि सिकाउँछ उसले त्यहाँबाट फाइदा भएको उसले पनि त्यहाँ सेयरिङ गर्छ हामीले गर्नुपर्ने के छ भने हामीले एउटा कृषि पढ्ने विद्यार्थीले हामीले किसानसँग प्रचार गर्नुपर्ने छ जब उसले किसानसँग चर्चा हुन्छ उसले त्यहाँ दिन उत्पादन गर्छ नयाँ टेक्नोलोजी युटिलाइज गर्छ ज्ञान दिन्छ सिकाउँछ त्यहाँ डिजिट इन्सेक्टको कुराहरू सिकाउँछ क्लाइमेट चेन्ज भेराइटी दिन्छ नयाँ भेराइटी चाहिँ उसले चाहिँ नयाँ चाहिँ त्यो चाहिँ तपाईँको घर बारीले चाहिँ अल्टरनेटिभ चाहिँ कुन बाल लाँदा ठिक होला होइन हाम्रो चाहिँ के छ भने एउटै बारी रेगुलर लाउने प्र्याक्टिस छ यसलाई सुधार्दाखेरि चाहिँ हाम्रो चाहिँ नलगाउनु त्यो माटोको चाहिँ ऊर्जा शक्तिमा चाहिँ कसरी चाहिँ उत्पादन के प्रयोग गर्न सकिन्छ अलिक बदल्न सकिन्छ जस्तै के गर्न सकिन्छ भने गहुँ लगाइसकेपछि वा धान लगाइसकेपछि हामीले चाहिँ दालहरू लगायौँ भने चाहिँ त्यो दलनबाट हामी चाहिँ डाँकी हुन्छ भने चाहिँ त्यहाँबाट चाहिँ हामीले चाहिँ राम्रो चाहिँ नाइट्रोजन कन्टेन्ट हाई चाहिँ हुन्छ त्यसले गर्दा के उत्पादन पनि राम्रो हुन्छ धानहरू उसको लागि कृषि पढेको चाहिँ त्यो विज्ञले चाहिँ सिकाउँछ मैले जोड्न खोजेको अन्तिममा हामीले के गर्नु भने हामीले चाहिँ अब गर्नुपर्ने पढ्दै कमाउँदै तर्को चाहिँ एक विद्यार्थी 5 किसान वा एक विद्यार्थी 10 किसान त्यसरी गऱ्यौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि मैले किन जोड्न खोजेँ भने नेपालमा प्र्याक्टिकल नलेज कृषि विद्यार्थीमा छैन यो चाहिँ सरकारले नीति पनि गराएन प्र्याक्टिस पनि छैन त्यस कारणले पनि जोडेँ मैले
3: किसानसँग जोडिनुपर्छ कृषिका चाहिँ विश्वविद्यालय त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू तपाईँले जोड्न खोज्नुभयो एकजना विद्यार्थी 8-10 जना किसानसँग चाहिँ जोडिनियो भने यसले चाहिँ हाम्रो व्यावहारिकतामा पनि फरक पार्छ र भोलिको कृषि क्षेत्रको लागि पनि फरक पार्छ भनेर जोड्न खोज्नुभयो
2: पछिलाई बढाउँदै गर्दाखेरि हामीले 50-100 जना गर्न सकियो त्यसपछि उसलाई एउटा एरियामा एउटा गाउँ नै एउटा कृषि विज्ञले चाहिँ एउटा त्यति पढ्दै गरेको विद्यार्थी धान्न सक्छ त्यसले गर्दाखेरि के हुन्छ त्यहाँ सुधार हुने भयो राम्रो प्र्याक्टिस हुने भयो हाम्रो चाहिँ त्यहाँ माटोको उर्वरा शक्ति राम्रो बलियो हुने भयो त्यसले गर्दाखेरि के हुन्छ भने हाम्रो नेपालको लागि चाहिँ अलिक थोरै हामी जस्ता गरिब देशहरू हाम्रो चाहिँ यो विकासमा देशहरूलाई चाहिँ सुधार हुन सकिन्छ
3: यो भनेको कृषिका विद्यार्थीले राखेको चाहना हो अथवा अहिलेको युवा वर्गले पनि यस्तै चाहना खोजिरहेको छ कृषिमा के छ
2: यस्तो छ मैले किन जोड्न खोजेँ भने विदेशमा पनि अन्य देशहरूमा पनि के गरिरहेको छ भने हप्ताको चाहिँ उनीहरूले चाहिँ 20-22 घन्टा काम गर्न दिने होइन र अर्को चाहिँ के गर्ने चाहिँ उनीहरूले पढ्दै उनीहरूले कमाउँदै पनि प्र्याक्टिस गर्ने होइन मैले अघि चाहिँ एउटा इजरायल पनि अमेरिकामा छ होइन इटलीमा छ होइन अब यिनी देशहरूमा के छ भने किसान पढ्दै कमाउँदै गर्ने चाहिँ एउटा नीति पनि छ र उनीहरू किसानसँग जोडेर काम गर्ने छ मैले यो सबै किन भनिरहेको छु भने हामी चाहिँ के छ भने किसान हामीसँग धेरै छन् हेर्नुहोस् किसान जस्तै अहिले चाहिँ के भइरह्यो भने किसान गाउँका किसानहरू के भयो छोड्न थाले त्यहाँ उनीहरू के समस्या भने बाँदरहरू आतङ्क भयो होइन उनीहरूलाई के भयो भने तपाईँको गएर यो ट्रेडिसनल प्र्याक्टिस भयो
3: आधारभूत आवश्यकता पनि छैन
2: त्यो उनीहरूले चाहिँ आफ्नो लाइफ नै सटेन सस्टेन गर्न गाह्रो भयो त्यसको लागि के भने हाम्रो गाउँपाकाहरू चाहिँ बाँझो भयो यसलाई रोक्नको लागि पनि के गर्न सक्नुपर्छ सरकारको नीति मैले चाहिँ विद्यार्थी चाहिने पनि नचाहिने आफ्नोमा छ तर सरकारको नीति पोलिसीको बेला काम गरिदियो भने चाहिँ त्यो नगरपालिकाहरूले वा म्युनिसिपालिटीले आफ्नो पोलिसी चेन्ज गर्नु पर्यो राज्य सरकारले पोलिसी बनाउनु पर्यो हाम्रो फेडरल गभर्मेन्ट हो 3 गभर्मेन्टको कोलाबोरेसनमा यो स्टडी गर्यो भने चाहिँ एउटा विद्यार्थी फाइदा भयो मैले किन म आफूले पनि फिल गरेको चाहिँ यो चाहिँ भोगाइसकेको मैले हामीसँग साथीहरू सेयरिङ गरेको कुराको हिसाबले पनि मैले यो कुरा चाहिँ भन्दै गर्छु म किनकि म पढ्दै गरेको छु पढेर मैले त्यहाँ के समस्या छ भने मैले आँखा देखेको छु
3: भनेपछि अरूका लागि र आउँदो विद्यार्थी आउँदो पुस्ताको चाहिँ विद्यार्थीका लागि पनि यो मार्गदर्शन हुन सक्छ भनेर हामीले बुझौँ कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ पढ्ने अनि पलायन हुने जुन अहिलेको समस्या छ नि कहाँनिर जोडिएको छ यो समस्या चाहिँ
2: यसो छ पक्कै पनि अझै पनि हामीसँग धेरै विद्यार्थीहरू कृषि पढेको छ मानव बास्टर गरे होइन उनीहरूले मास्टर्स गरे उनीहरूले नेपालमा केही समय 1-2 वर्ष केही गर्छु कि भनेर यताउता लोकसायोग होला वा अन्य सामानहरू पनि घुमे होइन तपाईँको लगानी गरौँ कि भनेर कतै लगानी पनि गर्नु खोजे तर हामीसँग के छ भने चाहिँ लगानी चाहिँ हामी चाहिँ रिटर्न निकाल्न सक्दैन किनकि हाम्रो के छ भने उत्पादन हाम्रो चाहिँ महँगो छ हेर्नुहोस् हामी जब चाहिँ त्यो चाहिँ सुरुको हामीले चाहिँ कुनै पनि बालीहरू उत्पादन गर्नु पर्यो भने त्यो सुरुमै त्यो स्टार्टअप चाहिँ हाम्रो चाहिँ त्यो उत्पादनको लागि लागत नै हाम्रो चाहिँ त्यो चाहिँ बढी छ हेर्नुहोस् कस्ट चाहिँ हाम्रो बढी छ एउटा त्यो भयो अर्को रिक्स हेर्नुहोस् यहाँ किन रिक्स छ भने हामी चाहिँ नयाँ क्लाइमेट चेन्ज एडप्टेसन हाम्रो चाहिँ टेक्नोलोजीहरू आएका छैनन् भेराइटीहरू आएका छैनन् होइन अलिक बढी अध्ययन पनि भएको छैन होइन रिसर्चहरू चाहिँ हामी लिमिटेड छैन त्यो कारणले गर्दाखेरि के भन्छ भने त्यो एउटा चाहिँ लगाइसकेपछि भोलिका दिनमा चाहिँ मैले चाहिँ सेक्योर हुन्छ भन्ने कुरा छैन अरू के छैन भने चाहिँ यो म तपाईँलाई करार खेती भन्ने हुन्छ कि त्यो करार खेती भनेको कस्तो भन्दाखेरि चाहिँ किसानलाई चाहिँ लगाउँदैछ भने कुनै पनि संस्था होला सरकारले होला ल तपाईँ पहिले नै पैसा दिने लगानी गरिदिने यति यति पैसा चाहिँ लगा होइन यति पैसा दिन्छु त्यो उत्पादन सबै दिन्छु त्यो चाहिँ उत्पादन भएको कुरालाई चाहिँ मैले मार्केटिङ पनि गरिदिन्छु त्यस कारण उत्पादन कस्ट पनि दिन्छु र मार्केटिङ पनि गरिदिन्छु बेचिदिन्छु र रिटर्न चाहिँ तरिकामा भन्दै चाहेको चाहिँ नेपाललाई करार खेती पनि त्यो छैन है वा चाहिँ सहकारी खेतीहरूको अवधारणा त्यति राम्रो बाहिर चल्न सकेको छैन कृषि वन खेतीको अवधारणा त्यति चलिसकेको छैन मैले किन जोडेँ भन्दाखेरि चाहिँ कृषि पढेको विद्यार्थीलाई चाहिँ ऊ नयाँ चाहिँ जस्तै म एउटा कृषि पढेको छु मेरो

0: संशोधन भइरहेको छ, अनेक ठाउँमा उठिरहेको छ। बाँदर आतंकको विषयमा थोरै मैले यहाँ बोल्न लागेको चाहन्छु,
1: गाउँको
0: हाम्रो उसमा नभइता पनि होइन। त्यो बाँदरमा के छ भने अहिले पनि हाम्रो नेपालमा चाहिँ कति छ भने लगभग लगभग 24-30% चाहिँ हाम्रो चाहिँ बाँदरले चाहिँ नेपालमा चाहिँ क्षति गरेको छ हाम्रो उत्पादनमा होइन। हाम्रो पहाडमा किन गरिएको छ, यो कारण के हो भनेर म तपाईँलाई भन्न चाहन्छु। यसको कारण के छ भने हाम्रो चाहिँ मन चाहिँ हाम्रो चाहिँ सकिँदै गएको छ, हाम्रो चाहिँ बस्तीहरू चाहिँ वन जङ्गलको नजिकै भयो एउटा, त्यो कारण भयो। अर्को कारण के हो भने हाम्रो जग्गाहरू सबै मान्छेहरू चाहिँ छोड्न थालेको छ, पहाड़ी एरियामा चाहिँ बाँझो भयो, किनकि पहिला त्यहाँ किसानहरू हुन्थ्यो, काम गर्थ्यो, मुभमेन्ट हुन्थ्यो र त्यहाँ बाँदरहरू आउन पाउँदैन थियो र ऊ जङ्गलमा बास हुन्थ्यो। जब उत्पादन हामीले गर्न छोडे त्यसै बाँदरहरू चाहिँ गाउँको नजिक गाउँ गाउँ गाउँ गाउँमा आउन थाल्यो हो। त्यसले गर्दाखेरि चाहिँ के भइदियो भने बाँदरहरूको संख्या बढेको छ, यसले गर्दाखेरि गाउँमा चाहिँ ठूलो चाहिँ आतंक भइरहेको छ। यसको समस्या समाधानको लागि म विभिन्न देशमा भएको प्र्याक्टिस र नेपालले के गर्न सकिन्छ भने म भन्न चाहन्छु। जस्तै जापानले के गरेको छ भने त्यो इलेक्ट्रिक फेन्सिङ गरेको छ कि, इलेक्ट्रिक फेन्सिङ भनेको चाहिँ के भने उत्पादनको वरि प्रयोग तपाईँको विद्युत लगाइदिने
1: विद्युतार
0: गरिसकेपछि त जान सकेन। यो चाहिँ जापानले त्यो काम गरेको छ। अर्को चाहिँ जीपीएस ट्र्याकिङ, हरेक बाँदरको चाहिँ तपाईँको गएर कति कहाँ कहाँ गइरहेको छ त्यसको जीपीएस ट्र्याकिङ गर्दैन। र अरू के चाहिँ यो कमिटी मन्की पटल गरेर चाहिँ कमिटीमा चाहिँ उनीहरूको चाहिँ अवलोकन गर्ने, त्यसलाई चाहिँ कन्ट्रोल गर्ने काम गरेको छ। र अर्को चाहिँ के गरेको छ भने यो स्टिलाइजेसन भनेको चाहिँ उनीहरूको चाहिँ कुराहरू चाहिँ जापानले चाहिँ राम्रो चाहिँ त्यो एउटा प्र्याक्टिस गरेको छ। छिमेकी राष्ट्र हाम्रो भारतले पनि त्यो चाहिँ काम गरिरहेको छ। अब अघि चाहिँ स्टिलाइजेसनको कुराहरू वा चाहिँ तपाईँको सोलर फेन्सिङ कुराहरू वा अर्को चाहिँ अल्टरनेटिभ हाम्रो गाउँमा के गर्न सकिन्छ भने यो अल्टरनेटिभ क्रप गर्ने, जस्तै मैले अघि विद्युतको लागि चाहिँ के गर्छ भने जस्तै कर्णालीमा त विद्युत पुगे होइन, मिर्जिलामा विद्युत पुगे होइन, त्यसलाई के गर्न सकिन्छ भने हामीले त्यहाँ चाहिँ हामीले अल्टरनेटिभ क्रपहरू जस्तै बाँदरले असर नगर्ने क्रपहरू लगाउन सकिन्छ। यसमा के पर्छ भने लसुन होला होइन, प्याज होला होइन, अदुवा होला होइन, वा त्यो तपाईँको गएर तिते करेला होला होइन, खुर्सानी होला, यिनीहरूको मार्केट चाहिँ हामीले बढाइदिउँ कि। त्यसपछि त्यहाँ त स्पेसल रूपमा तिमी लगाइसकेपछि हाम्रो के हुन्छ, अब हुन त मकैलाई अलिक बढी असर गरिरहेको छ बाँदरले, मकैको ठाउँमा त्यो लाउँदाखेरि अलिक इन्कम त आयो नि
1: हो। हामीले अर्को बालीमा पनि बाँदर र वन्यजन्तुले नरुचाउने खालको
0: हामीले अल्टरनेटिभ क्रपहरूको पनि विचार सकिन्छ। जस्तै मैले अर्को चाहिँ के गर्नु दुई तिनवटा देशको उदाहरण दिइरहेको थिएँ। श्रीलङ्काले के गरेको छ भने त्यो राष्ट्रिय बाँदर चाहिँ जनगणना गरेको छ, त्यसपछि चाहिँ अर्को चाहिँ के गर्छ पपुलेसन डेन्सिटी त्यहाँको जनगणना त्यो गर्छ पत्ता लगाएको छ। र उसले सबै मैले चाहिँ श्रीलङ्काको प्र्याक्टिस के छ भने एकीकृत वन्यजन्तु र कृषि नीतिलाई एकसाथ अगाडि गरेको छ, कृषिलाई पनि असर नहुने र वन्यजन्तुको पनि उसको चाहिँ आफ्नो चाहिँ उसलाई पनि असर नहुने गरी गरेको छ। मैले जोड्न खोजेको काम भन्दाखेरि चाहिँ यो सबै देशहरूलाई अध्ययन गरेर हामी के गर्न सकिन्छ भने जस्तै अर्को मैले एउटा अर्को एउटा के तान्जेनियाको लेखेर गरेको छ भने डगहरू डगलाई चाहिँ ट्रेनिङ दिएर डगले कन्ट्रोल गराएको छ। ऊ सबै यो तिन चारवटा देशको मैले कम्पेरिजन के गर्न खोजेँ भने हाम्रो अहिले समस्या सबैभन्दा के छ बाँदरको आतंक छ गाउँ,
1: त्यसलाई चाहिँ
0: त्यसलाई कन्ट्रोल गर्न सरकारले पोलिसी लेभल ल्याउनु पर्यो, प्लानिङ गर्नु पर्यो, अरू देशले गरेका कामहरू चाहिँ हामीले उत्लाइज गर्नु पर्यो, हामीले किसानलाई सिकाउनु पर्यो, ट्रेनिङ दिनु पर्यो, बल्ल हामीले कन्ट्रोल गर्न सकिन्छ। यो कन्ट्रोललाई चाहिँ हामी किसान पढेको मान्छेहरू चाहिँ लगानी नहुँदै गर्दाखेरि र रिटर्न आउन सकियो। अर्को मैले अघि हाम्रो चाहिँ सरकारले हामी किसान पढेको मान्छेहरूलाई बाहिर नजान रोक्नलाई के गर्नुपर्छ भने यो इन्टरप्रेनरको लागि प्रिनरसिपको लागि चाहिँ उनीहरू चाहिँ सरकारले चाहिँ यो स्टार्टअपको लागि चाहिँ हामीलाई चाहिँ रकमहरू चाहिँ छुट्याइदिनुपर्छ। मैले अघि स्टार्टअप दियो भने चाहिँ जस्तो मलाई स्टार्टअप गर्दा
1: अझै राम्रो भाषामा चाहिँ बुझाइदिनुहोस् न, तपाईँले भन्नु खोजेको स्टार्टअप भन्ने चाहिँ के हो विद्यार्थीले चाहेको
0: छ। मैले अघि तपाईँ जोडेँ जस्तै म कडाईमा मैले लङ टर्ममा ठुलो मानिसले चाहिँ भेडा पाल्न चाहेँ, मैले 500 जति 1000 जति भेडा पाल्न चाहेँ मैले होइन, भविष्य मलाई तपाईँको लगानी गर्नलाई मलाई सोध्छु भने त पैसा हुन्न हो। त सरकारले के गरिदिनु पर्यो भने त्यो स्टार्टअपको लागि मैले यतिकति 1000 नगर्ने, मैले 100-200 स्टार्ट गर्छु र सरकारले मलाई चाहिँ स्टार्टअपको रूपमा केही चाहिँ लगानी गरेँ भने सुरुमा मैले त्यहाँबाट आएको फाइदाबाट गाउँलाई बढाउँदै जान्छु र मैले पछि सरकारले पनि त्यो चाहिँ लोनलाई ऋण पनि पनि तिर्दिरहन्छु। र हाम्रो सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमा राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आस्थिर पनि नहोला। अरू कुरा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले 50 लाख रुपियाँ चाहिँ खर्च गरेर उसले चाहिँ क्यानाडा पठाउन सक्छ, अमेरिका पठाउन सक्छ, अस्ट्रेलिया पठाउन सक्छ, तर नेपालमा 50 लाख उत्पादन चाहिँ खर्च गरेर म केही चाहिँ व्यापार व्यवसाय कृषि व्यवसाय गर्छु भने परिवारले भोलिपल्ट गरेर चाहिँ 1 रुपियाँ 1 लाख दिन सक्दैन हो। यो सेक्युर छैन कि हाम्रो मार्केट, हामीले उत्पादन गरेको कुराहरू चाहिँ मार्केटिङ पाइरहेको छैन। यस कारणले सरकारले यिनी कुराहरूलाई चाहिँ फ्यासिलिट गर्नुपर्छ, पोलिसीले पनि सहयोग गर्नुपर्छ। त्यो गरेपछि मात्र के हुन्छ भन्दा चाहिँ हामीले गर्ने हामीले चाहिँ जब चाहिँ विद्यार्थीहरू हुन सकिन्छ, बाहिर जाने विद्यार्थी यहीँ चाहिँ भविष्य दिन सकिन्छ। अनि अरू के छ भने बाहिर जाने विद्यार्थीहरूले विदेशमा के छ छिटो उत्पादन रिटर्न हुन सकिन्छ कि,
1: छिटो
0: लाइफ स्टाइल चाहिँ छिटो चेन्ज गर्न सकिन्छ कि, किनकि त्यहाँ पैसाको भ्यालु चाहिँ बढी बढी कुरा स्यालेरी बढी भएको कारणले गर्दाखेरि चाहिँ उसको आफ्नो लाइफ स्टेबिलिटीको लागि पनि उसको पारिवारिक कुरालाई पनि उसले के गर्छन् छिटो अर्निङ गर्नको लागि पनि नेपालीहरू चाहिँ अहिले पनि विदेश गइरहेका छन्। त्यसको रोक्नको लागि पनि सरकारले नयाँ केही न केही चाहिँ स्टेप गर्नुपर्छ, नयाँ नयाँ केही कार्य गर्नुपर्छ, यो नीति तह कार्यक्रममा तिमीले आज समेट्नुपर्छ। त्यसपछि मात्र के हुन्छ यदि पढेको विद्यार्थी यहीँ रोकियौँ भने यहीँ चाहिँ भोलि हामी चाहिँ केही न केही परिवर्तन गर्न सक्छ।

0: नीतिगत कार्यक्रमले पनि यस्ता कुराहरुलाई चाहिँ समेट्न सकेन जस्तो भयो तपाईहरुले
1: अहिले चाहिँ हामीले चाहिँ पछिल्लो 3-4 वर्षदेखि यो नीतिगत कार्यक्रम एडिसन मैले अहिलेको यो वर्षको हेरे यहाँ अगाडिको हेरे हैन 84-84 को होला वा 82-83 को होला 81-82 को होला एउटै किसिमको किनकि एउटै किसिमको हुन्छ नीतिगत कार्यक्रम यसको कारण चाहिँ के हो भने यो हाम्रो कर्मदायित्व छ नि यो सधैँ एउटै भइरहने हुन्छ यो त अहिले हाम्रो निर्वाचनमा गएका नेताहरुसँग कोही पनि किसी बढेको मान छैन हेर्नुस् त्यहाँ नीतिगत परिषदले गर्दा चाहिँ नेताहरूसँग यो चाहिँ जस्तै बालन सरकार होला वा उहाँ लगायतको चाहिँ प्रधानजीहरू मन्त्रीजीहरू कुनै पनि कोसँग कुनै पनि चाहिँ किसी पैसा परेको मान्छेहरू हुनु उहाँहरू के छन् सबै कर्मचारीले पोलिसी बनाउँथ्यो कर्मचारीले गतिजना नीतिगत कार्यक्रम बनाउँथ्यो ऊ कर्मचारीले यो जे बनाउनु भएको छ अहिले पनि त्यही भइरहनु भएको छ यसलाई चाहिँ सिकेर हामी के गर्नुपर्छ भने मैले चाहिँ अघि पढ्दै गर्दाखेरि विभिन्न यो बायोचारहरूको कुराहरू गरेँ पढेँ होइन बायोचार भनेको कस्तो भन्दाखेरि
0: तपाईँले मलतर्फको कुरा जोड्नुभयो
1: हो मैले त्यो कुराहरू पढेँ अर्को चाहिँ के भयो भने यो जैविकलाई प्राङ्गारिक मललाई चाहिँ अलिक प्रायोरिटी दिनुभएको कुरा विषयहरू मैले पढेँ
0: रासायनिक मल
1: यसको लागि चाहिँ पढेँ मैले पढ्दै गर्दाखेरि मैले यो दुई तिन वर्ष अगाडि सेम टाइप प्र्याक्टिस पढिरहेको थिएँ कि तर हाम्रो चाहिँ त्यो युटिलाइज केही पनि भइरहेको छैन जस्तै अहिले हामीले चाहिँ यदि चाहिँ युरियाहरूलाई कम गर्ने हो भने युरियाको चाहिँ खपतलाई कम गर्ने हो भने हामीले चाहिँ एडुलाहरू लाउन सकिन्छ ढन्च्याहरू लाउन सकिन्छ त्यो भएपछि के हुन्छ त्यसको अल्टरनेटिभको बिल लगभग 20% चाहिँ कम गर्न सकिन्छ हामीले किसानहरूलाई एडुलाहरूको बारेमा जानकारी गर्नु पर्यो ढन्च्याहरूको बारेमा जानकारी गर्नु पर्यो
0: भनेको त्यो मल रासायनिक मलको मात्र घटाउँदै
1: युरियाको मात्र
0: सन्तुलन कायम
1: युरियाको मात्रालाई चाहिँ घटाउनको लागि चाहिँ हामीले चाहिँ त्यो स्टाइलले उनी ट्रेनिङ दिने आइडिया दिने हो भने चाहिँ हामीले एटलिस्ट चाहिँ हामीले अब मैले अघि पनि हामीसँग तपाईँसँग कुरा गर्दाखेरि पनि यो हामीले चाहिँ कृषि मन्त्रालय किन राख्ने बरु मल मन्त्रालय राखे भइहाल्यो नि पहिला आउने मैले यहाँभन्दा अगाडिको मन्त्रीज्यू रामनाथ अधिकारी मन्त्रीसँग कुरा गर्दाखेरि हामीसँग त केही पनि गर्न सकिँदैन साह्रै बल बढेको त्यो मल मन्त्रालय चाहिँ यो त किसानलाई हामीले केही पनि अरू अरू कामहरू कृषिको नयाँ स्ट्राटेजी केही पनि काम गर्न सकिँदैन छ यो हाम्रो बढेले सबै मल मात्र जाँदो रहेछ भन्दै हुनुहुन्थ्यो उहाँले उहाँको मैले पेन सुनेको थिएँ होइन त्यस कारणले गर्दा के हुन्छ भने यो मललाई एकतर्फीबाट उ गर्ने होइन एउटा बाटो अप्नाउने एउटा कृषि मन्त्रालयले आफ्नो लङ स्ट्राटेजी अनलाई काम गर्नलाई अलिक फरक किसिमले अगाडि गर्न सकियो भने चाहिँ महलको समस्या किसानलाई पाउने समस्या आफ्नामा होला तर के भयो भने हरेक स्थानीय निकाले कृषिको कुरा ल्याएको हुन्छ प्रदेशले कृषिको कुरा निकालेको हुन्छ सरकारको आधी बजेट कृषिको कुरा गरेको हुन्छ तर कृषिको बजेट हुन्छ जम्मा यत्रो चाहिँ खरबौँ बजेटको जम्मा चाहिँ 57-58 चाहिँ अर्ब बनाएर गुगल दिएर राखेको हुन्छ हो त्यस कारणले गर्दा कृषिमा लगानी बढी गरौँ मैले जुन खोजे कृषि उत्पादन हामी पढेका विद्यार्थी होला वा अर्को होला इन्टरप्रेनर गर्नको लागि लगानी गर्न लगाउनु न सरकारले ठूलो मात्रामा चाहिँ तपाईँको अर्बौँ रुपियाँ यहाँ चाहिँ खरबौँ रुपियाँ छुट्याउँ बललाई चाहिँ हामीले चाहिँ यहाँको चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले गर्न खोजेँ मलाई युरियाको चाहिँ मलको कुरा ल्याउँदै गर्दाखेरि मैले कुरा गर्नु गरेँ
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कृषिका विद्यार्थी आशिष देवकोटासँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: This is Sizzle, this is me, and I work in Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires are awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there.

0: World's number one tire brand.
1: Classic Deco 60th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget cha package pa paayu ke rizai ko. Abo internet TV, the Wi-Fi 6 router pani kheti mai paayin sa. Classic Deco khunu pani plan kharib ma harik hapta. 3 jana lai 3 mahina internet bonus. Da maasik 1 jana lai yu 12,000 ko internet bonus. Samparka 980-100-4477. Classic Tech. Jati ma paayu, kheti ma paayu.
2: के तपाईं ढाड कम्मर घुरा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्
2: हाम्रा सेवाहरू
3: ओपीडी सेवा
2: विशेषज्ञ ओपीडी सेवा
3: निशुल्क औषधि वितरण
2: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
2: अकुपंचर सेवा
3: योग परामर्श सेवा
2: क्रियाकल्प सेवा
3: पूर्व कर्म पंचकर्म सेवा
2: छार सूत्र सेवा
3: जलौका सेवा
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690 98514-2463

0: Sim, Sakura, presta atenção. New Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलीको नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कुराकानी गरिरहेका छौं। यो कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। यो सरकारले ल्याएको नीति तथा कार्यक्रमको केही सारांश अलिकति जोड्न खोज्यौं र बजेट पनि अब लगत्तै आउँदैछ। सुझाव अपेक्षाहरू तपाईँहरू जस्तै विद्यार्थीको अथवा जस्तै युवाहरूको त्यस्तो केही छ त?
2: अब यसमा चाहिँ बजेटमा अब आउने बजेटमा कसले ल्याइदियो हुन्थ्यो भने मैले अघि नै खालि मैले बारम्बार भने कि रन अनको प्रोग्रामलाई चाहिँ हरेक नेपालका विश्वविद्यालयहरूमा त्यो चाहिँ सुचारू गर्नलाई चाहिँ नीतिगत रूपमा चाहिँ नीतिगत रूपमा चाहिँ एउटा कार्यान्वयन गरियोस्। अर्को चाहिँ बाँझो राख्न नपाउने होइन, बाँझो राख्न नपाउने नीति तथा कार्यक्रम चाहिँ सरकारले चाहिँ पहिला चाहिँ ल्यायो, बाँझो राखेर चाहिँ कारवाही गरिने, यति चाहिँ तपाईँको गरेर चाहिँ पैसा पनि तिराइने भनेर ल्यायो तर बाबा उठाइयो। त्यसले गर्दा बाँझो राख्न नपाउने गर्ने तथा कार्यान्वयन हुनु पर्यो। अर्को चाहिँ हामीले के गर्नु पर्यो भने हाम्रो गाउँहरूमा बेसिक निडरहरू चाहिँ फन्डामेन्टल निडरहरू वा चाहिँ त्यहाँको चाहिँ जियोग्राफिकल डिफिकल्ट छ त्यहाँ चाहिँ हामीले के गर्छ पूर्वाधारको विकासहरू गर्नु पर्यो पहिलो सरकारले।
1: तपाईँले भन्न खोजेको चाहिँ यो कृषकहरूले बुझ्ने भाषामा
2: मैले चाहिँ के भन्नु चाहिँ पहिला चाहिँ हामीले किसानहरूलाई आफ्नो डेली चाहिँ त्यहाँ चाहिँ उनीहरूको किराडी पाल्नको लागि उनीहरूले आफ्नो आवश्यकताहरू पूरा गर्नको लागि त्यहाँ घाँस बाँस प्रवासको कुराहरू होला, विद्युतको कुराहरू होला, इन्टरनेटको कुराहरू होला, बाटोहरू राम्रो बनाइदिनु पर्यो। पहिला हामीले चाहिँ विकासका पूर्वाहरू चाहिँ हामीले चाहिँ सरकारले डेभलप गरिसकेपछि हामीले हाम्रा किसानहरूलाई हामीले गाउँ बस भन्नु पर्दैन, उनीहरू आफै बस्छन् कि हो। सरकारले पहिला चाहिँ यो यतापट्टि चाहिँ उनीहरू सबैमा पहिला के गर्नुपर्छ भने सरकारले अब आउने बजेटमा चाहिँ गाउँमा बढी बजेट राख्नु पर्यो, गाउँको विकास गर्नु पर्यो। पहिलो नम्बरमा चाहिँ गाउँमा बाटो पुर्याउनु पर्यो, विद्युत पुर्याउनु पर्यो, संचार पुर्याउनु पर्यो होइन, त्यसको त्यहाँ पुर्याइसकेपछि उनीहरूको शिक्षा राम्रो गरिदिनु, स्वास्थ्य राम्रो गरिदिनु पर्यो, उनीहरूको लाइफ चाहिँ सिक्योर गरिदिनु पर्यो कि बरू किसानले कमाएको 50% गभर्मेन्टले पैसा दिनु तयार छन्, उनीहरू आफूले कमाएको 50% बरू सरकारले पैसा दिनु तयार छन्, तर उनीहरूको छोराछोरी राम्रो चाहिँ विश्वविद्यालय राम्रो चाहिँ विश्वविद्यालयमा पढ्न पर्यो, छोराछोरीको भविष्य चाहिँ सहरमा पढ्ने केटाइटी र गाउँमा पढ्ने चाहिँ केटाइटीको चाहिँ बराबर होस् कि विद्यार्थीको समान भिन्नता नहोस् कि गाउँमा पढ्ने कोही चाहिँ उनीहरूको चाहिँ पढाइ चाहिँ कमजोर नहोस्, सहरको बराबर भइदियो भने किसानले काम गर्छन्, आफ्नो छोराछोरीको भविष्य पनि देख्छन्। त्यस कारणले आउने बजेटमा के गर्नुपर्छ भने पहिलो नम्बर एक नम्बर चाहिँ गाउँमा बढी बजेट काम छुटाउनु पर्यो। अझै अधिक म कडालीको मान्छे भएर कारणले गर्दाखेरि कडालीमा बढी बजेट छुटाउनु पर्यो एउटा नम्बरमा। अर्को नम्बर के भयो, अर्को मैले अर्को इन्टरप्रेनर लर्नको कुराहरू दुईटा भयो, अर्को इन्टरप्रेनर पर्ने हामी यसलाई केही चाहिँ गर्छौँ भने विद्यार्थीलाई चाहिँ सरकारले चाहिँ लोनलाई चाहिँ बढाउनु पर्यो, सब्सिडीलाई चाहिँ बढाउनु पर्यो। अर्को चाहिँ सधैँ के गरेको छ भने बिमा कुरा गरेको छ, किसानलाई बिमा दिइन्छ भनिन्छ तर एउटा हेर्छ कि हामीले किसानले कहिले पनि पाउँदैनौँ कि जस्तै धेरैचोटि हामीसँग के भएको छ भने यो चाहिँ यो क्लाइमेटको चेन्जले गर्दाखेरि वा चाहिँ यो चाहिँ यो विभिन्न यो हाम्रो चाहिँ मनसुनजन्य विपत्तिको कारणले गर्दाखेरि हाम्रा किसानहरूले धानहरूको चाहिँ त्यतिखेर भइरहेको हुन्छ, उसको उत्पादनमा चाहिँ त्यतिकै
1: खेती
2: बिग्रेको छ, तर सरकारले चाहिँ कागजमा भन्दा पनि व्यावहारिकता रूपमा चाहिँ त्यो दिएको देखिन्न कि त्यो चाहिँ सब्सिडीहरू चाहिँ दिएको देखिन्न। त्यही भएर हामी चाहिँ यो इन्सुरेन्स चाहिँ हरेक किसानलाई हामी चाहिँ इन्सुरेन्ससँग चाहिँ जोड्नु पर्यो, सब्सिडी चाहिँ हरेक किसानले पाउनु पर्यो, कागजी रूपमा होइन वास्तविक किसानले चाहिँ त्यो पाएपछि चाहिँ हामीले सुधार गर्न सकिन्छ। बजेटमा यो चाहिँ एउटा चाहिँ इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा पोलिसीमा चाहिँ त्यो राखेर चाहिँ सरकारले चाहिँ तल्लो समयमा स्थानीय निकाय मैले अघि किन जोड्न खोज्यो भने फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट यो तिनवटाको कोलाबोरेसन हुनु पर्यो पहिलो नम्बर
1: भन्नु
2: हो। यो चाहिँ हाम्रो ग्याप नै हेर्नुहोस्, तपाईँले के काम गरिरहेको छ स्थानीय निकाय थाहा हुन्न, स्थानीय निकायले गरेको कुरा संघीय सरकार थाहा हुन्न, एक आपसँग कनेक्टै छैन। किन कनेक्टै छैन भने कि हाम्रो कृषिमा के छ भने तल्लो चाहिँ हरेक 753 स्थानीय निकायहरूमा त्यहाँ चाहिँ कृषि शाखा छ, उसले काम गरिरहेको हुन्छ र अर्को चाहिँ तपाईँको गरेर प्रदेश सरकारले के गर्छ एक किसिममा कृषि ज्ञान केन्द्रको रूपमा चाहिँ उसले आफ्नो चाहिँ हरेक जिल्लामा राखेको छ होइन, यिनीहरू बिचको कोर्डिनेसन हुँदैन हेर्नुहोस्। अनि संघीय सरकारले पनि आफ्नो किसिमले चाहिँ कामहरू चाहिँ जिल्ला जिल्लामा कृषि कार्यालयहरू हुन्छ, उनीहरूको बिचको त्यो तिनवटा कनेक्सन काहीँ पनि हुँदैन कि एकले अर्को बजेट कहाँ पठाइरहेको छ, केमा हालिरहेको छ, त्यसको अलरेडी आफूले कहाँ हाल्ने बजेट कहाँ हाल्दा ठिक होला, कहाँ चाहिँ सुधार्न सकिन्छ भने एक आपसमा कहिले पनि कनेक्टेड छैन कि हो। यो सबैभन्दा मैले के जोड्नु खोजेँ सबैको चाहिँ कोलाबोरेसन पहिला हुनु पर्यो, यो भएपछि मात्र चाहिँ के हुन्छ भने एग्रिकल्चर सस्टेनेबल हामी बनाउन सकिन्छ भन्ने जोड्नु खोजेँ।
1: भनेको परम्परागत खेती पद्धतिमा जो किसानहरू अहिले लागि पर्नु भएको छ र उहाँहरूले बाध्यात्मक अवस्था छ त्यही खेती पद्धति अपनाउने र त्यसैमा चाहिँ जीवन निर्वाह गर्ने र अहिले अब युवाहरू थपिँदै हुनुहुन्छ त्यसमाथि कृषि पढ्ने विद्यार्थीहरू थपिनुहुन्छ, यो समग्र सुधारका लागि अन्तिममा चाहिँ एक दुई तिन
2: कसरी अगाडि यस्तो मैले तपाईँलाई के जोड्न खोजेँ भने एउटा चाहिँ हाम्रो रैथाने बालीहरू छ होइन हाम्रो स्थानीय बालीहरू भित्र चाहिँ मैले म चाहिँ कडाईमा के छ भने तरकारी पार्छु म अरू ठाउँमा पार्छु जस्तै काजुनुहरू छ हामीसँग होइन फक्सल मिलेट भन्छ होइन अर्को चाहिँ पोस्टो मिलेटहरू छ होइन अर्को चाहिँ जस्तै मासीहरू होला होइन अर्को चाहिँ मासीको एरियामा पनि हाम्रो चाहिँ त्यो राजस्थानी बालीहरू कोदोहरू होला यिनीहरूलाई हामी के गर्न सकिन्छ भने त्यो चाहिँ हामीले चाहिँ नयाँ बरु भेराइटीहरू चाहिँ यसको रिसर्चहरू गर्ने भेराइटीहरू निकाल्ने तर हामीले त्यो नै उत्पादन गर्ने हाम्रो पहाडी ठाउँमा त्यो बढी उत्पादन हुन्छ हो त्यसलाई चाहिँ हामी इन्टरनेसनल मार्केटिङहरू गरेपछि
3: भनेको हामीसँग जे छ महत्वपूर्ण
2: हो त्यसलाई चाहिँ हामीले
3: चाहिँ त्यसलाई चाहिँ बजार श्रृङ्खलामा जोड्ने
2: अनि त्यसलाई हामी के गर्ने भने त्यसलाई चाहिँ ग्रेडिङ गर्ने नयाँ चाहिँ अरू चाहिँ नयाँ नयाँ अल्टरनेटिभ भेराइटीहरू निकाल्ने होइन त्यसले गरेपछि हामी के हुन्छ भने त्यसको चाहिँ अल्ट जस्तै कार्बनहरूबाट हामी के गर्न सकिन्छ त्यसको चाहिँ खिर खान सकिन्छ अर्को तपाईँको गएर अब खानाको रूपमा गर्न सकिन्छ डायबिटिजको प्यासन गर्न सकिन्छ त्यो कुरा त्यसको महत्वहरू दिएर चाहिँ हामीले नेसनल इन्टरनेसनल मार्केट गर्न सकिन्छ मैले यो कुरा गर्दै गर्दाखेरि म दुई तिन दिन अगाडि तिन चार दिन अगाडि म इजरायलको राज्यसँग मैले सम्बन्ध गरेको थिएँ मैले किन जोड्न खोजेँ भने मैले कडालीको कुरा उहाँले के राखेँ भने हामीसँग सबै पनि कडालीमा के छ ट्रेडिसनल प्र्याक्टिस छ दुई तिन सय वर्ष पछाडि इजरायलभन्दा हामी 300 वर्ष पछाडि छ कडालीको हाम्रो एग्रिकल्चर तर हामीले के गर्न सकिन्छ भने कडाली कति पढ्दै गरेका विद्यार्थीहरूलाई भर्खरै 12 तपाईँको गएर दुई तिन वर्षको किस्ती पढाएको विद्यार्थीले हामीले चाहिँ तिन विद्यार्थी इजरायल पठाउँ इजरायलसँग यहाँको एम्बेसीले एम्बेसीले सहयोग गरिदियोस् हाम्रो विद्यार्थी लैजाओस् त्यहाँ चाहिँ 11 महिनाले चाहिँ त्यहाँ लर्निङ अन गरोस् र उसले त्यहाँ पछिको कुराहरू चाहिँ आएर केही रकम कमाएको रकमलाई ल्याएर त्यहाँ 20-25 हजार रुपियाँ लगानी पनि गरोस् उसले कमाएको र उसले चाहिँ सिकेको कुरा चाहिँ इम्प्लिमेन्टेसन गरिसकेपछि त्यो हाम्रो प्रणालीलाई चाहिँ तपाईँको सुधार गर्न सकिन्छ विशेष गरी मुखमा सुधार गर्न सकिन्छ भनेर मैले चाहिँ उहाँलाई भेटेको थिएँ र टेक्नोलोजी सहयोग गर्नुहोस् तपाईँहरूले हामीलाई हाम्रो चाहिँ अझै पनि के छ भने हामीसँग त्यहाँ हाते ट्याक्टर युज गरिन्न गोरुहरूको युज गरिन्छ यसको लागि पनि इजरायलले चाहिँ हामीले चाहिँ किनकि इजरायलमा मैले किन जोडी भएछ इजरायलको अहिले एग्रिकल्चरमा सबैभन्दा अगाडि छ कि त्यहाँको उपकरणमा अगाडि छ अझै पनि त्यहाँ तपाईँको गरे के रिमोट सेन्सिङहरूबाट काम गरिन्छ होइन ड्रोनहरूबाट युज गरेर त्यहाँको एग्रिकल्चर प्र्याक्टिस गरिन्छ हो यसको लागि पनि मैले किन जोड्न खोजेँ भने हाम्रो एउटा रैथानी बालीलाई गर्ने राम्रो बनाउने गराउने त्यसलाई चाहिँ प्रोडक्टिभिटी बढाउने सस्टेनेबल प्लानिङहरू गर्ने हाम्रो चाहिँ जहाँ भएको चाहिँ तपाईँको मैले चाहिँ जडीबुटीको विषयहरू छैन जडीबुटी हाम्रो पनि के छ भने जडीबुटीको समस्या हाम्रो जडीबुटीसँग पनि के छ चाइना र भारतमा हाम्रो चाहिँ कम रुपियाँको मूल्यमा गइरहेको छ कि धेरै सस्तो मूल्यमा गइरहेको छ कि त्यसलाई हामीले के नेपाल सरकारले अब पोलिसी मलाई छुटेको कुरा पनि जोड्न खोजिहाले होइन त्यसलाई चाहिँ पोलिसी मेकिङ गरेर हामीले एटलिस्ट चाहिँ तपाईँको गएर त्यो हाम्रो त्यो उत्पादन होला जडीबुटीहरू यिनीहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ हामी के गर्न सकिन्छ भने पशुधन केन्द्र स्थापना गरेर 100 रुपियाँ पर्नेलाई हामीले चाहिँ अब चाहिँ 1,000-2,000 रुपियाँ दिन सकिन्छ त्यो भएपछि त्यहाँको चाहिँ किसानको पनि त्यो आयस्रोत बढ्छ र सरकारको पनि तपाईँको त्यो चाहिँ फन्डिङहरू चाहिँ त्यो आयस्रोत बढेपछि मात्र चाहिँ किसान पनि बाँच्न पाए सरकारको त्यही रकममा पनि त्यो वृद्धि हुन्छ भन्ने तरिकाले चाहिँ सरकारले आएको कार्यक्रममा पोलिसी बजेटमा चाहिँ छुट्याउनुपर्छ भन्न चाहन्छु।
3: उहाँले सारमा चाहिँ जोड्न खोजेका विषयहरू कृषिको चाहिँ व्यवसायीकरण त्यसै गरी प्रविधिको चाहिँ पहुँच विस्तार विकास आधुनिक प्रविधिको प्रयोग सहज वित्तीय पहुँचका कुराहरू उत्पादित वस्तुको चाहिँ उचित बजार मूल्य सुनिश्चितताका कुराहरू लगायत चाहिँ रहेका छन्। युवाहरूलाई हलेर कुटोको बालोबाट चाहिँ केही माथि उठ्ने गरी चाहिँ सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँको यो कुराकानीको चाहिँ
2: सारमा चाहिँ यो हामी सबैको यो चाहिँ एग्रिकल्चर लाइकलाई चाहिँ रिभोल्युसन गर्ने टेक्नोलोजीमा डेभलपमेन्ट गर्ने नयाँ भेराइटीहरू चाहिँ डेभलपमेन्ट गर्ने किसान विद्यार्थीलाई चाहिँ यस्ता यस्तै यतापट्टि चाहिँ आकर्षण गर्नको लागि नयाँ पोलिसी तथा नयाँ योजनाहरू ल्याउने होइन यो कुरो किसानलाई चाहिँ अलिक चाहिँ उनीहरू स्किल डेभलपमेन्ट गर्ने नै हो।
3: उहाँ हुनुहुन्थ्यो कृषिका विद्यार्थी आशिष देवकोटा, विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्न अहिलेको मुख्य चुनौती छ। देशभित्र विद्यार्थी एवं युवालाई टिकाउन समग्रमा के गर्नु पर्ला त? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल,
4: हाम्रो मेन युवाहरूलाई सामान्य जीविकोपार्जन कृषिमा युवाहरू आकर्षित हुँदैनन्। युवाहरू जब आकर्षित हुन्छ त्यसले आमदानी दिन सक्छन् र उनीहरूको व्यवसायको रूपमा जान सक्छ, त्यो बेलामा मात्र हुन सक्छ। त्यसको लागि मेन जड भनेको हामीसँग जग्गा हामीसँग थोत्रै छ, प्रत्येक हामीसँग लगभग 1/2 हेक्टर प्रति घरको जग्गा छ भने त्यो जग्गाले पुग्दैन। त्यसले गर्दा अब नवयुवाको कृषिमा आकर्षण गर्नको लागि एउटा पालिकाले हाम्रो 753 पालिका छ, प्रत्येक पालिकाले पालिका स्तरको एउटा भूमि ब्याङ्कको स्थापना गर्नुपर्छ। धेरै जग्गाहरू लगभग 30% जग्गाहरू बाँझो छ, खेतीयोग्य जग्गा भए पनि बाँझो भएर तिनीहरू जग्गाहरूलाई पनि पालिकामा लिजिङ गर्ने, त्यसलाई पालिकामा लिजिङ गरेपछि पालिकाले त्यो जग्गालाई चक्लाबन्दी गर्छ र लिज आउटको व्यवस्था गरियो भने नवै युवाहरू अब तपाईँको 50-60 बिघा 10-15 बिघामा चाहिँ व्यवसायिक खेती गर्यो भने उनीहरूले अरूलाई रोजगार पनि दिन्छन् र आत्मनिर्भर पनि हुन्छ। त्यो मोडालिटीमा जानुपर्छ भन्ने
1: कुराकानी में हुनुहुन्छ कृषि अर्थविज्ञ प्रोफेसर डाक्टर ऋषिराम कट्टेल. हामीले नव युवा र कृषि अर्थतन्त्र जोडेर कुराकानी गरिरहेका छौं. अब देशको चाहिँ कुल ग्रास्त उत्पादन जीडीपी भन्छ झन्डै झन्डै 24% चाहिँ योगदान कृषिको छ भनिन्छ. यसमा नव युवा र उनीहरूको हिस्सालाई पनि कहिले कतैबाट समेट्न सकिन्छ के छ अवस्था?
4: अब यसो छ, अब नेपालको कृषिको रूपान्तरण हुनुपर्छ भन्ने महत्वपूर्ण छ. एग्रिकल्चर ट्रान्सफर्मेसन इज निडेड भन्ने त्यही अहिलेको बहस चलेको छ. र विदेशतिर हेर्नुहुन्छ भने लेस देन 1% जनसंख्या कृषिमा आधारित छन् र उनीहरूले उत्पादन हुँदै आफूलाई प्रायर पनि बाहिर पनि एक्सपोर्ट गर्छन्. तर हामी आत्मनिर्भर छौँ नि. त्यो आत्मनिर्भर बनाउनको लागि कृषिको रूपान्तरणको लागि कृषिको ट्रान्सफर्मेसन आवश्यक छ. अब हाम्रो अहिले लगभग 60% जति कृषिमा आधारित जनसंख्या छन् भनिन्छ. त्यसलाई घटाएर 15-20% झार्नुपर्छ. त्यो झार्ने सन्दर्भमा जुन बाँकी रहेका पपुलेसनलाई नै कृषिको व्यावसायिक कृषि, उद्यमी कृषि र भ्याल्यु चेन आधारित, मूल्य श्रृङ्खला आधारित, उद्योगमा आधारित कृषि स्थापित गरिसकेपछि बाँकी रहेको सेवा र तपाईँको इन्डस्ट्री र सेवामा ट्रान्सफर गर्न सक्यो भने सबैले रोजगार पाउँछ र कृषिले पनि अलि आत्मनिर्भर अलि टेवा पुर्याउँछ. त्यसले गर्दा हाम्रो कृषिको ट्रान्सफर्मेसनमा चाहिँ पहिलो हाम्रो कृषिको जनसंख्यालाई घटाउनु पर्यो, व्यावसायिक बनाउनु पर्यो र दोस्रो चाहिँ बाँकी जनसंख्यालाई सेवा र इन्डस्ट्रियल सेक्टरमा चाहिँ ट्रान्सफर गर्नु पर्यो. त्यो गरियो भने नयुवाहरू आकर्षित हुन्छ र त्यसलाई जोड्न सकिन्छ भन्ने लाग्छ.
1: अलि ठूलो अपेक्षा, अलि ठूलो चाहिँ दीर्घकालीन कार्यक्रम कार्यान्वयनको चाहिँ पाटोतर्फको हामी लाग्यौं कि तपाईँले चाहिँ 60-62% हाराहारीमा रहेको चाहिँ किसानहरूलाई 15-20% झार्नुपर्छ भनेर भनिहाल्नुभयो.
4: हजुर,
1: त्यो चुनौतीपूर्ण छ नि त. फेरि
4: त्यसलाई अहिले मैले कुरा गरेँ, त्यो एउटा यो ट्रायङ्गुलेसन एप्रोच हो, यो एउटा मात्रै हुँदैन. जस्तै अहिले मैले भूमि ब्याङ्कको कुरा गरेँ, पालिका स्तरीय ठूलो लार्ज होइन कि पालिका स्तरले जग्गा लिजाउनु लिजिट गर्ने त्यसले जग्गा अलिकति जनसङ्ख्या त्यहीबाट घटाउँछ मान्छेले. त्यसको लागि अब लिजिन र लिजाउट गर्दा मानिसहरूलाई अहिले के रहेछ भने मेरो जग्गा हाल्छ कि भनिन्छ धेरैलाई फ्रेगमेन्टेसन गरिसकेपछि. त्यसको लागि सरकारले जेएस म्यापिङबाट तपाईँको जग्गा चाहिँ गुगलमा हेरेपछि टक्क देखियो भने जहाँ गयो भने केही फरक भएन. त्यस्तो मोडल पनि डेभलप गर्नुपर्छ. र त्यसो अब दोस्रो अब तपाईँको अब कर्जा कृषिमा कर्जा त छ. अहिले नेपाल सरकारले 5-7% ब्याज अनुदान दिन्छ, तर अहिले ठ्याक्क लागू हुन सकेन. त्यसलाई पनि जोड्नु पर्यो. त्योहरू तपाईँको वित्तीय व्यवस्थापन, युवाहरूलाई त्यो अलिकति व्यवसायीकरण गर्ने र जग्गाको व्यवस्थापन गर्न सक्यो भने त्यो घटे पनि त्यो फेरि त्यो घटेको जनसङ्ख्या जुन छ त्यसलाई मैले के भने सेवा र कृषिमा आधारित उद्योगमा तिनीहरूलाई रोजगार व्यवस्थापन गर्ने हो. त्यसरी जानुपर्छ भन्ने लाग्छ.
1: उसो भए अहिलेको चाहिँ युवा पुस्ताको चाहिँ असन्तुष्टि चाहिँ विगतमा यो कृषि क्षेत्रकै कुरा गर्ने हो भने केमा रह्यो त?
4: अब परम्परागत कृषि भयो. अब कृषि हुने परम्परागत बा हजुरबाले जे गरेका छन् त्यही गर्ने भनेपछि अहिलेको युवाहरूलाई कृषिमा त्यो आकर्षण बढेन. जब युवाहरूलाई आकर्षण गर्छ ऊ एउटा व्यवसायिक हुन्छ र उसलाई पनि रोजगार दिन्छ र उसले त्यो लार्ज स्केलमा उत्पादन गरेर त्यसलाई गर्यो भने उसको उसले उसलाई आत्मनिर्भर हुन्छ. अनि त्यो गर्नको लागि पहिला जग्गा अहिले मैले जग्गा कुरा गरेँ, त्यसपछि वित्तीय कुरा गरेँ, सबैलाई जोड दियो भने किसान उद्यमी कृषक भएर त्यही युवाहरू जान बस्न सक्छन् जस्तो लाग्छ मलाई.
1: कृषि र अर्थतन्त्रको यो क्षेत्रबारे समग्रमा चाहिँ तपाईँको बुझाइ के छ, धारणा के छ, हामी कुन अवस्थामा छौँ?
4: अब हाम्रो विगतको तुलना गर्ने भने हामी लगभग 1990 हाम्रो खाद्यमा आत्मनिर्भर थियौँ. कोरियामा भूकम्प, दक्षिण कोरियामा भूकम्प लागेको बेलामा हामीले चामल चाहिँ अनुदानको रूपमा देखा थियौँ चामल. त्यसपछि कोरियनहरूले चाहिँ हामीलाई अलिअलि पनि माया गर्छन् त्यो सन्दर्भमा. त्यसपछि बिस्तारै आएर हाम्रो उत्पादन मात्रै होइन हाम्रो खानकी पनि परिवर्तन भयो.
1: खाने बाली
4: खानकी पनि परिवर्तन भयो. अहिले प्रत्येक गाउँ गाउँमा रोड पुगेको छ. प्रत्येकलाई लङ ग्रेन बासमती राइस चाहिन्छ. आफूले उत्पादन गरेको बेच्ने अनि त्यही बात गर्ने त्यो इन्डियाबाट धेरै आउने भयो. त्यसले गर्दा हाम्रो खाने बालीको परिवर्तन सँगै उत्पादनको पनि त्यही मोडालिटी चेन्ज गर्नुपर्ने आवश्यक छ. त्यो भए हामी आत्मनिर्भर हुन सक्छौँ एउटा. अब दोस्रो भनेको अब तपाईँको अब मेजर अब कृषि र अर्थतन्त्र कुरा गरौँ. हाम्रो नेपालमा कृषिलाई दुई भागमा वर्गीकरण गर्नुपर्ने
1: जस्तो
4: जस्तो एउटा अलि उत्पादन बढाउने खाले कृषि जसमा हामीलाई मल बिउ सिँचाइ सबै चाहिने हो. होलिस्टिक एप्रोचमा उत्पादन जस्तो धान मकै गहुँ जुन छ यसको उत्पादकत्व बढाउनु पर्छ. हाम्रो लगभग अहिले धानको उत्पादकत्व 4 मेट्रिक टन लिएर आउँछ.
5: बाहिर लगभग 8-9 मेट्रिक टन छ मोटोको हेर्नुहुन्छ भने हाम्रो 3.5 मेट्रिक टन लगभग छ भने बङ्गलादेशकै 8 मेट्रिक टन छ अमेरिकाको 12 मेट्रिक टन त्यो उत्पादक कति बढाउन सकिन्छ मात्रामा त्यसको इनपुट हाम्रो तपाईँको फिजिकल अप्टिमा भन्छ इकोनोमिस्टमा त्यसमा नै अलिकति जोड दिनु पर्यो एउटा अर्को इकोनोमिक अप्टिमामा पनि अर्को एङ्गलबाट हेर्नुपर्छ जस्तै हामीले फ्रेस भेजिटेबल फ्रुट्सहरू फलफुलहरू अर्ग्यानिक रूपमा उत्पादन गर्नु पर्यो अर्ग्यानिक उत्पादन गरेपछि नेसनल मार्केट र इन्टरनेसनल मार्केटमा पनि त्यसलाई पेनिट्रेट गर्न सक्छ त्यसको लागि हामीलाई ट्रस्ट चाहिन्छ ट्रस्ट चाहिँ के हो भने अर्ग्यानिक सर्टिफिकेसन फेयर ट्रेड सर्टिफिकेसन अलिक महँगो छ किसानहरूले गर्न सक्दैन त्यसले गर्दा जीआईएस जियोग्राफिक इन्डिकेसन भन्ने एउटा सर्टिफिकेसन एउटा टुल हो अहिले इन्डिया र बङ्गलादेशले लार्ज स्केलमा गरिएको छ हाम्रो रिच बेस प्रडक्टहरूलाई चाहिँ जीआईएसमा हामीले ट्रान्सफर गर्न सक्यौँ भने हामीले बाहिर त्यो 25% एडिसनल प्राइस प्रिमियम पाउँछौँ जस्तै जीआई गरेको लार्जका अलैँची भयो अदुवा भयो सुन्तला भए हामी हाई भ्यालु कमोडिटीहरूलाई चाहिँ त्यसरी गरेर अर्ग्यानिक प्लस जीआई जाने एउटा प्रडक्टलाई चाहिँ अर्को प्रडक्ट चाहिँ खाद्य उत्पादनमा बढाउने खाले इकोनोमिक अप्टिमा र फिजिकल अप्टिमामा हामीले प्यारालली गरियो भने कृषिको अर्थतन्त्र त अलि महत्वपूर्ण हुन्छ र हाम्रो यसो हेर्दा चाहिँ कृषिले नेपालको अर्थतन्त्र महत्वपूर्ण जानेको छ अलैँचीकै कुराहरू हुन्छ भने हाम्रो नेपाल पहिलो अलैँचीको उत्पादनमा पर्छ त्यसको दोस्रो इन्डिया तेस्रो बङ्गलादेश र हाम्रो अलैँची चाहिँ फ्रेस अलैँची हार्भेस्ट गरिसकेपछि सुकाएर सिधै इन्डिया जान्छ मोर देन 95 यदि हामीले भ्याल्यु एड गर्न सक्यौँ भने र त्यसलाई अब सर्टिफिकेसनमा जान सकियो भने हामीले बाहिर एक्सपोर्ट पनि गर्न सक्छौँ निच मार्केटहरू त गर्न सक्छौँ त्यसले हामीले इकोनोमिक गेन गरिदिन सक्छौँ त्यसले गर्दा भ्याल्यु चेन र सर्टिफिकेसन स्किममा पनि हामी प्यारालली जानुपर्छ भन्ने लाग्छ मलाई त्यही भयो हाम्रो अर्थतन्त्रलाई सहयोग हुन्छ
6: तपाईँको आफ्नो अध्ययनको क्षेत्र जुन चाहिँ मूल्य श्रृङ्खला भनेर अलैँचीको एउटा उदाहरण पनि जोड्नु हो यसलाई चाहिँ सकारात्मक रूपमा लिन सक्छौँ हामी जुन निर्यात योग्य हाम्रो चाहिँ निर्यात योग्य वस्तु भनेर पनि अरू चाहिँ तपाईँले मूल्य श्रृङ्खलाको कुरा पनि जोड्नु भएको छ तर हाम्रो अहिलेको धरातलमा म पसेँ भने किसानले वर्षभर मेहनत गरेर पनि आफ्नो गुजारा चाहिँ धान्न सक्दैन समस्या चाहिँ कहाँनिर
5: हो अहिलेको कुरा आएको जबसम्म उसको आफ्नो गुजारा नै जान्दैन उसको अपर्च्युनिटी कस्ट भन्छ अन्त उसलाई अहिले फाइदा छैन उसले किन खेती गर्छ त्यही भएर हाम्रो जग्गाहरू बाजो भएको कारण त्यही पनि हो जस्तो अब धान लगायो धानको त्यो मूल्य पनि लाग्यो त्यही भएर हाम्रो के हो भने कमर्सियलाइजेसन गर्नु पर्यो मेकनाइजेसन गर्नु पर्यो त्यसले गर्दा अब जग्गाहरू थोरै थोरै जग्गाले हुँदो रहेछ भने अहिले मैले कुरा आएको थिएँ जुन तपाईँको 15% त्यो गर्नको लागि नै आवश्यक पर्ने भन्ने कुरा हो त्यसले गर्दा तपाईँले जब प्रफिट देख्दैन अलिक नाफामूलक देख्दैन उसले किन गर्छ त्यो व्यवसाय अल्टरनेट व्यवसाय गर्छ त्यसले गर्दा नाफामूलक बनाइयो भने नाफामूलक बनाउनको लागि हाम्रो सबै एप्रोचहरू जोड्नु पर्यो जस्तै तपाईँको कमर्सियलाइज गर्नु पर्यो मेकनाइजेसन गर्नु पर्यो होइन त्यसपछि अब लार्ज स्केलमा प्रडक्सन गर्नु पर्यो अनि गर्नु हुने हो त्यसले गर्दा हाम्रो किसानको त अहिले त्यही वेलफेयर मैले अहिले भनेको हाम्रा साना किसानलाई हामीले प्रोटेक्ट त गर्नुपर्छ उनीहरूको जसले आफू उत्पादन गरेर आफै खान्छु अर्ग्यानिकको उत्पादन खान्छु बाहिरको गर्दैन भने त्यो पनि प्रोटेक्ट गर्नुपर्छ एउटा साना किसानलाई प्रोटेक्ट गर्ने मेकानिजम पनि सक्षम लानुपर्छ कतिमा
6: साना किसानलाई संरक्षणलाई
5: र व्यावसायिकमा चाहिँ युवाहरूलाई जोडेर व्यावसायिकमा जाने त्यसले गर्दा त्यो नीति चाहिँ त्यसरी बनाउन सकियो भने राम्रो हुन्छ जस्तै अनुदानको कुरा गर्दा अहिले हाम्रो कृषिमा धेरै अनुदान गर्छ र अनुदानले नाफामूलक गराएन हामीले अनुदान भन्दा पनि अहिले उसलाई वित्तीय प्रब्लम छ भने बिना ब्याजमा बरु वित्तीय व्यवस्थापन गर्न सकियो भने ब्याङ्कसँग जोडेर उसलाई अलिकति सहज हुन्छ त्यसमा जोड्नुपर्छ भन्ने लाग्छ
6: कुराकानीमा हुनुहुन्छ कृषिको अर्थविज्ञ एवं प्रोफेसर डाक्टर ऋषिराम कट्टेल हामीले विशेष गरी हाम्रो कृषि र अर्थतन्त्र कहाँनिर समस्या छ भन्ने बाटो यहाँनिर जोडिरहेका छौं तपाईँले कुरा जोड्दै गर्दाखेरि एउटा चाहिँ व्यावसायिक खेती ठूलो उत्पादन एउटा अर्ग्यानिक उत्पादनको चाहिँ एउटा विषय र सँगसँगै उत्पादन बढाउँदै र भ्यालु चेन अर्थात मूल्य श्रृङ्खलामा चाहिँ जोड़ दिनुपर्छ भनेर दुई तीनवटा विषयलाई चाहिँ अलिक प्राथमिकताका रूपमा चाहिँ राख्नुभयो काम गर्ने किसान उसको चाहिँ सम्मान पेसाप्रतिको चाहिँ सम्मान यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए
5: एकदम महत्वपूर्ण छ बाहिरतिर म जनवरीमा अब 2.5 वर्ष पढ्ने सिस्टममा बसेँ ब्रेड खाने बेला नै टक्क ढोग्नु हुन्थ्यो हामीले खाना खाँदा जस्तै ढोग्नु मलाई ढोग्नु भन्दा जसले उत्पादन गरेछ उत्पादन किसानलाई मैले माया गरेको भन्थ्यो तर किसानहरूलाई महत्वपूर्ण भइहाल्यो होइन अब तपाईँको के छ भने अब हाम्रो बिचौलियाहरू पनि धेरै छन् उत्पादन गर्छन् त्यही प्रत्येक कमिटीमा चाहिँ उत्पादन चाहिँ इन्डिभिजुअल गर्ने व्यक्तिगत रूपमा गर्ने आवश्यक सामग्री र सेवाहरु आवश्यक परेथे त्यो चाहिँ समूहको रूपमा गर्ने र बजारीकरण पनि समूहको रूपमा गर्न सकियो भने ठाउँ ठाउँमा ब्लक बनाएर त्यसले त्यसले दिउँ रूपमा किसानले पनि बार्गेनिङ गर्ने पावर बढ्छ जब त्यो थोरै उत्पादन छ बार्गेनिङ बढ्दैन त्यसले गर्दा एउटा महत्त्वपूर्ण कुरा हो
6: भनेको त्यही नै र चाहिँ

कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ बढ़दो वायु प्रदूषण ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण सवारीको चाप सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आठ पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव दिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार राजस्वको यथार्थ लक्ष्य खर्च कटौती निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो यसैगरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड़ दिनुभयो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रीय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो यसैगरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेले बुढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन् काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार कोसे बागमती गण्डकी लुम्बिनी र कर्णाली

0: केही ठाउँहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी बागमती मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जान भित्रका खबर सँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अब्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निमिराएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मधेस प्रदेशमा सत्ता समीकरण फिरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, ज्ञानराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20 लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको हो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28 देखि 31 सम्म नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतीय अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 जना संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबी कोच आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दोस्रो संघशालाको कबड हलमा हुने प्रतियोगितामा नेपाल निरुक्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14 सदस्यीय टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोली उषा भण्डारी त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि 3D क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 औं स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चानभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
5: सुनादा मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0574-93-33 4-93-555। ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: प्राविधिक शिक्षा विकल्प नभएन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको

0: Rai, Borsa Electronic and Service Center. Sunu the Kundanir Palika Pass for Lady Sunukubo.
1: गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छु र सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखने 101.10 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्नुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 9964 को लाइन बेजी कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे हिजो अहिलेको समयमा मलाई प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्दैनन्छ भने आवाज मसु रेड कराए एउटा फटाफट कल गर्नुहोला भने चाहिँ 9964 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउनुहोला भने चाहे र तपाईको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र विशेष गरिकन त तपाईँ अनि हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु आज पनि सदाको जस्तै लिएर उपस्थित भइ नै सकेका छौ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ खोटाङबाट सुनिल राई अनि सुनिल जी तपाईँको नयाँ नौलो खबर के कस्तो छ नि हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला सुनिल जी अनि खोटाङतिरको मौसम के कस्तो छ नि
2: खोटाङतिरको मौसम सबै ठिकै छ भन्नुपर्छ पानी छिमछिम परिरहेछ
1: ओके र ठिक छ त जस्तो लुखुम्बुतिर पनि बिहानदेखि एकदम धेरै धुमिरहेछ पानी पर्ला पर्ला जस्तो छ एकदम चिसो पनि छ है सोलुखुम्बुतिर ओके कार्यक्रममा सहभागिता जनाउनु भएको छ सुनिलजी तपाईँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला है सुनिलजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ दूरीको हिसाबले शनि ग्रह सूर्यबाट कति स्थानमा रहेको छ छैटौ भन्नुहुन्छ तपाईँ ज्ञान छ हामी लग गर्दैछौ बधाई छ सुनिलजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ गतिको सिद्धान्त प्रतिपादकको हुन् गतिको सिद्धान्त प्रतिपादकको हुन् ओके तपाईँको एन्सर हामी लग गर्दैछौ बधाई छ सुनिलजी तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लकी नम्बर 11 रहेको छ है ओके साथ हुनुहुन्थ्यो खोटाङबाट सुनिल राई उहाँले पनि लकी नम्बर प्राप्त गरेर छिटिसक्नु भएको छ सुनिलजीको लकी नम्बर रहेको छ 11 र यसरी जोडिन चाहनुहुन्छ भने 9964 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ रेन्जी शेर्पा खोलडुङ्गाबाट सोलुखुम्बुबाट बोल्दै हुनुहुन्छ रेन्जीजी अनि रेन्जीजी यो समयमा के गर्दै हुनुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ रेन्जीजी अनि रेन्जीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोलाई भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ ए आज अलिकति नेटवर्क पनि अलिकति बिजी अलिकति हाम्रो नेटवर्कले चाहिँ साथ दिइरहेको छैन कल कोटिरहेको छ बिचैमा पूर्ण प्रयास गर्नुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ उदयपुरबाट लक्ष्मी मिरिङ सिंह लक्ष्मी मिरिङ सिंहको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ संयुक्त राष्ट्रसंघमा पहिले उप महासचिवको नियुक्ति गरिने व्यवस्था भएको थियो। संयुक्त राष्ट्रसंघमा पहिले उप महासचिवको नियुक्ति गरिने व्यवस्था भएको थियो। 1987 भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। लक्ष्मीजी, यसको सही उत्तर रहेको छ सन् 1998 जनवरी 12 तारिक गए। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, संयुक्त राष्ट्रसंघलाई अर्को के नामले चिनिन्छ?
3: युएनओ
1: भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। ओके, यसको सही उत्तर रहेको छ भन्दा नि म यही प्रश्नहरूको साथीलाई सोध्नेछु। अहिले चाहिँ भने हामी कार्यक्रम लकीको पहिलो नै छोटो विश्राम जाने बेला भइ नै सकेको छ। पहिलो नै छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
4: शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म। परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सिसी दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 7 सुनखुम्बु।

0: कार्यक्रम लकीको बहिनी छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइ नै सकेका छौ। हेरेर सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.10 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 9964497970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हेरेर टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौं। हेलो नमस्ते। गुड मर्निङ। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? रिन्जी शेर्पा सोलुखुम्बुबाट बोल्दै हुनुहुन्छ। रिन्जीजीको लागि म पहिलो प्रश्न राख्छु ढेङ्गेर सुन्नलाई। रिन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, संयुक्त राष्ट्र संघलाई अर्को के नामले चिनिन्छ? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विश्वको नगरसभा रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, मानव भूगोलको विकास कहिले भएको हो? पास भन्नुहुन्छ। यसको सही उत्तर भएको छ 1900 शताब्दीमा है। ओके, साथी हुनुहुन्थ्यो सोलखुम्बुबाट रिन्जी शेर्पा। रिन्जी शेर्पा भने प्रयास गरेर साथी छुटिसक्नु भएको छ। यसरी नै जोडिन चाहनुहुन्छ भने 9964497970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। 9964497970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला र आफ्नो बौद्धिक क्षमताको विकास गर्न सक्नुहुनेछ, किनकि हामीले सोधिरहेको प्रश्न एकदम धेरै सम्भावित प्रश्नहरू पनि रहेको छ र तपाईँले हामी सोधेको प्रश्नहरू चाहिँ सम्पूर्ण साथीले कपीमा टिपोट गर्दै पनि जानुहोला भन्न चाहे, किनकि एकदम धेरै सम्भावित प्रश्नहरू रहेको हुन्छ है। र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला है, खाना खाँदै हुनुहुन्छ होला, कतिजना साथीहरूले अहिलेको समयमा खाजा पनि खाँदै हुनुहुन्छ होला, र कतिजना साथीहरू गोठालातिर हुनुहुन्छ होला, मेला पाततिर हुनुहुन्छ होला है। जस्तोसुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे, काम गर्दै पनि रेडियो सुन्नुहोला भन्न चाहे, एकदम धेरै काम गर्दै रेडियो है। पहिलेको समयमा अहिले पनि कति धेरैजना साथीले सुन्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ है। आज तपाईँको साथ अनि मायाको कारणले गर्दाखेरि आज हामी यहाँसम्म आउन हामी सफल भएका छौँ। अझ पनि तपाईँको माया अनि साथ हामी सबैजनालाई दिनुहोला भन्न चाहे है। तपाईँको मायाको चाहिँ एकदम धेरै आवश्यकता हुन्छ है हामीलाई। कार्यक्रममा पनि सहभागिता जनाउनुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र तपाईँले लक्की नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि एकदम धेरै हुन्छ है। तपाईँले जति धेरै लक्की नम्बर प्राप्त गर्नुहुन्छ त्यति धेरै तपाईँको लक्की विजेता बन्ने सम्भावना रहेको हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे, र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि कार्यक्रममा लक्की नम्बरै प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। तपाईँले प्रयास मात्र गर्नुभयो भने त है एकदम धेरै तपाईँले सहयोग गर्नेछ, किनकि हाम्रो सबैभन्दा मानव जीवनमा हामी जस्तो सुकै काम गर्दै गर्दाखेरि हामी एकैचोटि प्रयास नगरिकन हामी सफल हुँदैनौ। त्यसै कारणले गर्दाखेरि सबैभन्दा पहिला चाहिँ तपाईँले सोच्नुहोस् कि प्रयास नै सबैभन्दा ठूलो कुरा हो। पक्कै पनि यता पक्कै पनि सबैजना साथीलाई है अवगत नै छ। र केही प्रश्नलाई नै म निरन्तरता दिन चाहे है, साथीहरूको टेलिफोन लाइन चाहिँ एकदम कम आइरहेको छ। र केही प्रश्नलाई नै म निरन्तरता दिन चाहे, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु है। प्रश्न यस्तो रहेको छ, सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ? यसको सही उत्तर रहेको छ दुईवटा भागमा रहेको छ, जसमा चाहिँ भौतिक भूगोल र मानव भूगोल रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, केन्द्रमण्डललाई अर्को के नामले चिनिन्छ? केन्द्रमण्डललाई अर्को के नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ गुरूमण्डल रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेको मानिन्छ? भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेको मानिन्छ? यसको सही उत्तर रहेको छ इरेट इस्लानिस रहेको छ है। र कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे, 9964497970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र अर्को प्रश्नलाई म निरन्तरता दिन चाहन्छु, प्रश्न यस्तो रहेको छ, फादर अफ साइन्स भनेर कसलाई भनिन्छ? फादर अफ साइन्स भनेर कसलाई भनिन्छ? यसको सही उत्तर रहेको छ अल्बर्ट आइन्स्टाइन रहेको सही। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, हावाको तीव्रता नाप्ने यन्त्र के हो? हावाको तीव्रता नाप्ने यन्त्र के हो? यसको सही उत्तर रहेको छ हाइग्रोमिटर भएको सही। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र अर्को प्रश्न यस्तो रहेको छ, प्रश्न यस्तो रहेको छ, पृथ्वीको उपग्रह कुन हो? पक्की पनि यो प्रश्नको उत्तर त सम्पूर्ण साथीलाई अवगत नै होला है, फेरि पनि म केही साथीलाई थाहा नहुन पनि सक्छ। पृथ्वीको उपग्रह कुन हो? यसको सही उत्तर रहेको छ चन्द्रमा रहेको सही। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, रेडियोको आविष्कार कसले गरेको हो? यसको सही उत्तर रहेको छ मार्कोनी रहेको सही। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। र अवश्य पनि हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकिएको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
1: हेलो दाई नमस्कार।
2: नमस्कार भाइ, कता छौ?
1: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
2: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एमसिई दिएका साथीभाइ चाबङको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्दै नेपाल गरेर बोलिसके, तिमी पनि भुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासु आज लाखौँ

0: कॉलेज कलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर कर मदद करते आयो न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कॉलेज साबुन सुसीपाती संपर्क नंबर 9803623382 9803623387
1: हार्दिक मन्त्रणा 2083 साल भेट 11 र 12 गते सुनु दुखुम नगरपालिका 10 किमीमा निर्माण गरेको ओगेन सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरूपुर कृपेमा थर्सु मुकुसु जीवबाट राप्ली प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वहाँ हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ली प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ। 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ली प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ। उलुम तासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुलुखुम्बु नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
1: सूचना सूचना सूचना निशुल्क आवासीय छात्र वृत्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्की स्कूलमा कक्षा 1 देखि एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोचा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख 19 गतेसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्थुनलाई दङ्गोछा फाउन्डेसनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनराई दङ्गोछा फाउन्डेसन खाङखुवा खोटाङ। आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रुनाइ लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचो। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: बाउ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र
7: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट चल्किन्छ दुधकोशी, तिमीबाट गुन्जन छ तपाई हाम्रै आवाज।
8: धर्म, रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि। सामुदायिक रेडियो सुन आसाम 101.2 MHz।
9: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बु।
10: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौ र सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 MHz कार्यक्रम लकीलाई सुन्नुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97-64-74 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। विशेष गरिकन तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु। आज पनि त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97-64-49-70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
11: हजुर नमस्कार।
10: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
11: सबिन तामाङ, बडा पोखरीबाट।
10: सबिन तामाङ खोटाङको बडा पोखरीबाट। अनि सबिनजी यो समयमा के गर्दै हुनुहुन्छ? हजुर सबिनजीको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, बसाई सराई कति प्रकारको रहेको हुन्छन्? बसाई सराई कति प्रकारको रहेको हुन्छन्? तीन प्रकारको भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लग गर्दैछौँ। दुई भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लग गर्दैछौँ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला है। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, दिगो विकासको अवधारणा कहिलेदेखि प्रयोगमा ल्याएको हो? दिगो विकासको अवधारणा कहिलेदेखि प्रयोगमा ल्याएको हो? 2017 भन्नुहुन्छ
11: हजुर
10: ओके तपाईँ क्यान सलामी लगाउँदैछौ यसको सही उत्तर रहेको छ सन् 1987 रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ सबैभन्दा धेरै पदक सगरमाथाको शिखरमा आरोहण गर्ने महिलाको हुन् कामेरिका शेर्पा भन्नुहुन्छ महिला भन्दैछु मैले प्रश्नमा लाक्पा शेर्पा भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी लगाउँदैछौँ बधाई छ सबिनजी तपाईँको लकी नम्बर 12 रहेको छ है ओके नमस्ते भाइ भाइ साथी हुनुहुन्थ्यो खोटाङको बडापोखरी बाट सबिन तमाङ उहाँले पनि लकी नम्बर प्राप्त गरेर साथी छुट्टी सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97649 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ साथीको टेलिफोन लाइन आयो भने हामी लिन्छौँ नभए हामी कार्यक्रमबाट विदा माग्नेछौँ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट बोल्नुहुन्छ पसाङ शेर्पा सोलुखुम्बुबाट अनि के गर्दैनुहुन्छ पसाङजी फेस प्रोग्राम सुन्दै बसिराख्नु भएको छ र पसाङजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ सगरमाथा कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ सगरमाथा कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ खुम्बु भन्नुहुन्छ ओके तपाईँ क्यान्सल अनि लगाउँदैछ साथी हुनुहुन्थ्यो सोलखुम्बुबाट पसाङ शेर्पा भन्दैनथ्यो पसाङ शेर्पाको फोन डिस्कनेक्ट भइसकेको छ र अवश्य हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ हामीले सोधेको प्रश्न चाहिँ सही उत्तर दिनुभएको थियो आउने दिनमा कल गर्नुहोला भन्न चाहे र अब चाहिँ हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ साथीहरूको टेलिफोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ हिजो आज जतिजनाले कल गर्नुभयो को ट्राई गर्नुभयो र लकी नम्बर प्राप्त गर्नुभयो र सम्पूर्ण साथीलाई विशेष गरी मुष्टमा धन्यवाद दिन चाहन्छु र आज कल गर्ने साथीहरू मध्ये चाहिँ तीनजना साथीले भन्दा पनि दुईजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ साथी हुनुहुन्छ खुट्याङबाट सुनिल राई सुनिल राईको लकी नम्बर 11 रहेको छ भने सबिन तामाङको लकी नम्बर 12 रहेको छ कपीमा सुरक्षित साथ टिपोट गरेर राख्नुहोला भन्न चाहे र अवश्य पनि हामी कार्यक्रमबाट विदा माग्नेछौँ यहाँ दुईजनालाई एकमुष्टमा विशेष गरी धन्यवाद दिन चाहन्छु विशेष गरी धन्यवाद दिन चाहन्छु मेरो बन्धुकुटका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका ज्योति पनि बिदा चाहन्छु नमस्ते नमस्कार
12: निःशुल्क आवासीय खाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोर्सा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यस्तै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम यही दिशा प्रसन्न थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई डङ्गोछा फाउन्डेशन खामखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या एकजना वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई क्षमत प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
13: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 302 बजेसम्म। गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पश्चिमता मूल गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98 42 89 6 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गर्मा माध्यमिक विद्यालय सुनि टुकुन्द नगरपालिका साथ सुरु

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन किच्चेपाटी काठमाडौँ

समाचार प्रसारण भइरहेको बिहान 10 बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वतीपुरी काठमाडौँ उपत्यका सहित मध्य पूर्वी भागका विभिन्न ठाउँमा रातीदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम भागका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ। दिपायल धनगढ़ी नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियससम्म माथि पुगेको छ। गण्डकी बागमती मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्याधिक गर्मी भएको छ। मधेस प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसोफा र चुनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले नेपाली कंग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसोपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन्। सार्वजनिक सेवा प्रसारण संस्थाका रिक्त रहेका अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको छ। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। भारतमा कक्रोल जनता पार्टी सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनैतिक आन्दोलनले केही दिनमै हजारौं युवाहरूलाई आकर्षित गरिरहेको छ। सीजेपीले आफ्नो पार्टीमा 1 लाख जना भन्दा धेरै सदस्य बनिसकेको दावी गरेको छ। सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ। स्थापना भएको 5 दिनमै कक्रो जनता पार्टी सीजेपीले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी भाजपालाई इन्स्टाग्राममा फलोअर्सको संख्यामा उछिनेको छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 230 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछाएको चेन्नई 13 ओभर 4 बलमा 140 रन बनाएर अल आउट भयो। गुजरातलाई साई सुदर्शनले 53 बलमा 84 रन बनाएर कप्तान शुभमन गिलले 37 बलमा 64 रन बनाए। त्यस्तै चेन्नईलाई 70 मा समेट्ने मोहम्मद सिराज राशिद खान र कागी शुभ बाडाले उत्कृष्ट बोलिङ गर्दै 3-3 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835B016 फोन वा solyfmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलो हालचाल सकियो। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि नमस्कार।

अधिकारको उत्तम रक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सुरुङ जुनवेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनवेसी उपभोक्ता समिति सुनिश्चित हिंसाबाट बचाउ र बचाऊ। यौनकर्मी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकर्मी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीहरूलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

नेपाली सिनेमा नयाँ सैन्य भूमि सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: डिफ्रेज, फ्रिज, एसी पाउनका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, कल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशीय भैरान बनायो मेरो पनि टिकी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980852, 9824417718, 9843449096, र 9861314472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: नेपालमै सर्वाधिक बिक्री हुन् अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब उखरिझुङ्गाको मिलन चोकमा
1: हुन्डाका विशेषताहरू
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाउ र भद्रो
2: अफरोडका लागि पनि उपयुक्त
1: बीएस सिक्स तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000

माटो पर तिमहरूलाई भन्के तहरू सबैलाई साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त भैसम्मा सुतेर उठेको पैसामा जिन्दगी चल्दै त भैसम्मा सुतेर उठेको पैसामा छैन मनमा चोट सजिलो छ गोट मेरो घरको पैसाको गोट सत्तामा कुर्सी म त पैसा रे

Rocket started a hit.

0: संस्कार और संस्कृति की वो मान्यता सब एक दूसरे से की आज कल आत्मता यति कार्पेट को विगत तीन दशक देखी को सुंदर साथ यति कार्पेट के अंदर कार्पेट को पछाड़े यति को लोगो हमें न बिस्मिल होगा यति कार्पेट कार्पेट को शिवसा
1: लैंगिक परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: आफ्नो पास होइन खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्दा चिन्नर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला दीक्षितज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य जुत्ता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit that, hit that.

0: prestigio reputato. Il sapere è sempre il senso di un proposito lo sai.
1: आदरणीय श्रोतावृन्द, तपाईं अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: सूचना सूचना सूचना सुरुङ जुन गोष्ठी जोड्ने सड़क निर्माण कार्य सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्ती चढ़ाउन तथा आवत जावत गर्ने पूर्व स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुन गोष्ठी उपभोक्ता समिति सुरुङ
1: बाट बचन र बचाओ यौचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद पनि गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638068 64। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

ਆਉਂਦਾ ਸਾਥੀ ਵਾਰੀ ਬਜਨਾ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ।

0: दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साधा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, नौन मेरो त हात खुट्टा अनुमासा झन्झन गर्छ, पिनासीले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349696 र 9861313472। आमजी औषधालय, सोलो दुत्कुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

I'm not going to be able to do that.

0: नेपाली सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकमा
1: का विशेषता
2: जापानीज ऊर्जा प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकमा
1: हुंडा का विशेषता
2: जापानीज ऊर्जा प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300

नेता सबके दृष्टि से ब्याज कर आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिर्षा

0: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ

0: मधु एफएम 101.2 MHz
1: स्टूडियो टाइम
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतु नगर पालिका 500 कुम्बु
2: लुम्बिनी में तातो लहर चलने लिबियाली संकट को राजनीतिक समाधान का लागि इजिप्ट ट्यूनिशिया र अल्जेरिया को साझा आह्वान जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह र मलेसिया संघको टी ट्वेन्टी श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप नेपाल खबरमा अब पूरा खबर संविधान संशोधन को बहस चलिरहेका बेला विभिन्न राजनीतिक दल का नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाह

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मंत्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79औं विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाड़ी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन सट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ़्यो, मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 महिना रोक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856214 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी मैचिंग पार्ट काठमांडू
1: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एटिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। यसै गरी चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। मुस्ताङको छुसाङ पातङ्गिया पदमार्ग स्तरोन्नति गरिँदैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति शुरू गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले 12 मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङझ्यामसम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको 12 मुक्ति क्षेत्र छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उन्मेष पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सड़क सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी जनाएको छ। अब विदेशको खबर। इजिप्ट ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिकै नेतृत्वमा राजनीतिक निकास खोजिनु पर्नेमा जोड़ दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तीमा संयुक्त राष्ट्र संघको अग्रसरतामा शुरू गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना सशस्त्र लड़ाकू र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर मलेशिया संघको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेशियालाई 7 विकेटले हराएको हो। मलेशियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेशियाका नूर दानिया सुहादा, आयशा इलेजा फिरिदौज र आइना हमिजाह हमिसले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेशियाकी आइना हमिजाह हमिसले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेशियालाई 2 विकेटले हराएको थियो। एसएससी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेशियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोली गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि
2: नमस्कार
3: सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
2: खै के भन्नु होला अध्यक्षजी, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
3: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामी मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
2: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
3: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा निर्मूलक होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

0: 야, 야, 보내라고 버셔서 또. 미란 못겨워.
1: 딘딘데기 다두겨라, 못하이란, 와이니. 우바자르가나 까만도 나이자누 퍼서.
0: 아, 거티 피르만이고. 기코 까만도 자누 퍼서. 대신 설레리 버선다 바다마, 닷코 소베이 시와 수비다 소잇코. 에브레스 덴털 클리닉 아이쇼케다. 버르자누 스테이.
1: 우라, 키 덴털 레.
2: एवरेस्ट डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पास बसंत बाजार सलेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मौबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बन्जु तिमी त विदेश जानु लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन
10: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
3: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गार्मा चोर बौद्ध सुलुखुम्बु।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्नु साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
5: के भयो दौडिदिएको आइस त
4: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बले तयार पारेको सामाजिक सन्देश

Yeah.

Sarah.

0: স্টার কলোনিয়া তথা সোলামাই অফসিট প্রিন্টিং প্রেস সমূহ উৎকুণ্ড নগরপালিকা পাঁচ সমিতি স্কুল খুম্বু বিগত দেখি নেই গ্রাহকহরুকো বিশ্বাস ভিত্তি আইকু নিউ স্টার কলোনিয়া তথা সোলামাই অফসিট প্রিন্টিং প্রেস থপ সেবাহরুকা সাথমা সবই সুন্দর हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 मोबाइल नम्बर 9860324426 र 9841905450 न्यू स्टार कलोरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सम्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सेहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ?
3: दिदी सन्तनी दुःख खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी राखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही भएको मौका छ बुढा रुप्ती तल्लो घरको माइला दाइले भागेर आलु दिदी।
2: माइला दाइले त्यसलाई म परिलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि?
4: ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
5: हैट काकी हजुरहरू, त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश साथी घुमिरहेछन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुङ्गे भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: दिनु भएन, औषधि हालेको।
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् त, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: तथा ध्वनामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार सहसेविका दिदी।
1: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि मान्छ नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन हो।
5: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक यूनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छ?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: বাড়া পাখা লালে ধরে দুঃখ দিও তিন বছর কে নিগো ভাই ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छ
2: नेपाल सरकार विज्ञापन
3: मरेँ के हो
1: हेर त रगतै रगत भयो छ्यामा त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने काँध बिच बाटोको बाटो काटेको हेर्नुहोस् हेर्नुहोस् हेलो लगिहालौँ
1: अरे हेर त धम्मो हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, हिमाली माथिपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो गुण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेसन कहाँ हो अङ्कल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा यो प्रतिभा र भविष्य बनाउन कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 मा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यस्तो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रश्न थप जानकारीका लागि सम्पर्क नम्बर 98-01-57-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुनराई डोङगोछा फाउन्डेशन खामखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वाट महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 जना वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 2:00 बजेसम्म गर्मा माटी कारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप अन्तर्गत मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यकता कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 63 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुण्ड नगरपालिका साथ सुनखुन।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सेल खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं प्रतियोगितामा सहभागिता गराउने जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसूत्र बनाए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ गाउँ नगरपालिका वा सुलुकुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्छ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ तीन दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समूहभित्र तीन दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दस्ताइज तराई गरी आएको हकमा दस्ताइज तराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनेजिल हुनेछ। पुरस्कार स्वरूप प्रथम हुने टीमलाई 133,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,033 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,033 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,033 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 शेर्पा 98 62 21 98 88 98 23 34 88 अंकामी शेर्पा 97 69 70 58 55 98 20 23 52 88 आंगुलू शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
4: गाउँपालिका चौरी खर्क सुनिखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला

0: सोनू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: साउंड चेक सोनू एफएम स्टूडियो टाइम
2: डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीत

0: रूपमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत गयो स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

I'm not going to be able to do that.

अरूलाई भन्केटाहरू सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी I'm going to go to the hospital.

मेरो पास पारे हो तल सहर रहिमा फेरि पत्ता पिना आउँछ घर

कहाँ पुग्यो कहाँ पुग्यो भन्छ र प्रतिनिधि हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेत्रशीलन गाउँपालिका सुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेत्रशीलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना, नेपाली सेनाको सेतु दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म, दोब्बर दोस्रो भिसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: भारत देश हुन अन्तर्गत 2083 साल जेठ 11 र 12 गते सुलुदुखुम नगरपालिका 10 किलोमा निर्माण गरेको ओगेन सुलुम गुम्बा तथा सेवा केन्द्रको प्रदि धर्म गुरूको टिमा थौसु मुखुसी जोडा छ राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उडुन्तासी अध्यक्ष रेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्डा नगरपालिका 10 सुलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका उडानबर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98134
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

छोड़ते छोड़ते ना ए भंचन सके वाचे माया लाए छुट्टे छुट्टे ना।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए बाबु, लैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सिधै सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843849852, 9824417718, 9843449696 र 9861323472। अन्जी औषधालय, सोलो दुत्कुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: कार्पेट बेची सके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखरी हुंडा को मिलन चेतना
2: हुंडा का विशेषता
3: जापानीज ऊर्जा प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
3: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
2: सम्पर्क नम्बर 037590222 9852888022 र 9842880300

खबरमा अब पूरा खबर प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउने र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मिति नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइनेछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रिय संघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्ने गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिने आएका छन् तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु मिल क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षणको स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकाल

0: रावसँगै सरकारले विदा दिएको हो। जेठ पन्ध्र गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 100 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। चार दिन अघि अर्थात जेठ 4 गते 300 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नुभएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रिता शेर्पा पछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामिनता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्किनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा भन्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रिताले पछिल्लो पटक जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जन भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हजामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त? सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 057-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदिने भएर नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जना जवान बेहोस भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जना

पनि सार्वजनिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र सार्वजनिक श्रम धेरै पर्ने काम अर्थात बाहिर नगर्ने पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्व नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खबर

वटा विमान खसाले र अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबेले टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी

रूमेलाई झूठ बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रूमेललाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृति गर्ने लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कृतिगुरमा अहिलेसम्मकै धेरै रन बनाएको थियो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कृतिगुरको त्रिवेणी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डे

लगातार दोस्रो अर्धशतक शतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछाडि रहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कृतिवर्मा चलिरहेको मृत्यु श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। मृत्यु तालिकामा नेपाल 27 खेलमा 22 अङ्क सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अङ्क सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छनृ।

0: बिहार जेठा 14 गते का लागि टोकियो आउँदो बिहार देखि लगातार 4 दिन बिदा क्यूबा अमेरिका का लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी दुई देश बीच शान्ति पनि समागमको सम्भावना निकट कम भएको बताए र आईसीसी विश्वकप लिग टुर्नामेन्ट अमेरिका नेपालले दिएको 318 रनको कृतिमानी लक्ष्य पछ्याउँदै नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस बैंक कर्जा उपभोग करी विक्रमसम्म 2079 साल चैत्र मशांत अगाड़ी खराब वर्ग में वर्गीकरण भएका बकेलता सावारू 1 करोड़ का खराब तथा अपलेखित कर्जा ग्राहक विक्रमसम्म 2083 साल आषाढ मशांत भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता करने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभयो
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन

0: रत्न पाठ होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

0: हुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर अन्नाहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नै आई
1: नौ किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिई पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
5: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एसेम्बले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बक्स पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सरुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालसा लिएर आइपुगे म सरस्वती पुरी। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्यो भुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार ढिलाईका अनुसार नेपाली रूपियाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेखित गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएछ नि सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार 7 तारिक विदा भएकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कंग्रेसले गर्ने बताउनु भएको छ। शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताउनु भएको हो। कोशी प्रदेशको सरकारको नेतृत्व कंग्रेसले चाँडै नै गर्नेछ। अहिले यसबारेमा धेरै बोल्न चाहन्न। उहाँले भन्नुभएको छ नयाँ सरकार मार्फत नागरिकलाई नयाँ सन्देश दिएर अगाडि जाने उहाँले दावी गर्नुभएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँ घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाका 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्का रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशमी शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले जनाएको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकले ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोको यो टिप्पणी आएको हो। अन्तिममा खेल समाचार। घरेलू मैदानमा चलिरहेको आइसिस क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिमाले लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लु दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रो

0: सँग सरसल्लाह गर्नुपर्छ।
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओ को भाइ र
5: म दिदी सुन्तली ढुका खोल्नुहोस् न। के भयो यति राति किन दिदी राखी? दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
4: नभन के भयो?
5: मलाई आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
4: माइला दाइले पस् त्यसलाई, म परेलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि?
6: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श कर्तासँग भेट्न जाउँला।
7: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस्

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतै गीत
2: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्ण हार्दिक स्वागतको साथमा कार्यक्रमको गीतै गीत बसाईलाई लिएर तपाईँको रेडियो सिटमा हामी उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा सुशर्मिला र श्री हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुबेथा मिक्सित 10.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र सदाचनी आज पनि हामी कार्यक्रम गीतै गीतको बसाईलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामको व्यस्ततातिर पनि हुनुहुन्थ्यो होला। तपाईँ जस्तो रूपमा रहे तापनि कार्यक्रम गीतै गीतलाई अन्तिम क्षण सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्ने चाहन्छौ। राम्रो सम्पूर्ण साथीहरूलाई थाहा छँदै नै छ हामी सदाझै 4-15 बाटो चाहिँ कार्यक्रम गीतै गीतको व्यवसायलाई लिएर उपस्थित हुने गर्दछौ र त्यसमा पनि हामीले 4 एउटा नभएर 5 एउटा विधाका गीतहरू एकदमै मिठा मिठा गीतहरू लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र तपाईँले क्लिप सुनेर चाहिँ आफूलाई मन परेको गीतहरू रोजेर आफ्नो नजिकको 5 जना साथीहरूलाई सम्झिनु पर्ने हुन्छ। आज ढिला नगरिकन सुनौ आज पनि गीतका क्लिप्सहरू

0: हामी एकदमै मिठा मिठा गीतका क्लिप्सहरू सुनिसकेका छौं र अब पालो तपाईँको 97.54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। एकदमै निर्भक रूपमा कार्यक्रममा सहभागिता जनाएर आफूलाई मन परेको गीत तपाईँले मजाले रोज्न पाउनुहुनेछ। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार। हजुर
1: हजुर, नमस्ते
0: नाना। नमस्कार, कहाँबाट बोल्नुहुन्छ?
1: हजुर, म खोटाङबाट कल्पना राई।
0: खोटाङबाट कल्पना राई बोल्नुहुन्छ?
1: हजुर।
0: के छ कल्पना जी, के गर्दैनुहुन्छ यो समयमा?
1: हजुर, म यो समयमा प्रोग्राम सुन्दै गोठाला गर्दैछु।
0: प्रोग्राम सुन्दै गोठाला गरिरहनु भएको छ, अनि गोठालामा के हेर्दै हुनुहुन्छ तपाईँ?
1: हजुर, म
0: नानी एकजना तपाईँ मात्रै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ त?
1: ओहो,
0: ल ठिक छ, कार्यक्रम त सुन्दै हुनुहुन्छ नि? ल ठिक छ, प्रविलाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। कुन गीत चाख्नु तपाईँको लागि? प्रकृति तपाईँको लागि अवश्य यो गीत राख्छौ। हामी आफ्नो नजिकको 5 जना साथीहरूलाई पनि सम्झनुहोस् है। प्रमिलाजी हुनुहुन्थ्यो, उहाँको फोन बिचीमा आदिशको नेट भएको छ र उहाँले चाहिँ एकदमै मिठो गीत मात्र रोज्नु भएको छ है। केही छैन, यसै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन एकदमै तपाईँहरूको लागि खुल्ला रहेको छ। तपाईँको फोन लिन हामी एकदमै एक्साइटेड र आतुर अवस्थामा छौँ। तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नको निमित्त, तपाईँको हालखबर बुझ्नको निमित्त, तपाईँको रोजाईमा सफल गीत सुन्नको निमित्त हामी तयारी अवस्थामा छौँ। निर्धक्क साक्षी कार्यक्रममा सहभागिता जनाउनु होला भन्दैछ। हामी जान्छौ हाम्रो साथीको रोजाईमा सफल गीत तर्फ है। उहाँले एकदमै मिठो गीत रोज्नु भएको छ। उहाँको रोजाईमा सफल गीत रहेको छ, दाइवली नै मैमाथि भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत चाहिँ हामी एकैछिन सुनौ, गीत पश्चात पहिलो सुट विश्रामतिर हामी मोडिनेछौ। विश्राम पश्चात फेरि आउँछौ।

0: एउटा आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोला त।
0: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान र हताल। सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलुखुम्बु।
2: नमस्कार।
3: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
2: खै के भन्नु होला अध्यक्षजी, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
3: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
2: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
3: अह हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
5: हो र के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलू दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।

0: कार्यक्रम गीत गीतको रेवनी चाहिँ पहिलो नि छोटो विश्राम रहेको थियो। पहिलो छोटो विश्रामलाई पनि हामीले भोकरी पार गरिरहने छ। कार्यक्रम गीत गीतलाई लिएर फेरि पनि तपाईँको रेडियो फेदमा हामी उपस्थित भइसकेका छौं र कोही साथी हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ?
1: गुड
0: आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? लोखिमबाट सुनमाया तामाङ बोल्दै हुनुहुन्छ। के छ सुनमायाजी, के गर्दै हुनुहुन्छ यो समयमा? है, अनि प्रोग्राम त सुन्दै हुनुहुन्छ नि?
1: हजुर,
0: माध्यमबाट हामीले सुन्दै हुनुहुन्छ। ओहो, ल ठिक छ, सुनमायाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। कुन गीत आएको तपाईँको लागि? कुन भन्नुभयो? तपाईँको लागि अवश्य यो गीत राख्छु। हामी आफ्नो नजिकको पाँचजना साथीहरूलाई पनि सम्झनुहोस् है। भाइ साथी हुनुहुन्थ्यो कुटाङ गार्डन भएर चाहिँ लुखिङको साथी सुनमाया तामाङ हुनुहुन्थ्यो। एकदमै मिठो गीत उस्तै भई साथी सुत्नु भएको छ र उहाँ भने चाहिँ हामी जाँदैछौँ सुनमायाजीको रोसाईमा सफल गीततर्फ जाँदै नै छौं। एकदमै मिठो गीत चाहिँ उहाँले रोज्नु भएको छ, सुनमायाजीले रोज्नु भएको छ। प्रमोद खरेलको आवाजमा रहेको गीत म त सन्चै छु भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, गीत पश्चात फेरि आउँछौ।

0: सबिन तामाङ खोटाङको मान्छे भन्नुभयो अनि के छ सबिनजी म त कहाँ हराउनु म त हराएकै छैन नि आइरहेको छु त बेला मौकामा किन तपाईँले त्यस्तो मेरो खोजी लाग्छ र भने ओ ल ठिक छ सबिनजी अनि तपाईँले मेरो यसो हल्का खोजी गर्नुभयो मलाई खुसी लाग्यो है अनि के गरिदिनुहुन्छ समयमा मिठो प्रोग्राम सुन्दै हुनुहुन्छ अनि के खाजा खानुभयो के खाजा खाइसक्नु भयो कि बाँकी छ तपाईँले हाम्रो सेम भन्नुपर्छ है हाम्रो नि खाजा बाँकी नै छ भन्नुपर्छ ल ठिक छ कार्यक्रममा सहभागिता सुनाउनु भएको छ कुन गीत राख्नु तपाईँको लागि
1: मैले त एउटा मात्रै गीत सुन्न पाएँ त्यो अन्तिमको बजाइदिन यहाँ देशलाई यहाँ देशको छ चिन्ता भन्ने
0: यहाँ देशको छ चिन्ता प्रतिविधित पाएको लागि अवश्य यो गीत राख्छौँ हामी आफ्नो नजिकको पाँचजना साथीहरूलाई पनि सम्झनुहोस् है
1: हुन्छ सर्वप्रथम त हजुरसँग बोल्न पाउँदैछु हजुरलाई सम्झिन चाहन्छु र टेक्निसियनमा हुने दिदीलाई पनि सम्झिन चाहन्छु र सोलो एफएम होल टिमलाई आज धेरै धेरै सम्झेको छु भन्दै भन्छु र साथीहरू सम्झिनु पर्दा देवराज श्रेष्ठ हुनुहुन्छ खोटाङतिर त्यसै गरी पदम छेत्री हुनुहुन्छ त्यसै गरी सबिन तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु नमस्ते
0: ओके नमस्कार बुबाई साथी मिन्ती खुटाङको साथी सबिन तामाङ हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो गीत रोस्ती भने चाहिँ साथी छुट्नु भएको छ र सबिन चाहिँ रोसाईतर्फ हामी जानेछौँ एकदमै मिठो गीत रोज्नु भएको छ दीपक लिम्बुको आवाजमा रहेको यहाँ देशको सचिन्ता भन्ने गीतको बोल रहेको छ यो मिठो गीत सुन्नु मित्र दोस्रो अन्तिम विश्रान्ति रामी मोडिनेछौ विश्राम पश्चात फेरि आउँछौ

0: बाबा म आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो लागेन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी प्रश्न जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
5: के भो दौडिदिइ पो आइस त
4: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रो
2: बुझ्नुभयो
6: विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

एकैछिन गीतमा हामीले सुनिसकेको पाछौ जुनको ज्योति ल्याएर दिन्छ पनि भन्न सक्दिनमा भन्ने गीतको बोलिरहेको थियो। तिमीलाई पनि कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो। भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भएको छ है। पुनः प्रयास गर्न सक्ने निशा 97 60 49 54 70 को लाइन चाहिँ तपाईँको लागि एकदमै खुल्ला रहेको छ। र कार्यक्रमको अन्तिम चरणमा आउँदै गर्दा तपाईँले गीतको बोल चाहिँ थाहा हुनुपर्ने हुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो। हेलो, नमस्कार हजुर। उहाँको फोन चाहिँ एकदम डिस्कनेक्ट आउँदै जाँदै गरिरहेको छ। कहिले काहीँ नेटवर्कले पनि हामीलाई अलिकति धोका दिन सक्छ। त्यो अवस्थामा तपाईँले अलिकति नेट इन्टरनेट भएको ठाउँतिर डाँडा अलिकति डाँडा भागतिर गएर कल गर्नु होला है। त्यतातिर अलिकति नेटवर्क टिप्छ भन्ने कुरा चलन हाम्रो छ। र तपाईँले अन्तिममा आउँदै गर्दा चाहिँ हामीसँग कुन गीत बाँकी छ त भन्ने कुरा थाहा पाएको हुनुपर्ने छ। अन्तिममा आएर तपाईँले गीतको बोल भनेर चाहिँ आफ्नो नजिकको पानीजना साथीहरूलाई सम्झिनु पर्ने हुन्छ। र यति बेला हुनुहुन्छ अर्को साथी भन्दै थियो, उहाँको पनि फोन डिस्कनेक्ट भएको छ। र अब पनि चाहिँ हामी तपाईँहरूको फोन लिन सक्दैनौ। कार्यक्रमको अन्तिम चरणमा आइ नै सकेको छ। कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ। यति बेलासम्म फोन ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो अनि कार्यक्रममा अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई हामी एकैछिनमा धेरै धेरै धन्यवाद भन्न चाहन्छौ। र त्यसै गरी चाहिँ मेरो बन्दुकुटाको आवाजलाई तपाईँको रेडियो स्टेशनसम्म पुर्याउनुको निमित्त भरपूर सपोर्ट गरिदिनु भएको थियो। प्राविधिकमा हुनुहुन्थ्यो रविन्दीलाई पनि म विशेष धन्यवाद भन्न चाहन्छु। र कार्यक्रमको अन्तिममा एकदमै मिठो गीत रहेको छ, मेरो डुकडुकीको भन्ने गीतको बोल रहेको छ। सपना बोबीबाटको यो मिठो गीतमा आवाज बढ्नुभएको छ। एकदमै मिठो गीत रहेको छ, दीपक लिम्बू र अञ्जु पन्तको आवाजमा रहेको यो मिठो विषादी। आजको कार्यक्रम गीत गीतको दर्शाईबाट पनि म कार्यक्रम प्रस्तुता सौनीलाई पनि बिदा हुन्छु। नमस्कार।

0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: हाम्रो के दोष र पक्रिनु भएको सर
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हौ सर
3: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टे जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबु आमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
3: तिनका बाबु आमा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
3: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन
1: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
6: ए के भो दौडिदिई पो आइस् त
5: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
6: हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
4: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भर के साथ प्रसारण भईर साझ 5 बजे को सुन हालचाल लिएर आईपुगे म सरस्वती पुरी। सत्तारूढ़ दल राष्ट्रीय स्वतंत्र पार्टी रासपा का सांसदहरूले सरकार संसद बीच दूरी बढ़े विषय में सभापति रवि लामी छानेसँग प्रश्न गरेका छन्। सभापति लामी छानेले पार्टी सरकार को विषय में सांसदहरू सुझाव र सल्लाह लिनका लागि शुक्रवार कोशी प्रदेश निर्वाचित सांसदहरू छलफल गरेका थिए। संसद दल को कार्यालय सिंहदरबार में बिहान भएको छलफल में संसद विपक्षी दलहरूले जारी राखेको अवरोध हटाउने सुकुम्बासी बस्ती व्यवस्थापन लगायत विषय में पार्टी और सरकार को धारणा के हो भनेर प्रश्न उठाया थे। पूर्व उपसभा मुख तथा झापादेवा निर्वाचित सांसद इंदिरा राणा ने सुकुम्बासी बस्ती व्यवस्थापन को विषय में पार्टी को औपचारिक धारणा के हो भन्दै प्रश्न गर्नुभएको थियो। प्रदेशगत समस्या का बारे में सभापतिसँग छलफल गरेको र सुकुम्बासी बस्ती व्यवस्थापन को संबंध में पार्टी को धारणा के हो स्पष्टसँग पार्टीले धारणा आउनु पर्ने कुरा राखेको उहाँले बताउनुभयो। सुकुम्बासीहरूले कर टीबी दुवाईको केही ठाउँमा जग्गाको दाम भन्दा बढ़ी कर उठाएको विषयमा पार्टीको औपचारिक धारणा माग गरेको उहाँले जानकारी दिनुभयो। केन्द्रीय सरकारको निर्देशन भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरिरहेकोमा राणाले आपत्ति जनाउनु भएको छ। छलफलमा अर्को एक सांसदले विपक्षी दलहरूको संसद जारी राखेको अवरोध हटाउन पार्टीको तर्फबाट के गरिराखेको छ भनेर प्रश्न उठाउनु भएको थियो। विपक्षी दलहरू बारम्बार सरकारको उपस्थिति खोजिरहेको सन्दर्भमा प्रधानमन्त्री सहभागी नहुँदा सरकार र संसदको दूरी बढ़ेको बताएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो। महासंघको वरिष्ठ उपाध्यक्ष मासुर कृष्ण वैद्य र कोषाध्यक्षमा मनुषलाल प्रधान निर्वाचन भएको निर्वाचन समितिले जानकारी दिएको छ। महासंघमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र सिंहले उम्मेद्वार दिनुभएको थियो। त्यस्तै कोषाध्यक्षमा प्रधान र अम्बिका प्रसाद पौडेलले उम्मेद्वार दिनुभएको थियो। वैद्य 56 मत निर्वाचित हुँदा वहाँका प्रतिस्पर्धी रामचन्द्र सिंह 33 मतले पाउनु भएको छ। त्यस्तै कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले 61 मत प्राप्त गर्दा वहाँका प्रतिस्पर्धी पौडेले 25 मत पाउनुभयो। दुवै अध्यक्ष अंजन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुने यसमा नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँग नेपाली चियाको निकासी पुनः सहज भएको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले जनाएको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोको यो टिप्पणी आएको हो। अन्तिममा खेल समाचार। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कीर्तिमान लक्ष्य दिएको छ। नेपालले दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपूर्ण अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको

0: सबै बिर्सिसकेका आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटका कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खुल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पाएन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
5: चिन्ता किन लिनु हुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न छोपाई गर्न ल्यान्ड बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मा मिस कल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
8: खै के भन्नु होला देवीजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
8: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: 아이야 보내라고 버스에서도 미란 못좋아요
1: 3일내기 다 두셔라 뭐다 하이란 와야니 우바자르가나 까만나 오늘 자누 버스
0: कति पीर मानेको केको काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्ड नगरपालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकै सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी फिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर र अन्नाहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई समोटो पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने
2: नहीं
1: जाने मन लगे
2: ये
1: मैं साइंस को कन्ठे गर्न सकिन सरले
2: कुट्नुहुन्छ नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति राम्रो पाल्नु भयो
2: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: दौडिदिई
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश

0: जलन रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भूपेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: भटिकन विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया तीन वर्ष पछि सार्ने नेपालको पत्राचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन, सार्वजनिक खरिद कारण विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै, सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू।
0: आफ्नो गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ जियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका दक्यौता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेन्ता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै विधान ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईबीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईबीटी तर्फको फारम भर्ने अन्तिम मिति जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98575 78 98575 70 70 5 40 98635 66 788।
0: नेपाल दर्पणमा अब खबरको सूचीमा। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि छाड्न संयुक्त राष्ट्रको विकास नीति समिति सीडीपी समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमै संयुक्त राष्ट्रलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 सम्मका लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुको पछाडि सरकारले 5 वटा मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो, विश्व बैंकले 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो, स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो, स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, COVID-19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौं, मध्यपूर्वको बढ्दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता क्षेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय कार्यान्वयन गर्न बाध्य भएको हो।
1: यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव

0: तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री भागेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
1: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मध्य प्रदेश सभा आज 100 सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
0: यसैबीच कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशअघि अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
1: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा, शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
0: कथिती सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठक निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास नीति नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
1: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 छन्। अर्थमन्त्री डाक्टर सोभिन वाग्लेले आज राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढ़ेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने।

0: विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
2: मेरो कथा प्याकिङ गर्दै त स्यान्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकी सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: फोन 0754-93-33-4-95-555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सारे नेपालको पत्रचार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई संविधान संशोधनका लागि आम नागरिक सह राय सुझाव माग मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त आउँदो बिहिबारदेखि लगातार 4 दिन सार्वजनिक विधा मूल्य वृद्धिले विकास मूल्यमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जसो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसम विभागको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी रहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न सकिँदैन।
4: यसैबीच कैलालीको टीकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोस भएका छन्। बेहोस भएका जवानहरूमध्ये 6 जना टीकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काउट क्रपबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर बाहिनीले जनाएको छ। 1 जनाको टीकापुरमा उपचार भइरहेको बाहिनीले जनाएको छ। अत्यधिक गर्मीको कारण दुर्घटना भएको शस्त्र प्रहरी बाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसूनजन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसूनजन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकार्यमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोमबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोमबु, कलंकी, नागढुङ्गा, कोटेश्वर लगायतको क्षेत्रमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिनेछ।
5: चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढ़ेको हो। यस्तै 10 महिनामा नेपालबाट 2,48,96,00,00,000 रूपियाँ भन्दा बढ़ेको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा 14.25% बढ़ेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालको व्यापार घाटा 14,44,67,00,00,000 रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो।
4: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामेल सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्री डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चापाकाईबाट।
6: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाण्डौको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनु भयो काठमाण्डौको मनोमैजी बस्ने रेशम प्याकुरेल।
7: मलाई त यो बालेन्द्र शाहको पोजिटिभ कुरा आफ्नो लाग्यो होइन, जसरी पनि अब हाम्रो नेपाली उत्पादकलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊ होइन, त्यसले प्रसार गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लागेर अहिले फाइदा हुन आउँछ।
6: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ 16 खुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
8: राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले लोकल प्रडक्टलाई त्यसको प्रभाव पनि होला, हुन्छ म त दैनिक आएको देखिरहेको छु होइन, त्यसकै प्रभाव पनि होला, त्यो एकदम राम्रो रूपमा लिएको छु।
6: डीडीसीले चीज सहित दुध, दही, मही, घिउ, आइसक्रीम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढ़ेको ललितपुरको लिम्बुका दीपक पौडेल बताउनुहुन्छ।
9: आफू पनि खान्छ नि, परिवारको लागि पनि, मित्रको लागि पनि, या चीज नेपाली उत्पादन धेरै राम्रो छ, हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, त्यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
6: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादनबारे गरेको पोस्टले व्यापार बढ़ेको डीडीसीको डेरी सहायक पवित्र प्रसाई बताउनुहुन्छ।
10: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ, एकदमै अरूभन्दा पनि अहिले यो जेन्टीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ, त्यो कारणले गर्दा व्यापार पनि बढेको छ, सामान पनि छ अहिले एकदमै चाहिन्छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-3552-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
0: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
0: ओपिडी सेवा,
11: विशेषज्ञ ओपिडी सेवा,
0: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
0: फिजियोथेरापी
3: सेवा,
1: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पुंच कर्म सेवा,
1: क्षार सूत्र सेवा,
3: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजे देखि 3 बजेसम्म।
1: विस्तृत जानकारी का लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
12: हर घर ये सा, हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहार व शुक्रवार राति 8 बजे मात्र विश्वको सुनहरो टिभीमा।
13: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न अपनी स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.99 अर्ब करोड़को कारोबार भएकोमा आज 336 वटा कम्पनीका 1.08 करोड़ किता सेयर 4.49 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
13: नेपाली उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष महाश्री कृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको महासंघको निर्वाचन समितिले सार्वजनिकको मतपरिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसरी महासंघ कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
5: सरकारले संयुक्त रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँच पूर्च समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण विदारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
13: महोत्तरीको बर्दीवास नगरपालिकाका अवसरमा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको 3 हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा 1 मुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको, केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। संस्थाले दूध संकलनका साथै पारम्परिक दिशा खेतीको प्रवर्धन पनि थालेको छ।
5: काभ्रेका महाभारत र खानेखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानेखोलाले प्रति किलो 3500 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरूवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरूवा रोप्ने लक्ष्य लिएको छ। खानेखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रूपियाँसम्म आमदानी गरेको छन्।
13: बाजुरा र हुम्लाबीच उत्पन्न सिनेरी गाँचका कारण हिजोदेखि अवरूद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र शस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर बाजुरा बीच विवाद समाधान सम्झौता भएसँगै राजमार्गमा गाड़ी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुनाथ गाउँपालिका नम्बर 2 र 3 आएका मानिसले घरभित्र पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
5: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
13: नेपाल दर्पणमा अब विदेशी खबर। भारतमा बढ़दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृति मांग बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एफपीका अनुसार ऊर्जा उत्पादकहरूले कृति मांगी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो 4:15 बजे बिजुलीको माग 270.82 गिगा
4: वाट पुग्यो जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.4 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कन्डिसनर कुलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा चुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृत्रिमान उत्पादनको सरकारी दावी बीच सामाजिक सञ्जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना विद्युत क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रिलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ़दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रिल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारतमै रहेको उल्लेख गरेको थियो।
5: नेपाल दर्पणमा अब खेल खबर। घरेलू मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंहले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अङ्क सहित पाँचौं स्थानमा छ। अमेरिका 28 खेलमा 38 अङ्क सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
4: आजदेखि घरेलु मैदानमा शुरू भएको कारण महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरसँग रहेको राष्ट्रिय खेलकुद परिषद राखे पदक अवधारणमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोल सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। ईरान, काजकिस्तान, श्रीलंका र बंगलादेश
5: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 पटक भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अंकसहित तेस्रो स्थानमा छ। बेंगलुरू हैदराबाद सहित गुजरात टाइटन्स प्ले अफमा पुगिसकेका छन्। अब प्ले अफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्ले अफ होडबाट बाहिरिसकेका छन्। अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्ने नेपालको पत्राचार। बाहिरले स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
4: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मन्त्री नभएको निष्कर्ष।
5: पश्चिम बंगालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मौसमजन्य विपद न्यूनीकरण अभियान शुरू।
4: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूको तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
5: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भजेन्द्र बसन्त पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्।

0: बाबु मैं मेरे तो हाथ खुटा अंदर से झुमझुम गर्छ विनाशले भण्डारण बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त
2: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 80 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही

0: सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खुल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
3: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न छोपाइ गर्न ल्यान्ड बनाउन उकेरा लगाउन किलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858280222 साथै 9800102895 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
9: नमस्कार
10: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
9: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
10: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
9: तुलसीमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
10: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियमनाथ होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
11: आया
12: भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखन 102.2 MHz बाट देश का विभिन्न भाग www.sulekhan.com संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरी संगै अंजु कार्की
1: सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक
0: सोलुसुन में मनसुन पूर्व तैयारी तथा प्रतिकारी योजना परिमार्जन मनसुन गर्ने विपदबाट जोगिन सोलुखुम्बा नेपाली सेना र सुरक्षा निकायको संयुक्त अभ्यास एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै दावा शेर्पाको 31 आरोहण पूरा
1: 32 पटक सगरमाथा चढेर काठमाडौँ फर्किएका अमेरिता शेर्पा गोर्खाकी पूर्णिमा श्रेष्ठ 6 पटक सगरमाथा शिखरमा
0: रूख ढलेर अवरुद्ध सोलुखुम्बुको वाको बेलसा सड़क खण्ड 8 घण्टा पछि खुल्यो कोशी लोकसेवा आयोगमा 2 सदस्य नियुक्त पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी मध्य र पूर्वमा पनि गर्मी बढ्दै
1: मधेसमा मुख्यमन्त्री यादवलाई विश्वासको मत नेपाल विकास देशमा स्तर उन्नति हुने प्रक्रिया स्थगित जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक विदा
0: लिबियाली संकटको राजधानी समाधानका लागि इजिप्ट ट्युनिसिया र अल्जेरियाको साझा आह्वान पोल्यान्डमा थप 5,000 सैनिक पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
1: र नेपालले अमेरिकालाई 122 रनले हरायो
2: ए बाबू लौ न मेरो त हात खुट्टा अनुसा झमझम गर्छ पिनासले भण्डारण बनायो मेरो पनि चिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ हाँकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 49 96 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: सोलुखुम्बा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बा स्थानीय तहका प्रमुख एवं सरकारवाला निकायको उपस्थितिमा बैठक बसेको हो बैठकले जिल्लाभित्र हुन सक्ने बाढ़ी पहिरो आग लागि तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न विभिन्न महत्वपूर्ण र दूरगामी निर्णयहरू गरेको छ आगामी दिनमा आइपर्ने विपदको सामना गर्नका लागि सबै स्थानीय तहमा गठन भएका स्थानीय विपद व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय बनाउँदै मनसुन पूर्व तयारी तथा प्रतिकारी जिल्ला कार्ययोजना 2083 परिमार्जन र अध्यावधि गरी स्वीकृत गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ यस वर्ष गत वर्षभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेकाले जिल्लामा बाढ़ी पहिरो कटान र डुबानको जोखिमयुक्त स्थानको पहिचान गरी उच्च सतर्कता अपनाउन सबै स्थानीय तह र नागरिकलाई अपील समेत गरिएको छ। वर्षाका समयमा शुरू भइसकेकाले खोला नालामा पानीको बहाव बढ़ने तथा अवरोध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय पालिकाहरूले आफ्नो क्षेत्रका खोला नाला सफा गर्ने र पानी जम्न नदिने व्यवस्था मिलाउने निर्णय भएको छ। साथै खोला किनारका व्यक्तिहरूलाई उच्च सतर्कतामा रहने स्थानीय तह मार्फत जानकारी गराइनेछ। जलवायु परिवर्तनका कारण सिर्जना हुन सक्ने खडेरी हावाहुरी अनावृष्टि तथा आगलागि जस्ता संकटबाट बस्न पूर्व तयारी स्वरूप स्थानीय स्वास्थ्य केन्द्रहरूमा फर्स्ट एड किट आगलागि नियन्त्रणका लागि सामग्री र खाद्य सामग्री तथा एम्बुलेन्स सेवा

यिनहरू चारै अवस्थामा राख्ने निर्णय गरिएको छ। सोलुबुत्कुन नगरपालिकोड़ा नम्बर एघार स्थित सालमै पहिरोका कारण राजमार्ग अवरूद्ध हुन नदिन सोलुबुत्कुन नगरपालिका र हरकपुर सड़क कार्यालयलाई केक थानाभित्र तयारी अवस्थामा राख्न पत्रसार गरिने भएको छ। यसका साथै जिल्लाका आठवटै स्थानीय तहमा रहेका विपद प्रकल्प संघलाई नागरिकसँग सीधा सम्पर्कमा राख्न कोचो दारेबामा राहत कार्यलाई छिटो छरितो बनाउन चौबिसै घण्टा संचालन हुने गरी विपद कल सेन्टरको रूपमा डेडिकेट नम्बर तथा नेपाल टेलिकमको सिट सिम कार्डको व्यवस्थापन गरी प्रयोगमा ल्याइने निर्णय समेत गरिएको छ। वर्षायाम नजिकै हुन सक्ने बाढ़ी पहिरो तथा विवान जस्ता मनसून जन्ने विपदको पूर्व तयारी र चुस्त प्रति कार्यका लागि सोलुखुम्बुमा नमुना अभ्यास सम्पन्न भएको छ। नेपाली सेनाको श्री दुर्गा बक्स कमले क गुल्म सल्लेरीको आयोजनामा सोलुखुम्बुको नदी किनार जोखिमुक्त क्षेत्रमा अभ्यास मनसून छ नामक विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यास संचालन गरिएको हो। अभ्यासका क्रममा विपदको समयमा छिटो र छरितो ढंगले नागरिकको ज्यान जोगाउन चालिने कदमहरूको प्रयोगात्मक प्रदर्शन गरिएको थियो। तीव्र गतिमा बगिरहेको नदीको किनार चर्थे ढुंगेली भीड़हरूमा डोरीको सहयोगले अप्ठ्यारोमा परेका नागरिकहरूलाई कसरी सुरक्षित स्थानमा निकाल्ने भन्ने प्रविधिको प्रत्यक्ष अभ्यास गरिएको छ। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जवानहरूले उच्च मनोबलका साथ छिटो र सुरक्षित रूपमा उद्धार कार्य कसरी गर्ने भनी संयुक्त कौशल प्रदर्शन गरेका छन्। त्यसै गरी उद्धार गरिएका घाइतेहरूलाई तत्काल घटनास्थलमै प्राथमिक उपचार दिने, रक्तस्राप रोक्ने, टाउको र हात खुट्टामा ब्यान्डेज बाँध्ने र स्ट्रेचरमा राखेर थप उपचारका लागि अस्पताल पठाउनेसम्मको प्राथमिक स्वास्थ्य सेवा प्रभागको अभ्यास सैन्य तथा सुरक्षा निकायका स्वास्थ्य कर्मी टोलीद्वारा गरिएको छ। कार्यक्रमको एक चरणमा विपद व्यवस्थापन र उद्धारका लागि आवश्यक पर्ने प्राविधिक सामग्रीहरूको प्रदर्शन गरिएको थियो, जसमा उद्धार कार्यमा प्रयोग हुने विशेष प्रकारका डोरीहरू, हेलमेट, लाइफ ज्याकेट, घुना उछ्याउने म्याट्रेसहरू, कम्युनिकेशनका लागि मेगाफोन र भरेन जस्ता आवश्यक उपकरणहरू राखिएका थिए। नेपाली सेनाका अधिकारीले एक लौरोको सहायताले सो सामग्रीहरूको उपयोगी कार्यक्षमता र आपतकालीन अवस्थामा यिनको परिचालन कसरी गरिन्छ भन्ने बारे उपस्थित अधिकारीहरूलाई विस्तृत ब्रिफिङ गरेका थिए। कार्यक्रमको समापन समारोहमा बोल्दै सोलुखुम्बुकी प्रमुख जिल्लाधिकारी लीला कुमारी केशी पाण्डेले विपदको घड़ीमा सबै सुरक्षा निकाय र सरकारवालाहरूको एकीकृत प्रयास नीति प्रशंसनीय रहेको बताउनुभयो। प्रज्ञा पाण्डेले विपद कसैलाई सुधेर नआउने हुनाले यस किसिमका अभ्यासहरूले सुरक्षा कर्मीको कार्यकुशलता बढ़ाउनका साथै विपद परेको बेला सबै निकायबीच कुनै प्रकारको समन्वय हुनुपर्छ भन्ने मार्गचित्र प्रष्ट पारेको उल्लेख गर्नुभएको छ। उक्त नमूना अभ्यास अवलोकनका लागि जिल्लाका विभिन्न सरकारी निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू र सामाजिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण इतिहासमा अनुभवी पर्वतारोहण गाइड पादावा पासङ दावा शेर्पाले सगरमाथाको शिखरमा एकतीसौं पटक सफलतापूर्वक पाएर टेक्दै आफ्नो कीर्तिमानी यात्रालाई थप उचाइमा पुर्याउनु भएको छ। यस ऐतिहासिक आरोहणसँगै उहाँले जारी सिजनमा मात्रै दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्ने गौरव समेत प्राप्त गर्नुभएको छ। त्याग नेपाल एक्सपिडिशन पार्टीका प्रबन्ध निर्देशक सागर कुमार पौडेलका अनुसार शेर्पा शुक्रबार बिहान साढ़े चार बजे सगरमाथाको शिखरमा पुग्नु भएको थियो। वहाँ यसअघि नै यही सिजनमा मात्र आफ्नो तीसौं आरोहण पूरा गर्दै आधार शिविरमा फर्कनु भएको थियो, तर अदम्य साहस र पर्वतारोहण प्रतिको अशक्तिका कारण वहाँ पुनः आधार शिविरबाट आरोहणका लागि निस्कनु भएको र सगरमाथाको शिखरमा एकतीसौं पटक सफलताको कीर्तिमानी रत्न सफल हुनुभएको उल्लेख गरिएको छ। 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्नुभएका कामेरिता शेर्पा काठमाण्डु फर्किनु भएको छ। काठमाण्डु फर्किएपछि उहाँले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो। 56 वर्षीय कामेरिताले पछिल्लो पटक यही जेठ 3 गते अर्थात 2026-17 मेको दिन बिहान 10:12 सुहाँदाको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेक्नु भएको थियो। वहाँ आबद्ध ट्रेकिङ कम्पनी सेभेन सुमे ट्रेक्सले शेर्पाको काठमाण्डुमा भव्य स्वागत गर्ने कार्यक्रम राखेको जनाएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा शुरू गर्नुभएको कामी रिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्र

0: विभागमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। वहाँलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकका रूपमा लिइन्छ। गोर्खाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उच्चामा प्रयोग पुर्याउँदै छैटौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ। सोत्तरी एडभेञ्चरको टोलीसँगै वहाँ बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुग्नु भएको हो। योसँगै श्रेष्ठ नेपाली महिला आरोही मध्य धेरै पटक सगरमाथा आरोहण गर्ने मध्य एक बन्नु भएको छ। श्रेष्ठले यसअघि पनि एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्नुभएको थियो। वहाँले 2024 मे महिनामा 13 दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउनु भएको थियो। वहाँले 2024 मे 12 मे 19 र मे 25 लगातार तीन पटक सगरमाथाको शिखरमा पाइला टेकेको उल्लेख गरिएको छ। फोटो पत्रकार समेत रहनुभएको श्रेष्ठ गोर्खा जिल्लाको आरूघाट गाउँपालिका आरूकार निवासी रहनु भएको छ। वहाँ पछिल्लो समय नेपाली पर्वतारोहण क्षेत्रका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।
1: थुलो गुटकोशी गाउँपालिका आठ रनिङ स्थित वाकुबापस्व लोरी जाने भित्र सड़क खण्डमा रोग ढल्दा शुक्रबार बिहानदेखि सड़क अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहान करिब 6 बजे सड़कमा ठूलो रोग ढलेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। अवरोध हटाउन स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा मेसिन प्रयोग गरी रोग काटेर हटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार करिब 8 घण्टापछि दिउँसो 2:30 बजेबाट सड़क पुनः सञ्चालनमा आएको हो। सड़क खोलेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फमा सञ्चालनमा आएका छन्।
0: कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका दुई सदस्य पदमा नयाँ नियुक्ति गरिएको छ। आयोगको सदस्यमा भीमबहादुर सुब्बा र रूपा थापा ओझा नियुक्त हुनुभएको हो। नवनियुक्त सदस्यहरूले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा आयोगका अध्यक्ष महेन्द्र प्रसाद पुरागवाईले उनीहरूलाई शपथ ग्रहण गराएका छन्। यसअघि प्रदेश प्रमुख खापुङले सुब्बा र ओझालाई नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। नयाँ सदस्यको त्यसँगै आयोगको कार्य सम्पादन थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
1: चुहा पूजा तथा पर्यटा कला सुनी प्रदर्शनी कार्यक्रममा खोटाङ उदयपुर ओखलढुङ्गा भोजपुर लगायत विभिन्न जिल्लाका किराँत राई समुदाय भेला भएको कुवाचुङ जायचुङ संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ। कुवाचुङ जायचुङ किराँत समुदायको उद्गम स्थल हो। त्यहाँ हरेक वर्ष चुहा पूजा तथा बृहत्ता कला सुनी प्रदर्शन गरिन्छ। यो वर्ष तुवाचुङ जायचुङमा आयोजना गरिएको थिएमा चुना पूजा तथा बृहत साकेला सुनी प्रदर्शनको औपचारिक उद्घाटन गायक राजेश पाल राईले गर्नुभएको छ। अमेरिकाबाट राइज किङको उपाध्यक्षमा पाउनुभएका गायक राईले कार्यक्रम उद्घाटन पछि साकेला गीतहरू गाएर सहभागीलाई नचाउनु भएको थियो।
0: आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रहेको छ। मरेस प्रदेश सहित पूर्वी तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य पूर्वी क्षेत्रमा आज घाम लागेसँगै गर्मी बढ़ेको हो। दिउँसोपछि गण्डकी बागमती र कर्णालीका दुई ठाउँ बाहेक देशका धेरै ठाउँमा आज घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदा तीन दिनसम्म देशका धेरै जस्तो ठाउँमा गर्मी बढ़ने सम्भावना छ।
1: मधेसमा मुख्यमन्त्री यादवलाई विश्वासको मत। नेपाल विकास देशमा स्तर उन्नति हुने प्रक्रिया स्थगित। 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक विदाई लगायतका अन्य समाचारहरू पनि सोलु समाचारमा बाँकी नै छन्। अहिले भने छोटो विश्राम।
2: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति ଏହି ବୈଶାଖ 18 ଗୋଟି ଦେଖି ଜେଠର ଗତି ସମ ଦେବା ତସୁର୍ଭ ସାଇନିତି ଜେଠ ସତ୍ର ଗତି ଦେଖି ଜେଠ ତିରିଶ ଗତି ସମ ହଜ ଜାଣକାରୀ ଲାଗି ସମ୍ପର୍କ ନମ୍ବର 0 37 5 5 6 7 ସାଥୀ ଭଣା ସମ୍ବନ୍ଧିତ ହଜ ଜାଣକାରୀ ଲାଗି ଏହି ବୈଶାଖ 18 ଗତିକୁ ଗୋର୍ଖାପତ୍ର ଦୈନିକ ନେପାଳୀ ସେନାକୁ ୱେବସାଇଟ୍ www.nepalarmy.in ଲଗ୍ଇନ୍ କରି ହେଣ ସକ୍ନେ।

0: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि को विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुनु एफएम 101.2 मेगाहर्ज www सुनु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: विश्राम पछि फेरि स्वागत छ। तपाई अहिले सुलेखेम 101.2 मेगाहर्ज www.sulekhem.com र facebook.com/radiosulumा सुलु समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर सोनी मुआर्मेले आठ पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुचापिन भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वार्मेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुचाप माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वार्मेले सुशासनको जनमा टेकेर आम नेपालीको जीवन स्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभयो। निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझापिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार राजस्वको यथार्थ लक्ष्य खर्च कटौती निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विभिन्न टुक्री आयोजनामा बजेटमा छन सुझाव दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नु भएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त भएको छ। 102 सदस्य मध्य प्रदेशसभामा आज 100 जना सांसद उपस्थित भएका थिए। यादवले आफ्नो दल नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएको छ। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरूले विपक्षीमा मत दिएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
0: सरकारले नेपाललाई आर्थिक क्रममा विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासक राष्ट्रमा स्तर उन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीओडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रले जानकारी दिनुभयो। वहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री सुशील खनालले मे 13 तारीकमा संयुक्त राष्ट्रसंघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। नेपालले यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल वास्तविक तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मका लागि पछाडि सारिएको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नका पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व बैंकले सन् 2026मा नेपालको आर्थिक वृद्धि दर मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान गरिएको छ।
1: सरकारले जेठ 14 गते बक्कर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा दिने उल्लेख गर्नुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बक्कर ईदमा विदा दिने उल्लेख गरेको थियो। सोही अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको छ। जेठ 15 गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा परेको छ। शनिबार आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गतेदेखि बिहिबारदेखि जेठ 17 गते साहित्यवासमा लगातार 4 दिन सार्वजनिक विदा परेको छ।
0: संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनैतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोर दिएका छन्। राजनैतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको परिस्थिति उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्।
1: इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनैतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाले नागरिकीय नेतृत्वमा राजनैतिक विकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। बिहिबार इजिप्टको राजधानी काइरोमा सम्पन्न तीन देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तीमा संयुक्त राष्ट्रसंघको अग्रसरतामा शुरू गरेको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबिया राज्य संयन्त्रलाई एकीकृत गर्न र जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न समेत आग्रह गरिएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप 5,000 श्रमिक पठाउने घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर सोशल मार्फत यस्तो घोषणा गरेको जानकारी गराउनु भएको हो। एक हप्ता अघि अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डमा पठाउने भनिएका 4,000 सैनिकको तैनाथी योजना रद्द गरेपछि यो घोषणा आएको हो। उक्त निर्णय पोल्याण्डका राष्ट्रपति क्यारोल नवरात्कीसँगको अमेरिकाको सम्बन्धका आधारमा गरिएको राष्ट्रपति ट्रम्पले बताउनुभयो। उहाँले गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा नवराष्ट्रीलाई समर्थन गर्नुभएको थियो।
1: घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला कन्टेन खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले डेको 318 रनको लक्ष्य पछाएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदै सबै विकेट गुमाएको थियो। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रन बनाएका छन्। नेपालका संदीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंहेरी र गुलशन झाले 2-2 विकेट लिएका छन्। यसरी केटीपीको त्रिवेणी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालले दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको छ। यसअघि सन् 2023मा नेपालले ओमानसँगको खेलमा 310 रनको लक्ष्य प्रस्तुत गरेको थियो। आजको खेलमा नेपालकै सन पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आशिष सेठले 43 रन बनाएका छन् भने अमेरिकाका शुभमा रमजानले 3 विकेट लिएका छन्। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका स्थानको लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी बनेका थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डले 5 विकेटले हराएको थियो।
0: मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सेलुसुङमा मनसुन पूर्व तयारी तथा प्रतीक्षा रेखारी योजना परिमार्जन। मनसुन जन्य विपदबाट जोगिन सेलुकुममा नेपाली सेना र सुरक्षा निकायको संयुक्त अभ्यास। एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै बादावा शेर्पाको 30 आरोहण पूरा।
0: 32 पटक सगरमाथा चढेर काठमाडौँ फर्किएका अमेरिका। गोर्खाकी कुनामा स्पष्ट 6 पटक सगरमाथा शिखरमा।
1: रोग ढलेर वृद्ध सेलुकुम्बुको वाकको दोसा सडक खण्ड 8 घण्टापछि सुचारू। कोशी लोकसेवा आयोगका 2 सदस्य नियुक्त। पश्चिम नेपालमा आज प्रचण्ड गर्मी। मध्य र पूर्वमा पनि गर्मी बढ्यो।
0: मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत। नेपाल विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया स्थगित। जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक विदा।
1: लिबियाले संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। पोल्याण्डमा थप 5,000 सैनिक पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा।
0: नेपालले अमेरिकालाई 122 रनले हरायो।
2: अवस्था साझा सात बजे सोलो समाचार समाचार शाखा का सहकर्मी संगे सरस्वती पुरी रंभुकाल के विदा होली बिहान सात बजे सोलो समाचार लेकर फिर आने सूचना शिक्षा और स्वस्थ मनोरंजन का सोलो एफएम सुन्दे रंभुला नमस्कार।
3: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सोलु दुखुम्बा नगरपालिका 10 तीनमा निर्माण गरेको ओल्डिङ सुरुङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धित धर्मक गुरूपुङको टेमा थर्सी मुकुसु जुबा छ। राप्ने प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाङ हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रम पालन भई अभिषेक वांग प्रसाद ग्रहण करना संपूर्ण एसएस सूचना मार्फत हार्दिक अनुरोध कर
4: 11 गति को दिन बुद्ध वाचन ग्रंथ काग्य वाचन करने 12 गति को दिन राप्ने प्राण प्रतिष्ठान झुंसा पूजा मारे अभिषेक वांग
3: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं संपूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका 10 सोलु खुम्बु।

0: नमस्कार
1: नमस्कार भाई कता छौ
0: म त गाउँमै छु नि दाई एलसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
1: अल्माउमा पर्ने कुरै छैन भाइ तिमीसँगै एलसी दिएका साथीभाइ चाबहरूको मनासु

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म, आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रवाद समेटेको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्छौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठौरिने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा र कत्रहुन्जेल कुनै अपराध होस् या झै झगडा, बाढी पहिरो वा आपात विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 243 अंक हो। आजको अंकमा राष्ट्रवाद समितिको गीत, साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रवाद समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधितर्फ। मिति 2083 साल जेठ 7 गते जिल्ला प्रहरी कार्यालय सोलुखुमको परिसरमा नवनिर्मित व्यायामशाला एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यालय परिसरभित्र भर्खरै निर्माण सम्पन्न भएको नयाँ भवनमा उक्त व्यायामशाला सञ्चालनमा ल्याइएको हो। स्थानीय संचारकर्मीहरू र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक मनोजित कुवारज्यूले व्यायामशालाको उद्घाटन गर्नुभयो। आन्तरिक स्रोत र साधनको अधिकतम उपयोग गरी निर्माण गरिएको उक्त व्यायामशालाको उद्घाटन गर्दै प्रहरी नायक उपरीक्षक मनोजित कुवारले प्रहरी सेवामा शारीरिक र मानसिक तन्दुरुस्तीको ठूलो महत्व रहने कुरा जोड़ दिनुका साथै दैनिक व्यायाम गर्नले कार्यरत प्रहरी कर्मचारीहरू शारीरिक र मानसिक रूपमा स्फूर्त रहँदै स्वास्थ्यप्रति सजग रहँदा प्रहरीको दैनिक कार्य सम्पादन र नागरिक सेवामा अझ बढ़ी प्रभावकारी र गुणस्तरीय हुन सक्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 7 गते दिउँसो 12:50 समयमा प्रहरी चौकी पावैबाट प्रहरी सहायक अवलदारको कमानमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा उक्त खोलाको ढुङ्गाको चेपमा अड्किएको अवस्थामा लास फेला पारिएको थियो। फेला पर्दाको अवस्थामा लासको एउटा खुट्टा र हात मात्र देखिएको र शरीर पूर्ण रूपमा सडे गलेको पाइएको छ। घटनाको जानकारी लगतै तत्काल इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको कमानमा थप टोली खटी गई आवश्यक कानूनी प्रक्रिया पूरा गरी उक्त लासलाई पहिचान तथा पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइ राखेको छ। मृतकको हुलिया लिङ्ग पुरुष उचाई 5 फिट 8 इन्च वर्ण मंगोलियन उल्लेखित हुलिया भएको कोही व्यक्ति आफ्नो आफन्त वा चिन्जानको हराएको भएमा वा यस लास बारेमा कुनै पनि जानकारी भएमा तत्काल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका आधिकारिक मोबाइल नम्बर 9858890190 वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी पहिचान कार्यमा सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ। मिति 2083 साल जेठ 2 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत समेतबाट गत वैशाख महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका आधिकारिक फेसबुक पेज मार्फत एक प्रेस विज्ञप्ति जारी गरेको छ। गत वैशाख महिनामा कुल मुद्दा दर्ता 23 वटा, आत्महत्याको कुल संख्या 11 जना, नियमित प्रहरी परिचालन तथ्याङ्क 4363 जना, सवारी दुर्घटना 1, ट्राफिक कार्यवाही 90, राजस्व 1,57,000, संकलन तथा जिल्लाभर कुल सेवाग्राही 519 जना रहेको, विपदको घटना 3 र सामुदायिक गतिविधिका कार्यक्रमहरू 66 वटा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 4 गते जिल्ला सोलुखुम्बु नेचासलेन गाउँपालिका वडा नम्बर 1 माथिल्लो फेरी बस्ने वर्ष 17 की लक्ष्मी कोइराला कोही कसैलाई जानकारी नगराई आफू खुशी घरबाट हिँडी सम्पर्कविहीन भएको भनी हराइरहेको महिलाको आफन्तले प्रहरीलाई मौखिक जानकारी गराउन साथ अस्थायी प्रहरी चौकी सल्यानबाट प्रहरी टोली खटिकाए खोजतलास गर्ने क्रममा मिति 2083 साल जेठ 8 गते नेता सलेन गाउँपालिका वडा नम्बर 2 बस्ने चोलेन्द्र भट्टराईको घरमा फेला पारी निजा महिलालाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: आगलागीको मुख्य कारण आगोको प्रयोगमा सावधानी नअपनाउनु हो। खाना पकाउँदा होस् वा फोहर जलाउँदा सावधानी नअपनाउँदा तथा काम सकिसकेपछि पूर्ण रूपमा आगो ननिभाउँदा आगलागी हुन सक्छ। त्यसै गरी कमजोर विद्युतीय संरचना तथा सामग्रीहरू जस्तै विद्युतीय तार, प्लग, वायरिङ तथा अति कमजोर विद्युतीय सामग्रीको प्रयोग गर्नाले आगलागी हुने गर्छ। यसका साथै ग्यास, मट्टीतेल, पेट्रोल, डिजेल जस्ता अति प्रज्वलनशील पदार्थको सावधानीपूर्वक प्रयोग र सुरक्षित भण्डारण गर्नु आवश्यक हुन्छ। त्यस्तै चुरोटको थुतो ननिभाइ फाल्दा पनि आगलागी हुन सक्छ। आगलागीको पूर्व तयारीका उपायहरू: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता अति प्रज्वलनशील वस्तुको प्रयोगमा सावधानी अपनाउने तथा बालबालिकाले भेट्ने ठाउँमा नराख्ने, साथै विद्युतीय सामग्रीहरूमा बढी लोड नदिने र खाना पकाउने ग्यासको पनि सुरक्षित प्रयोग गर्नुपर्छ। आगो ताप्न प्रयोग गरिने हिटर, मकल वा अन्य वस्तुले कोठा तताउँदा कम्तीमा हावा खेल्ने गरी एउटा झ्याल खोल्ने। हिटर रातभर बालेर नछोड्ने। बाथरूममा पानी तताउन ग्यास हिटरको प्रयोग गर्दा पनि हावा खेल्ने गरी कम्तीमा एउटा झ्याल खोलिरहनुपर्छ। आगलागीको समयमा गर्नुपर्ने सतर्कता। आगलागीको शुरूआती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर आगो निभाउने प्रयास गर्ने। सम्भव नभए जमिनमा घोप्टो परेर सुरक्षित ठाउँबाट बाहिर निस्कने। आगलागीमा परेकालाई अवस्था अनुसार दौडेर, पटाउँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निस्कन लगाउने तथा सहयोग गर्ने। दमकल र प्रहरीलाई खबर गर्ने। सिटी फुकेर वा साइरन बजाएर जनसहभागिता जुटाउने। आगो निभाउनका लागि अग्निशमन यन्त्रको प्रयोग गर्ने वा उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरिया स्याउला, बालुवा, माटो जस्ता वस्तुहरूको प्रयोग गरी आगो निभाउने। आगलागी पछिको सतर्कता। आगलागी प्रभावितहरूको अवस्था हेरी सुरक्षित आश्रय स्थलमा राखी स्वास्थ्य सेवा, राहत सँगै खानेपानी, सरसफाई तथा स्वच्छताको व्यवस्था मिलाउने। यस्ता काममा महिला, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तता र अपाङ्गता भएका व्यक्तिका विशेष आवश्यकताहरू र सबै व्यक्तिहरूका तत्कालीन आवश्यकतालाई ध्यान दिने। क्षतिको विवरण संकलन, मूल्याङ्कन तथा पुनर्स्थापनाको काम गर्ने। यसो गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अशक्तता र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने। साथै प्रभावित परिवार तथा समुदायमा फेरि यस्ता घटनाले असर नगरोस् भनेर जनचेतना फैलाउने र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी समुदायको उत्थानशीलता बढाउने।
2: विपद बारे चासो राखौं, चनाखो बनौ।
3: वन डडेलो नियन्त्रण जैविक विविधताको संरक्षण। अनियन्त्रित डडेलो वन जंगलको शत्रु हो। डडेलोबाट वनलाई बचाउनु।
4: डडेलोले वन र वनस्पति, वन्यजन्तु र त्यसमा आश्रित प्राणीहरूको विनाश गर्दछ।
5: वन्यजन्तुको प्राकृतिक वासस्थान र भोजनमा क्षति गर्दछ।
4: पानीको स्रोत सुक्ने भएकाले उर्वरा शक्तिमा कमी आउँछ।
5: डडेलो लागेपछि वन्यजन्तु मानव बस्ती प्रवेश गर्दा वन्यजन्तु र मानव बीच द्वन्द बढ्दछ।
4: वन क्षेत्र विनाश हुने भएकाले पर्यावरण र मानव समुदायमा नकारात्मक प्रभाव पर्नेछ।
3: वन जंगललाई डडेलोबाट जोगाउने उपाय।
5: वन जंगलमा बलेको सलाईको काँटी, चुरोट, कोइला आदि थालौ।
4: संवेदनशील समयमा वन जंगल नजिकको खेत वा बस्तीमा आगो बाल्दा ध्यान पुर्याउ।
5: हुरी बतासको समयमा आगो बाल्दा ख्याल गरौ।
4: हावा हुरी तथा सुक्खा मौसममा वन जंगलमा निगरानी बढाउ।
5: अग्नि नियन्त्रण बस्ता निर्माण गरी परिचालन गरौ।
4: वन क्षेत्रका अग्नि रेखाहरू नियमित सफा गरौ। वन भित्रका नचाहिँदा झाडी सफाई गरौ।
5: सुक्खा तथा हावाहुरीको समयमा वन जंगल नजिकैका गाउँ बस्तीमा पानीको दुहो गरौ।
4: व्यक्तिगत रेसिपी जानी जानी वा घाँसका लागि जंगलमा आगो नलगाऊ।
5: डडेलोबाट क्षतिग्रस्त वन क्षेत्रमा वृक्षारोपण गरी वन पुनर्स्थापन गरौ।
4: सबैको सहयोगमा प्राकृतिक तथा मानवीय क्षति रोकौ।
5: वन जोगाउने अभियानमा सबै सहभागी बनौ।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव अधिकार तथा ओसर पोसर रोकथाम, सार्वजनिक शहरी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक घर दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेचर र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रवाह भई समाजमा अपराधी घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति, सुरक्षा र अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
6: बालबालिका सम्बन्धी ऐन 2075 अनुसार 18 वर्ष उमेर पूरा नगरेका व्यक्तिहरू बालबालिका हुन्।
7: सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, माया, स्नेह, बालमैत्री वातावरण, पोसिलो खाना, नाम, राष्ट्रियता, बुबा आमासँग बस्ने, भेटघाट गर्न पाउने आदि बालबालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
6: बालबालिकामाथि क्रूर, अमानवीय व्यवहार, यातना, बाल यौन दुर्व्यवहार, शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने, भेदभाव, बहिष्कार वा घृणा गर्ने, मानसिक पीड़ा दिने, बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्ने, बेचबिखन गर्ने, बाल बालिकाको अंग झिक्ने, बन्धकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
8: बाल बालिका माथि हुने हिंसाको अन्त्य गरौं, बाल बालिकालाई माया गरौं।
0: सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 1212 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 1830 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश।
9: शिखा, I love you. प्लिज अब त मलाई एक्सेप्ट गर।
10: कतिपटक भनिसके मलाई त मन पर्दैन भनेर कुरा बुझ्दैन।

तपाईहरु प्रहरी चौकी आएर एकदमै सही काम गर्नुभयो। अहिले नेपालमा साइबर अपराध निकै नै बढेको छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशव्यापी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। अहिले म यही विषयमा क्लास लिनको लागि एउटा कलेज पनि जाँदैछु। तपाईँहरू चिन्ता नगर्नुहोस्, नेपाल प्रहरीले घटनाको सत्य तथ्यलाई छानबिन गरी तपाईँलाई न्याय दिलाउन प्रयास गर्नेछ।

0: आज हामी साइबर अपराधको बारेमा कुराकानी गर्नेछौँ। साइबर अपराध भनेको चाहिँ कम्प्युटर, इन्टरनेट वा कुनै पनि डिजिटल माध्यमलाई प्रयोग गरेर गरिने गैर कानूनी काम हो। यस्ता कामहरूले हाम्रो व्यक्तिगत जानकारी, हाम्रो सम्पत्ति र हाम्रो सामाजिक प्रतिष्ठानलाई ठूलो नोक्सान पुर्याउन सक्छ। सार्वजनिक वाइफाईको प्रयोग गरेर आफ्नो ब्याङ्किङ या त कुनै पनि व्यक्तिगत जानकारीको कुनै पनि काम नगरौँ। यसले तपाईँको डेटा चोरी हुन सक्छ। आफ्नो अनलाइन खाताहरूलाई सुरक्षित तथा सुनिश्चित राख्नको लागि तपाईँले आफ्नो पासवर्डहरूलाई लामो, जटिल र अल्फान्युमेरिक प्रयोग गर्नुहोस्। साथसाथै थप सुरक्षाको लागि सधैँ आफ्नो टू फ्याक्टर अथेन्टिकेसनलाई अन राख्नुहोस्। तपाईँहरूको फेसबुक, इन्स्टाग्राम, वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालहरूमा कुनै पनि नचिनेको स्रोतबाट कुनै प्रकारको मेसेज आयो र त्यसमा कुनै लिङ्क छ भने त्यो लिङ्कलाई नथिच्नुहोला। यो ह्याकरहरूले पठाएको हुन सक्छ। तपाईँको ब्याङ्कले तपाईँलाई कहिले पनि ओटिपी कोड माग्दैन, त्यसैले कसैले तपाईँलाई फोन गरेर कुनै प्रकारको कोडहरू माग्ने काम गरिरहेको छ भने आफ्नो कोड कहिले पनि कसैलाई पनि नदिनुहोला। हजुर भन्नुहोस्।
1: अनि यदि हामीले सतर्कता अपनाउँदा अपनाउँदै पनि साइबर अपराधको शिकार परियो भने चाहिँ के गर्ने?
0: यदि तपाईँको ब्याङ्क खाता वा वित्तीय विवरण चोरी भएको छ भने तपाईँले तुरन्तै आफ्नो ब्याङ्कलाई जानकारी गराइहाल्नुहोस् र आफ्नो खाता बन्द गराउनुहोस्। तपाईँको कुनै खाता ह्याक वा तपाईँको पासवर्ड चोरी भएको छ भने तुरन्तै तपाईँले आफ्नो सबै पासवर्डहरू चेन्ज गराइहाल्नुहोस् र यदि तपाईँ कुनै साइबर अपराधमा पर्नु भएको छ भने चाहिँ तुरन्तै नजिकको प्रहरी कार्यालयमा गएर जानकारी गराइहाल्नुहोस्। नेपाल प्रहरीको साइबर ब्युरोले यस प्रकारका अपराधहरूको अनुसन्धान तथा समाधान गर्छ। ल, अब सबैजनाले इन्टरनेट तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी त पाइहाल्नुभयो, साथसाथै साइबर अपराधबाट कसरी जोगिने भन्ने कुरामा पनि सबैजना सधैँ सजग बन्नुहोस् है त। हस् त, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।

भर्खरै यहाँहरूले सुन्नुभयो साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश। अर्को हप्ता यस्तै सचेतनामूलक सन्देश लिएर आउनेछौ। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0835 2356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको प्रश्न र जिज्ञासाको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुनेछ, जसको लागि solofm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुता म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दथिन स्थानीय तह र प्रभुत्व कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्ने हुना कृषि प्रदेश सरकार माछुक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्क को कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र को सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे केन्द्रित छ। गएको चैतमा भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा वैशाख 28 मा सार्वजनिक भइसकेको छ। त्यसैगरी वैशाख 27 मा कक्षा 12 को परीक्षा सकियो। यसको नतिजा पनि छिट्टै सार्वजनिक गर्ने गरी आवश्यक तयारी भइरहेको छ। विशेष गरी उत्तीर्ण विद्यार्थीले अब के पढ्ने, कृषि अध्ययन गर्न चाहेमा अध्ययनपछिको अवसर कस्तो छ, देशभित्रै कृषिमा अवसर खोज्न सकिन्छ या सकिँदैन, यस्ता अनेक चासो र जिज्ञासा विद्यार्थी र अभिभावक छन्। कृषि शिक्षा र यसतर्फ सरकारले गरिरहेको के छ अनि युवा र विद्यार्थीहरूले चाहिरहेका के छन्, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। तपाईलाई स्वागत छ।
1: थ्याङ्क यू, धन्यवाद।
0: कुराकानीको चाहिँ शुरूआतमा जोरियाले युवा विद्यार्थी भनेर तपाईँले पढेको विषय र अहिले पढाइलाई चाहिँ कहाँ पुर्याउनु भयो यहीँबाट?
1: म अहिले चाहिँ मास्टर्स गर्दैछु म कृषिमै। मैले चाहिँ फारस युनिभर्सिटी अन्तर्गत मैले चाहिँ बासा जलामपुर अन्तर्गत गरेँ। म अहिले चाहिँ मास्टर्समा म चाहिँ रनिङ छेमेको चाहिँ कोर्स
0: पढाइमा चाहिँ कृषि रोज्नुको कारण
1: विशेष गरी म हिमाली जिल्लाको मान्छे होइन, मेरो घर चाहिँ मुगु हो, म चाहिँ कडाली प्रदेशबाट त्यहाँ छु। हाम्रोमा के समस्या छ भने मैले मेरो जिल्लाकै पहिला कुरा गरेँ किनकि इन्सपिरेसन हुनको लागि कर्णालीमा अहिले पनि के छ भने ट्रेडिसनल प्र्याक्टिस छ होइन। यहाँ चाहिँ जस्तै काठमाडौँको भन्दा कर्णाली अझै पनि 100-200 वर्ष पछाडि छ होइन। त्यो फार्मिङ त्यहाँका फार्मरहरूको समस्या, त्यहाँका चाहिँ कर्णालीको चाहिँ त्यहाँको चाहिँ जीवनस्तरलाई सुधार गर्नको लागि कृषिमा थोरै परिवर्तन गर्नको लागि चाहिँ मैले स्वदेशमै बसेर कृषि हामी अझै त्यसभन्दा पनि हामी नेपालीहरूले लगभग 80% हेर्दाखेरि 80% नेपालीहरू चाहिँ अझै पनि कृषिमा चाहिँ लागिरहेका छन्, उनीहरूले आफ्नो पेसाको रूपमा लागिरहेका छन् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा। तसर्थ मैले यो कृषि विषय रोजेको
0: भनेको किसानसँगै जोडिने।
1: मेरो पक्कै म किसानको छोरो होइन, त्यो कारणले गर्दाखेरि पनि किसानले
0: के छ कृषि विद्यार्थी र यसतर्फ चाहिँ युवाहरूको आकर्षण
1: यस्तो छ। अब अहिले कृषि पढ्ने विद्यार्थीहरू 2-4 वर्ष 4-5 वर्षभन्दा पहिला अहिले विद्यार्थी चाहिँ घटेको देखिन्छ। यसको कारण के छ भने नेपालमा कृषि जब यो कृषि र वन विश्वविद्यालय बन्यो रामपुरमा होइन, र त्यसले चाहिँ विभिन्न चाहिँ उसले चाहिँ 7-8 आङ्गिक क्याम्पस खोल्यो वा अरू चाहिँ सम्बन्ध प्राप्त चाहिँ विभिन्न क्याम्पसहरू चाहिँ खोल्थ्यो प्राइभेट होइन त्यसले अन्तर्गतमै। र अर्को चाहिँ के गर्यो भने टियुमा पनि 2 चाहिँ पहिला लमजुङमा थियो, अर्को चाहिँ यता पक्लियामा कृषि क्याम्पस थियो। जब उता विश्वविद्यालय बन्छ पछि चाहिँ यता खैरेनीमा चाहिँ रामपुर र उतापट्टि चितवनमा झापामाको चाहिँ गौराबामा चाहिँ एउटा चाहिँ त्यहाँ क्याम्पस खोलियो। म समग्र जोड्न कहाँ खोज्यो भने विभिन्न देशभरिका सबै विश्वविद्यालयले कृषि पढाइन थाल्ने, काठमाडौँ होला, सुदूरपश्चिम होला, मध्यपश्चिम होला, मधेस होला होइन, यी विश्वविद्यालयले पनि कृषि पढाइ गर्ने, नयाँ विश्वविद्यालय खुलाइदिया छ त्यहाँ पनि कृषि क्याम्पसहरूबाट त्यहाँ पनि कृषि पढाइ हुने। त्यसले गर्दाखेरि के भइदियो भने क्याम्पसहरू धेरै भइदियो तर विद्यार्थीहरू कम भइदियो र उनीहरूको चाहिँ विरस्त विशेष गरी टेक्नोलोजी किसानलाई त्यो विद्यार्थीलाई चाहिँ उसले सिक्न पर्ने जुन जुन एग्रिकल्चर टेक्नोलोजी छ त्यो चाहिँ के भइदियो भने चाहिँ त्यहाँ राखेन। यसले गर्दा म तपाईँ जोड्न खोजेको किन भन्दा चाहिँ अहिले कृषि विद्यार्थी पाउनुलाई गाह्रो छैन। पहिले चाहिँ हाई कमिसन हुन्थ्यो 5-6 हजारमा तपाईँको 100-200 जनालाई नाम निकाल्थे पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थीहरू लगभग 5-6-6 हजार जनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिँदैन, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
0: यो भनेको कृषि विद्यार्थीको पनि समस्या,
1: कृषि क्षेत्रमा एउटा विद्यार्थीलाई चाहिँ भोलिका दिनमा जस्तै पहिला चाहिँ हाम्रो त्यो एग्रिकल्चर प्र्याक्टिसलाई सुधार गर्नको लागि देशमै कृषिलाई चाहिँ पढेका चाहिँ डिग्रीहरू चाहिन्छ। उनीहरूले पढेपछि मात्र यहाँको भूगोललाई सुहाउने तरिकाले बाहिरको प्र्याक्टिसहरू परिचय मात्र हाम्रो चाहिँ नयाँ रिभोल्युसन नयाँ चेन्ज ल्याउन सस्टेनेबल प्लानिङ गर्न सक्छन्। तर हाम्रो के भइदियो भने जब कृषि गर्ने विद्यार्थी नपाइसकेपछि अहिले के अहिले एक त हाम्रो शैक्षिक गुणस्तर धेरै खस्क्या छ हेर्नुहोस्, विद्यार्थी पहिलाको त्यो ट्यालेन्टेड विद्यार्थीहरू अहिलेमा धेरै कमजोर छ। त्यसमाथि उनीहरूको विभिन्न विश्वविद्यालयहरूमा चाहिँ तपाईँको गएर यो कृषि चाहिँ किताब विज्ञान गर्ने प्र्याक्टिकल नलेज चाहिँ नगरिँदाखेरि चाहिँ के भइरहेको छ भने यो कृषि पढेको चाहिँ त्यति धेरै व्यावहारिक रूपमा नेपाललाई चाहिँ दीर्घकालीनमा चाहिँ अहिले प्रभाव पार्ला जस्तो देखिन्न।
0: कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी यो कुराकानी जोडिरहेका छौँ। विशेष गरी हामीले कृषिका चाहिँ कुरा गर्छौ, कृषि शिक्षा पनि भनेर गर्छौ। यो तपाईँको विचारमा कृषि शिक्षा के हो, कस्तो विषय?
1: चाहिँ हो त म तपाईले चाहिँ नि कृषि शिक्षा भनेको यो कृषि का किसानहरुसँग जोडिएर हैन त्यो किसानलाई चाहिँ तपाईको किसानसँग फ्रेन्डशिप गरेर जब आफूले चाहिँ एउटा किसानको चाहिँ कृषि नलेज पढ्ने भयो हैन किसानले चाहिँ किन लाउँदा राम्रो हुन्छ किसानलाई कसरी परिवर्तन गर्न सकिन्छ किसानले कसरी सुखी बन्न सकिन्छ किसानलाई कसरी चाहिँ उनीहरुले सस्टेनेबल उनीले गर्न सकिन्छ उनीको चाहिँ घरबार चाहिँ कसरी सुधार गर्न सकिन्छ उनीको जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले चाहिँ हामी त जोड्नु हो हैन देशलाई कसरी समृद्धि गर्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले जोड्नु हो
2: त्यो माध्यम पनि कृषि नै
1: कृषि नै हो मैले किन खोजे भने चाहिँ कृषि शिक्षा जब हामी चाहिँ आज तपाईले हेर्नु हामीले चाहिँ तरकारीको समस्याहरु होला हैन जस्तै काठमाडौँमा विभिन्न क्षेत्रमा चाहिँ हामीले खाने हरेक कुराहरू चाहिँ के छ भने त्यो कृषिसँग जोडिएको छ हाम्रो डेली लाइफ नै के छ कृषिसँग जोडिएको छ त्यसैले कृषि शिक्षाले के गर्छ भने किसानलाई चाहिँ अझै गर्ने काम गर्छ होइन हामीले पढेको जुन कृषि शिक्षाले पढेको कुराहरू हामी चाहिँ एउटा कृषि विद्यार्थी कृषि विज्ञहरूले के भन्छ भने किसानसँग जोडिएर काम गर्ने हो किसानलाई सुधारका लागि काम गर्ने हो किसानको जीवनस्तरमा राज्य गर्ने कि सुधारका लागि चाहिँ उनीहरूलाई अपग्रेड गर्नको लागि हामीले काम गर्नलाई चाहिँ कृषि शिक्षाको भ्यालु छ यसको महत्व छ यसको आवश्यकता पनि छ
2: हामी कहाँ कृषि शिक्षाको चाहिँ महत्व छ र आवश्यकता पनि छ तपाईँले रामपुरमा पढ्नुभयो घर चाहिँ मुगु

0: लङ टर्म बाँच्नको लागि हाम्रो माटो चाहिँ के हुनुपर्छ भने चाहिँ शुद्ध हुनुपर्छ। माटो चाहिँ हाम्रो के हुनुपर्ने बिग्रिन भएन होइन, जब हाम्रो माटो चाहिँ बिग्रियो भने हाम्रो लाइफ नै सकिन्छ ध्वस्त हुन्छ हो। मैले चाहिँ कृपया विद्यालय के भनेपछि तपाईँ हामीले अब चाहिँ पढेर विद्यार्थीले कृषि नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो, यहाँ हामीसँग 80% मान्छेहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ त्यो कृषिलाई नै तपाईँको उनीहरू चाहिँ आफ्नो चाहिँ लाइफ भनेर लाइफ नै मानेर उनीहरूले प्रोडक्सन गरिरहेका छन्, काम गरिरहेका छन्, उपचारण छन्। तपाईँहरूले अन्य सेक्टरभन्दा कृषि सेक्टर किन अपग्रेड छ अघि अपग्रेड छ भन्दाखेरि चाहिँ कृषि किसान हाम्रो देशमा चाहिँ किसानहरू धेरै छन्, किसानहरूको समस्या जहाँको त्यही छ, किसानहरूको जीवन चाहिँ सुधार भएको छैन, हाम्रो पहाड़ी गाउँहरूमा चाहिँ अलिकति जग्गा बाँधै रहेको छ। यसलाई रोक्नको लागि पनि तपाईँहरू अरू सबै जस्तै इन्जिनियर होला वा चाहिँ डक्टरी होला अरू पेसा होला त्योभन्दा कृषि किन पढाउनु भन्दाखेरि चाहिँ हाम्रो नेपाललाई बढाउनको लागि, नेपालमा बाँच्नको लागि, नेपाललाई सहयोग गर्नको लागि, हाम्रो गाउँ पाखामा बाजाहरू चाहिँ गाउँ पाखाहरू चाहिँ बाँधन भन्नको लागि पनि तपाईँहरूले कृषि प्रसार रोज्नु पर्यो। त्यसमा तपाईँलाई के गर्नु पर्यो भने अर्को कुरा के छ भने यो किसान कृषि शिक्षा भनेको यस्तो सब्जेक्ट हो कि यहाँ प्राक्टिकल पनि हुन्छ, बढी थ्योरी भन्दा हामीसँग प्राक्टिकल हुन्छ रहेछ, किनकि प्राक्टिकल नलेज नै हो नि त। किसान भनेको त कृषि भनेको त तपाईँको गएर त्यो जमिनमा उपजाउ गर्ने हो, उत्पादन गर्ने हो, त्यहाँ चाहिँ तपाईँको नयाँ चाहिँ टेस्टिङ गर्ने हो होइन, उनीहरूले तपाईँको गएर चाहिँ नयाँ चाहिँ भेराइटीहरू चाहिँ निकाल्ने हो होइन, परीक्षण गर्ने हो। त्यसैले त्यस कारणले गर्दा म तपाईँले विद्यार्थी के भन्छु भने कृषि पेसा तपाईँ रोज्नुहोस्। हामीले चाहिँ के गर्न चाहिन्छ, यो देशलाई हामीले चाहिँ एउटा मात्रै अगाडि गर्न सकिने ठाउँ भनेको कृषि हो, किनकि हाम्रो के छ भने हामीले जस्तै मैले तपाईँले गर्छु जुम्लामा चाहिँ मार्सी धान फल्छ, त्यो मार्सी धान चाहिँ मैले इन्डिया फल्दैन, अरू देश चाहिँ कहीँ पनि फल्दैन, हाम्रो ठाउँमा फल्छ। हामीले के छ भने हाम्रो चाहिँ यो हाम्रो चाहिँ यो चाहिँ वातावरणले गर्दाखेरि हाम्रो क्लाइमेटले पनि हामीले सुविधा गर्छ, हामीले चाहिँ माथिल्लो हाम्रो लेक यार एरियामा 3500-4000 चाहिँ मिटर उचाइमा 3000 माथि 2500 माथि उचाइमा हामीले चाहिँ राम्रो चाहिँ एप्पल फार्मिङहरू गर्न सकिन्छ, वालनट फार्मिङ गर्न सकिन्छ, विभिन्न हामीसँग तपाईँले कर्णाली भएको कारणले के भने अझै कर्णालीमा तपाईँ के छ भने धेरै धेरैभन्दा धेरै जनीभूतिको सम्भावना छ, यो अरू देशमा छैन कि हाम्रो यो बायोडाइभर्सिटी। त्यस कारणले गर्दाखेरि कृषि भनेको चाहिँ एउटा तपाईँहरूको आवश्यकता हो, यो चाहिँ आफ्नो पनि छ। त्यसैको विद्यार्थीहरू के भन्न चाहन्छु भने सजिलो पनि छ विषय, पढ्नलाई गाह्रो पनि छैन। तपाईँ हामी सबै किसानको छोरो, हाम्रो बुवा हजुरबुवाहरू किसान हुनुहुन्थ्यो, हाम्रो चाहिँ अहिले पनि त्यो कारणले गर्दाखेरि अहिले पनि हाम्रो गाउँपाखाहरू चाहिँ बाँझ रहेका छन्, हाम्रो किसानहरू जहाँको चाहिँ छ सुधार रहेको छैन। यसलाई डेभलप गर्न लागि यसको चाहिँ चेन्ज गर्नको लागि कृषि शिक्षा विशेष गरी साइन्स पनि भन्छ कि, यसको कृषि साइन्स पनि भन्छ कि, यो तपाईँको कृषि विज्ञान पनि भन्छ कि, त्यस कारण यो सब्जेक्ट पढ्न लाग्यो आवश्यकता छ। तपाईँ रोज्नुहोस्, आउनुहोस्, राम्रो पनि छ, यसको भविष्य पनि छ भन्न चाहन्छु।
1: भविष्य छ उसको भए त घाम पानीमा भिज्ने, खेतबारीमा रमाउने, माटोको सुगन्ध लिन जसले चाहिँ सक्दैन, चाहना राख्दैन, कृषि पढ्ने चासो मात्रै राखेर पुगेन उसो भए।
0: यसो चाहिँ कृषि भने त्यतिकै हामीले चाहिँ धेरैको विद्यार्थी के छ भने चाहिँ कृषि भने त्यतिकै माटोमा काम गर्ने भन्ने कुरा छ धेरै विद्यार्थीहरू। त्यो म माटोमा यत्रो पढेँ मैले, साइन्स पढेँ, विशेष गरी पनि अब साइन्स पढ्नु पर्यो वा त्यसरी रोज्नु पर्यो, यत्रो पढ्यो अब भोलि माटोमा के काम गर्ने, त्यो गोबरमा किन काम गर्ने भन्ने चाहिँ भर्खरका विद्यार्थीहरू हुनसक्छ, सहरमा हुर्केको विद्यार्थीले, यो सब समस्या हो। तर हामीले के सोच्नुपर्छ भने कृषि भन्ने बित्तिकै हामी माटोमै काम गर्नुपर्छ भन्ने छैन, हामीसँग भोलि चाहिँ भोलि पढाइ गर्दाखेरि विभिन्न सेक्टरहरू हुन्छन् होइन, विभिन्न आफ्नो डिपार्टमेन्टहरू हुन्छ होइन, हामीले किरामा काम गर्न सकिन्छ होइन, प्याथोलोजी सेक्टरहरू हुन्छ वा चाहिँ यतापट्टि सोइलहरूलाई माटोमा माटो टेस्टिङ गर्न सकिन्छ, अब एग्रोनोमी हर्टिकल्चरले प्रोडक्सनहरू गर्न सकिएला। तर हामीले के बुझ्नु पर्ने छ भने हामी लङ टर्म बाँच्नको लागि लगिन जोडे होइन, हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटोलाई सुधार गर्नुपर्नेछ। हामी त्यसैले गर्दाखेरि के भने अहिलेको विद्यालय कृषि भन्ने त्यो हाम्रो पनि साथीहरू थिए, कतिपय साथीहरू के थियो भने सहरमा हुर्केको हेर्नुहोस्
1: हेलामा
0: पढ्नु, अझै पनि सहरमा हुर्केको विद्यार्थी के छ भने कृषि भन्ने त्यो माटो सुनैमा जाने हुन्छ, प्र्याक्टिकल हुन्छ, माटो सुन चाहिँ डराइरहेको हुन्छ हो। यसलाई चाहिँ हामीले सोध्नु पर्यो भने हामीले प्र्याक्टिस जस्तै के भने नेपालीहरू यहाँ चाहिँ हामीले सानो काम पनि हामीले किचाउँछन् बाहिर गएर चाहिँ वासरुमहरूमा त्यहाँ बाथरुमहरूमा मोबाइल सफा गर्ने काम भन्ने गरिरहेका हुन्छ, नेपालीले राम्रो आमदानी गर्न खोजिरहेका छन् हो। हाम्रो देशमा के छ भने हामीले किसानलाई चाहिँ हामीले चाहिँ माटोलाई चाहिँ हामीले अपग्रेड गऱ्यौँ, हामीले राम्रो चाहिँ नयाँ चाहिँ किसिमको भेराइटीहरू लगायौँ, नयाँ चाहिँ हामीले चाहिँ काम गऱ्यौँ, युनिक कामहरू गऱ्यौँ, जसको त विश्व अर्थतन्त्रलाई चाहिँ अब्बल गर्न खालि हामी चाहिँ नयाँ चाहिँ किसिमको चाहिँ कृषि गऱ्यौँ भने चाहिँ हामीले इन्कम त राम्रो गर्न सकिन्छ। हाम्रो अन्तिममा गइने भनेको के भने चाहिँ हामीले पैसा चाहिँ गइन्यो, हाम्रो चाहिँ उत्पादनमा यो पैसा पनि गइन्यो, तसर्थ मैले के गर्नु थोड्यो भन्दा चाहिँ किसान भनेको हामी एउटा किसानको छोरो, हाम्रो देशमा चाहिँ 80% 85% मान्छेहरू चाहिँ कृषिमा आबद्ध छन्, ती मान्छेहरूको चाहिँ दुःख पसिनालाई हामीले ख्याल गर्नुपर्छ। हामीले माटो विद्यार्थी चाहिँ माटोसँग डराउनु हुँदैन, माटो भनेको त हाम्रो चाहिँ एउटा चाहिँ गदानहरूले मैले अघि नै जोडेर चाहिँ लाइफ नै हो। त्यसै आफ्नो गर्दा विद्यार्थी के चाहन्छ भने माटो छुनुपर्छ, माटोलाई पूजा गर्नुपर्छ, माटोलाई माया गर्नुपर्छ, यही माटोमा चाहिँ सुन उत्पादन गर्नुपर्छ, त्यसर्थ तपाईँहरू कृषि रोज्नुहोस् भन्न चाहन्छु।
1: भनेको खानाका लागि चाहिँ खेतीपाती नगरिकन विकल्प छैन, र खेतीपातीका लागि माटो हामी त्यससँग चाहिँ रमाउन खेल्न त्यसैमा चाहिँ हुर्किन त्यसमा चाहिँ अनुसन्धान गर्न चाहिँ सक्नुपर्छ भन्ने सार रह्यो कृषिका विद्यार्थी।

0: कि आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि भने जस्तै कृषि पढ्ने र यसैबाट चाहिँ विज्ञता हासिल गर्ने चाहिँ कुरा रह्यो तपाईँको। हामी यो कुराकानी जोड्दै गर्दाखेरि 25-26 वर्ष उमेर तपाईँ चाहिँ अहिले एमएससी मास्टर्स गर्दै हुनुहुन्छ।
1: हजुर,
0: यो कृषि पढ्दै गर्दाखेरि उमेर कति चाहिँ परसम्म चाहिँ पढाइ गर्नुपर्ने हो, त्यसपछिको गन्तव्य कसरी हामी चाहिँ माटोमा कृषिमा लाग्न सक्ने हुन्छ त?
1: मैले अहिले जस्तै हामीले कि हाम्रो चाहिँ सबैभन्दा नराम्रो पक्ष के छ भने हाम्रो विद्यार्थी जब चाहिँ अहिले जति छ 9 नै कृषि पढाइ सुरु गरेर आउँछ,
0: धेरै
1: 9 गरेर आउँछ। सिटिभिटीको कोर्स 3 कोर्सहरू हुन्छ र अरूको 12 पास गरिसकेपछि चाहिँ यो साइन्स चाहिँ बायोलोजी पढेका साथीहरूले चाहिँ हामी विद्यार्थीहरूले चाहिँ के पढ्न पाउँछ भने कृषि चाहिँ विज्ञान पढ्न पाउँछौँ होइन, उनीहरू चुज गर्न पाउँछौँ। त्यो चाहिँ नेपालमा 4 चाहिँ बाख्रा हुन्छ। त्यसले गर्दा 16 उसले चाहिँ एसएलसी गर्यो, एससी गर्यो, 18 उमेरमा उसले चाहिँ 12 गर्ला र तपाईँको 4 लगभग 4.5-5 गर्दाखेरि तपाईँको कृषि पढ्दै 22-23 वर्षमा उसले चाहिँ बासलाई चाहिँ सघाउँछ, बिएससी पनि सघाउँछ। अब एमएससी गर्ने हो भने त 25 लगभग मान्छेले चाहिँ मास्टर्स नेपालमा सघाउँछ। उनी किन गर्नु खोज्यो भने पढाइले हाम्रोमा के भइदियो भने जस्तै म अहिले पनि के छ भने पढाइ मात्र छ, तर हामीले गर्नुपर्ने के भने चाहिँ म इजरायललाई जोडेँ होइन। इजरायलले के गरिरहेको छ भने वान एन्ड अन कार्यक्रम चलाइरहेको हुन्छ। हामीले गर्नुपर्ने के भने
0: पढ्दै कमाउँदै भन्न खोज्यो
1: भने चाहिँ किन गर्ने भने 9 यदि कुनै पनि विद्यार्थी चाहिँ कृषि पढिरहेको छ भने त्यो 9-12 पढ्ने त्यो 4 पढ्ने विद्यार्थीलाई हामी के गर्नु छ भने वान एन्ड अनसँग जोड्दैन कि उसले चाहिँ अरू सानोदेखि 9 नै उसले चाहिँ नयाँ आइडिया आउँछ, उसले कति फाइदा हुँदैछ, कस्तो दाल गर्दा ठिक हुँदैछ, हाम्रो क्लाइमेट कुन सुटेबल रहेछ, के गर्दाखेरि ठिक रहेछ भन्ने कुरा जब उसले 9-12 जान थाल्छ भने उसले चाहिँ उसलाई चाहिँ प्रेरणा हुन्छ कि उसले नयाँ चाहिँ सस्टेन उसले प्लानिङ सोच्छ मैले कृषिमा मेरो चाहिँ मैले मेरो चाहिँ भविष्य मैले यो गर्नुपर्छ, यसरी चाहिँ चेन्ज गर्न सकिन्छ, किसानलाई यो समस्या रहेछ भन्ने कुरा उसले चाहिँ अध्ययन गर्न पाउँछ। उसको किन प्राविधिक टेन्सन हुन त्यो समयमा त्यस कारणले मैले जोड्न खोजेँ कि बासलाई पनि नेपालमा के छ भने धेरै नेपालमा चाहिँ बासलाई पढाउने ठाउँहरू छ। मैले कहाँनिर सुदूरपश्चिम विश्वविद्यालयले वा चाहिँ रामपुरको हाम्रो या कृषि बन विद्यालय के सञ्चालन गर्दैछ लर्न एन्ड अन कार्यक्रम सञ्चालन गरिरहेको
0: हामीको सञ्चालनमा पनि छ
1: यसो भइरहेको छ। किन भन्दा म तपाईँ जोड्न खोज्यो भने जस्तै अहिले अगाडि हाम्रो विद्यार्थीहरू इजरायल पठाउँछौँ नेपालले अहिले पनि पठाइरहेको छ। हामीले चाहिँ के अरे नेपाललाई 3 चाहिँ एग्रिकल्चर पढ्ने, बाँकी रहेको 1 चाहिँ उसले इजरायलमा गएर पठाइदिने। उसले त्यहाँ गएर चाहिँ 20-25 पैसा गर्ने कमाउँछ, त्यहाँ उसले हप्ताको 1 पढ्नु नै पर्छ र हप्ताको 5 लेखेर पनि कृषिको काम गर्छ र सिकेर आउँछ। त्यो सिकेको काममा नेपालमा अरू 11 जति उद्योग त्यहाँ सिकेको काम नेपालमा चाहिँ बजारी चाहिँ उतार्छ र त्यहाँको टेक्नोलोजी चाहिँ सिक्छ। त्यो नेपालमा आएर त्यसलाई के गर्छ त्यसलाई चाहिँ युटिलाइज गर्छ, त्यसलाई चाहिँ यहाँ चाहिँ यहीँ आएर त्यो चाहिँ एभाइलेबल मैले प्रयोग गर्छ भन्ने तरिकाले चाहिँ नेपालमा धेरै विश्वविद्यालयहरू पनि सञ्चालन गरिरहेका छन्। अझै पनि छ जस्तै यो एसयुले पनि मजाले धेरै ठाउँमा चाहिँ त्यो कार्यक्रम गरिरहेको छ। हामीले चाहिँ गर्नुपर्ने सरकारको नयाँ प्लानिङ भिजन पनि के हुनुपर्छ भने अबको सरकारले मैले कृषिसँग जोडेँ अन्य अन्य अन्य सब विषयमा पनि विद्यार्थीहरूलाई चाहिँ सानैदेखि 10-12 कक्षा पढ्दै गर्दाखेरि कृषिमा होला अन्य क्षेत्रमा होला ब्याचलर पढ्दै गर्दाखेरि उसलाई पारि उसलाई पैसाको चाहिँ टेन्सन नहोस् कि जस्तै एउटा विद्यार्थीलाई कृषि गर्नको लागि 4-5 दिन क्याम्पस दिनु पर्ला, खानालाई बस्न समस्या होला, त्यो पैसाको सरकारले हामी के गर्नुपर्ने के छ भने अबदेखि हामी सधैँ नेपालमा धेरै किसान छन् जहाँ गए पनि किसान चलिरहेछ, काठमाडौँमा पनि किसानहरू चलिरहेछ, यहाँ चाहिँ किर्तिपुर एरियामा होला, टोखा एरियामा होला, लोले एरियामा होला, यहाँ हामी धेरै किसानहरूले उत्पादन गरिरहेका छौँ। हामीले गर्नुपर्ने के छ भने जहाँ कृषि पेसा पढाइ हुन्छ प्लस 2 पढाइ हुन्छ 3 होला सिटिभिटी कोर्स होला 9-12 होला बास्टर होला बिएससी होला एमएससी होला हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग त विद्यार्थी जोडिनुपर्नेछ। यदि एउटा विद्यार्थी पढ्दैछ उसले किसानसँग जोडिएको छ उसले त पैसा पनि अर्निङ गर्छ, त्यो किसानसँग उसले उत्पादन पनि सिकाउँछ, उसले त्यहाँबाट फाइदा भएको उसले पनि त्यहाँ सेयरिङ गर्छ। हामीले गर्नुपर्ने के छ भने हामीले एउटा कृषि पढ्ने विद्यार्थीले हामीले किसानसँग टचअप गर्नुपर्नेछ। त्यो जब उसले किसानसँग टचअप हुन्छ त्यहाँ उत्पादन गर्छ, नयाँ टेक्नोलोजी युटिलाइज गर्छ, ज्ञान दिन्छ, सिकाउँछ, त्यहाँ डिजिटल इन्सेक्टको कुराहरू सिकाउँछ, क्लाइमेट चेन्ज भेराइटीहरू दिन्छ, नयाँ भेराइटीहरू चाहिँ उसलाई चाहिँ नयाँ चाहिँ त्यो चाहिँ तपाईँको एउटा बालीलाई चाहिँ अल्टरनेटिभ कुन बालीलाई ठिक होला अनि हाम्रो चाहिँ के छ भने एउटै बाली रेगुलर लाउने प्र्याक्टिस छ, यसलाई सुधार्दाखेरि चाहिँ हाम्रो चाहिँ नलहरू त्यो माटोको चाहिँ ऊर्जा शक्तिमा चाहिँ कसैले उत्पादहरू प्रयोग गर्न सकिन्छ, अलिक बदल्न सकिन्छ। जस्तै के गर्न सकिन्छ भने दल लगाइसकेपछि वा धान लगाइसकेपछि हामी चाहिँ दालहरू लगायौँ भने चाहिँ त्यो दलनबाट हामी चाहिँ गाएकी हुन्छ भने चाहिँ त्यहाँबाट चाहिँ हाम्रो चाहिँ राम्रो चाहिँ नाइट्रोजन कन्टेन्ट हाई चाहिँ हुन्छ, त्यसले गर्दाखेरि उत्पादन पनि राम्रो हुन्छ धानहरू। यो चाहिँ कृषि पढेको चाहिँ त्यो विज्ञले चाहिँ सिकाउँछ। मैले जोड्न खोजेको अन्तिममा हुँदा के हेर्नु जाने हामीले चाहिँ अब गर्नुपर्ने पढ्दै कमाउँदै र अर्को चाहिँ 1 विद्यार्थी 5 किसान वा 1 विद्यार्थी 10 किसान त्यसरी गयौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि। मैले किन जोड्न खोजेँ भने नेपालमा प्र्याक्टिकल नलेज कृषि विद्यार्थीमा छैन, यो चाहिँ सरकारले नीति पनि गराएन, प्र्याक्टिस पनि छैन, त्यस कारणले पनि जोडेँ मैले।
0: किसानसँग जोडिनुपर्छ कृषिका चाहिँ विश्वविद्यालय, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू तपाईँले जोड्न खोज्नुभयो। एकजना विद्यार्थी हाम्रो साना किसानसँग चाहिँ जोडिनियो भने त्यसले चाहिँ हाम्रो व्यवहारिकतामा पनि फरक पार्छ र भोलिको कृषि क्षेत्रको लागि पनि फरक पार्छ भनेर जोड्न खोज्नु भयो।
1: कसैलाई बढाउने गर्दाखेरि हामीले 50,000 जना गर्न सकियो, त्यो उसलाई एउटा एरियामा एउटा गाउँमै एउटा कृषि विज्ञले चाहिँ एउटा त्यति पढ्ने गरेको विद्यार्थी ध्यानमा छ। त्यसले गर्दाखेरि के हुन्छ, त्यहाँ सुधार आउने भयो, राम्रो प्र्याक्टिस हुने भयो, हाम्रो चाहिँ त्यहाँ माटोको उर्वरा शक्ति भयो, राम्रो बलियो हुने भयो। यसले गर्दाखेरि के हुन्छ भने हाम्रो नेपालको लागि चाहिँ अलिक थोरै हामी जस्तो हामी जस्ता गरिब देशहरू हाम्रो चाहिँ यो विकास हुने देशहरूलाई सुधार हुन सकिन्छ।
0: यो भनेको कृषिका विद्यार्थीले राखेको चाहना हो अथवा अहिलेको युवा वर्गले पनि यस्तै चाहना खोजिरहेको छ। कृषिमा के छ
1: यसो सर, मैले किन जोड्न खोजेँ भने विदेशमा पनि अन्य देशहरूमा पनि के गरिरहेको छ भने हप्ताको चाहिँ उनीहरूले चाहिँ 20-22 घण्टा काम गर्न दिने होइन, र अर्को चाहिँ के गर्ने चाहिँ उनीहरूले पढ्दै उनीहरूले कमाउँदै पनि प्र्याक्टिसहरू गर्ने होइन। मैले अघि चाहिँ एउटा इजरायल भन्ने
0: इजरायल जोड्नु
1: अमेरिकामा छ होइन, इटलीमा छ होइन। अब यिनी देशहरूमा के छ भने किसान पढ्दै कमाउँदै गर्ने चाहिँ एउटा नीति पनि छ र उनीहरू किसानसँग जोडेर काम गर्नु छ। मैले यो सबै किन भनिरहेको छु भने हामी चाहिँ के छ भने किसान हामीसँग धेरै छैन हेर्नुहोस्। किसान जस्तै अहिले चाहिँ के भइरह्यो भने किसान गाउँका किसानहरू के भयो छोड्न थाले, त्यहाँ उनीहरू के समस्या भने बाँदरहरू आतङ्क भयो होइन, उनीहरूलाई के भयो भने तपाईँको गएर यो टेक्निकमा प्र्याक्टिस भयो
0: न्यूनतम आधारमा आवश्यकता पनि छैन
1: होइन, त्यो उनीहरूले चाहिँ आफ्नो लाइफ नै सटेन सक्नु गर्ने गाह्रो भयो। त्यसको लागि के भने हाम्रो गाउँ पाखाहरू चाहिँ बाँझो भयो, हो एउटा रोक्नको लागि पनि के गर्न सक्नुपर्छ। सरकारी नीति मैले चाहिँ विद्यार्थी चाहिने गर्न चाहिने आफ्नोमा छ, तर सरकारी नीति पोलिसीको बेला काम गरिदियो भने चाहिँ यो नगरपालिकाहरूले वा म्युनिसिपालिटी आफ्नो पोलिसी चेन्ज गर्नु पर्यो, प्रदेश सरकारले पोलिसी बनाउनु पर्यो, हाम्रो फेडरल गभर्मेन्ट तीनटा गभर्मेन्टको कोलाबोरेसनमा यो एकछिन स्टार्ट हुनु पर्यो भने चाहिँ एउटा विद्यार्थी फाइदा भयो। मैले किन म आफूले पनि फिल गरेको चाहिँ यो चाहिँ मैले हामीसँग साथीहरू सियरिङ गरेको कुराको हिसाबले पनि मैले कुरा चाहिँ भन्दै गएको छु, किनकि म पढ्दै गरेको छु, पढेर मैले त्यहाँ के समस्या छ भने मैले आँखा देखेको छु।
0: भनेपछि अरूका लागि र आउँदो विद्यार्थी आउँदो पुस्ताको चाहिँ विद्यार्थीका लागि पनि यो मार्गदर्शन हुन सक्छ भनेर हामीले बुझौँ। कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पढ्ने अनि पलायन हुने जुन अहिलेको समस्या छ नि, यो कहाँनिर जोडिएको छ यो समस्या चाहिँ?
1: यसो छ, पक्कै पनि अझै पनि हामीसँग धेरै विद्यार्थीहरू कृषि पढेको छ, मानव डाक्टर गरे होइन, उनीहरूले मास्टर्स गरे, उनीहरूले नेपालमा केही समय एक दुई वर्ष केही गर्छु कि भनेर यताउता लोकस्याए होला वा अन्य सामानहरू पनि घुमे घुमे होइन, यताबाट गएर लगानी गरौँ कि भनेर कतै लगानी पनि गर्नु खोज्यो। तर हामीसँग के छ भने चाहिँ लगानी चाहिँ हामी चाहिँ रिटर्न निकाल्न निस्किन सक्दैन, किनकि हाम्रो के छ भने उत्पादन हाम्रो चाहिँ महँगो छ हेर्नुहोस्। हामी जब चाहिँ त्यो चाहिँ सुरुको हामीले चाहिँ कुनै पनि बालीहरू उत्पादन गर्नु पर्यो भने त्यो सोमै त्यो स्टार्टअप चाहिँ हाम्रो चाहिँ त्यो उत्पादनको लागि लागत नै हाम्रो के छ भने त्यो चाहिँ बढ्नु छ हेर्नुहोस्। फर्स्ट टाइम चाहिँ हाम्रो बढी छ एउटा, त्यो भयो। अर्को रिक्स हेर्नुहोस्, यो किन रिक्स छ भने हामीसँग नयाँ क्लाइमेट चेन्ज एडेप्टेसन हाम्रो चाहिँ टेक्नोलोजीहरू आएका छैनन्, भेराइटीहरू आएका छैनन् होइन, अलिक बढी अध्ययन पनि भएको छैन होइन, रिसर्चहरू चाहिँ हामी लिमिटेड छैन। त्यो कारणले गर्दाखेरि के हुन्छ भने त्यो एउटा चाहिँ लगाइसकेपछि भोलिका दिनमा चाहिँ मेरो चाहिँ सेक्योर हुन्छ भन्ने कुरा छैन। अरू के छैन भने चाहिँ यो तपाईँलाई करार खेती भन्ने हुन्छ कि, यो करार खेती भनेको कस्तो भने चाहिँ किसानलाई चाहिँ लगाउँदैछ भने कुनै पनि संस्था होला वा सरकारले होला ल त पहिले नै पैसा दिने, लगानी गरिदिने, त यति यति पैसा चाहिँ लगा होइन, यति पैसा दिन्छु, त्यो उत्पादन सबै दिन्छु, त्यो चाहिँ उत्पादन भएको कुरालाई चाहिँ मैले मार्केटिङ पनि गरिदिन्छु, त्यस कारण उत्पादन कस्तो दिन्छु र मार्केटिङ पनि गरिदिन्छु र बेचिदिन्छु र रिटर्न चाहिँ तरिका भन्दै टाइपको चाहिँ नेपाललाई करार खेती पनि त्यो छैन होइन। वा चाहिँ सहकारी खेतीहरूको अभियान त्यति राम्रो बाहिर चल्न सकेको छैन, कृषि वन खेतीको त्यो अभियान त्यति चल्न सकेको छैन। मैले किन जोडेँ भन्दाखेरि चाहिँ कृषि पढेको विद्यार्थीलाई चाहिँ हो नयाँ चाहिँ जस्तै म एउटा कृषि पढेको छु, मेरो घर कर्णाली हो, मैले के गर्न खोजिरहेको छु भने त्यो मेरा चाहिँ गाउँमा नै ठुलो जग्गाहरू छ, अहिले पनि मैले बाँचो अवस्थामा छ, म त्यो जग्गालाई चाहिँ मैले के गर्न सक्छु भने मैले ठुलो एमाउन्टमा मैले सेल्फी लोन खोजिरहेको छु होइन, तर मसँग के छ पैसा कमजोरी छ होइन, म किनकि मेरो चाहिँ म गाउँको मान्छे भएँ, लगानी अभाव छ, मलाई मैले मलाई चाहने विद्यार्थीले होइन मेरो शैक्षिक डकुमेन्टहरू छ त्यहाँ राखेर होइन शैक्षिक धुटो होला होइन, त्यहाँ चाहिँ हामीले चाहिँ त्यो एटलिस्ट मैले चाहिँ सरकार लगानी प्रदेश सरकार लगानी राजस्थानीका लगानी गरिदिनु पढेको विद्यार्थीलाई, म चाहिँ मार्गी मुगु एरियामा वालनट होला सेलफेटी होला म ठुलो मात्र एरियामा चाहिँ मैले उत्पादन गर्न सकिन्छु, त्यहाँ मैले स्टार्ट पनि गरिदिन्छु। तर मैले गरेको कुराले चाहिँ के अब के समस्या छ भन्दा चाहिँ बाँदर आतङ्क गाउँमा छ, अहिले चाहिँ संशोधन उठिरहेको छ, अनेक ठाउँ उठिरहेको छ, यो बाँदर आतङ्कको विषयमा थोरै मैले यहाँ कोलाउँदै कुरा चाहन्छु
0: गाउँको
1: चाहिँ हाम्रो सहभागिता पनि होइन। त्यो बाँदरमा के छ भने अहिले पनि हाम्रो नेपालमा चाहिँ कति छ भने लगभग लगभग 24-30% चाहिँ हाम्रो चाहिँ बाँदरले चाहिँ नेपालमा चाहिँ क्षति गरेको छ हाम्रो उत्पादनमा होइन, हाम्रो पाहाडमा के गरिरहेको छ, यो कारण के हो भनेर गर्न तपाईँ भन्न चाहन्छु। यसको कारण के छ भने हाम्रो चाहिँ वन चाहिँ हाम्रो चाहिँ सकिँदै गएको छ, हाम्रो चाहिँ बस्तीहरू चाहिँ वन जङ्गलको नजिकै भयो एउटा, त्यो कारण भयो। अर्को कारण के भने हाम्रो जग्गाहरू सबै मान्छेहरू चाहिँ छोड्न थाले हुन्छ, पहाड एरियामा चाहिँ बाँझो भयो, कुनै पहिला त किसानहरू हुन्थ्यो, काम गर्थ्यो, मुमिन हुन्थ्यो र त्यहाँको बाँदरहरू आउन पाउँदैनथ्यो र ऊ जङ्गलले बाँच्थ्यो। जब उत्पादन हामीले गर्न छोडे त्यसो बाँदरहरू चाहिँ त्यो गाउँको नजिक गाउँ गाउँ गाउँ गाउँमा आउन थाल्यो। हो त्यसले गर्दाखेरि के भइदियो भने बाँदरहरूको संख्या बढेको छ, यसले गर्दा गाउँमा त ठूलो आशंका भइरहेको छ। यसको समस्या समाधानको लागि विभिन्न देशमा भएको प्र्याक्टिस र नेपालले के गर्न सकिन्छ भने म भन्न चाहन्छु। जस्तै जापानले के गरेको छ भने यो इलेक्ट्रिक फेन्सिङ गरेको छ कि इलेक्ट्रिक फेन्सिङ भनेको चाहिँ के हो भने उत्पादन गोरी प्रयोग तपाईँको विद्युत लगाइदिने
0: विद्युतीय
1: घेराबार गरिसकेपछि त जान सक्यो। यो चाहिँ जापानले त्यो काम गरेको छ। अर्को चाहिँ जीपीएस ट्र्याकिङ, हरेक बाँदरको चाहिँ तपाईँको गएर कति कहाँ कहाँ गइरहेको छ त्यसको जीपीएस ट्र्याकिङ गर्दैन। र अरू के गरेको चाहिँ यो कमिटी मन्त्री पटल गरेर चाहिँ कमिटीमा चाहिँ उनीहरूको चाहिँ अवलोकन गर्ने त्यसलाई चाहिँ कन्ट्रोल गर्ने काम गरेको छ। र अर्को चाहिँ के गरेको छ भने यो स्टिलाइजेसन भनेको चाहिँ उनीहरूको चाहिँ कुराहरू चाहिँ जापानले चाहिँ राम्रो चाहिँ त्यो एउटा प्र्याक्टिस गरेको छ। छिमेकी राष्ट्र हाम्रो भारतले पनि त्यो चाहिँ काम गरिरहेको छ। अब अघि चाहिँ स्टिलाइजेसनको कुराहरू वा चाहिँ तपाईँको सोलर फेन्सिङ कुराहरू उहाँको चाहिँ अलरेडी हाम्रो गाउँमा के गर्न सकिन्छ भने यो अल्टरनेटिभ क्रप गर्ने। जस्तै मैले अघि विद्युतको लागि के गर्छ भने जस्तै कर्णालीमा त विद्युत पुगेन, मेरिलाम विद्युत पुगेन,
0: त्यसलाई
1: के गर्न सकिन्छ भने हामीले त्यहाँ चाहिँ हामीले अल्टरनेटिभ क्रपहरू जस्तै बाँदरले असर नगर्ने क्रपहरू लगाउन सकिन्छ। यसमा के पर्छ भने लसुन होला होइन, प्याज होला होइन, अदुवा होला होइन, वा चाहिँ तपाईँको एउटा तिते करेला होला होइन, खुर्सानी होला, यिनीहरूको मार्केट चाहिँ हामीले बढाइदिउँ कि त्यही त्यहाँ त स्पेसल रूपमा तिमी लगाइसकेपछि हाम्रो के छ। अब हुन त मकैलाई अलिक बढी असर गरिरहेको छ बाँदरले, मकैको ठाउँमा त्यो लगाउँदाखेरि अलिक इन्कम त आयो नि।
0: हो हामीले अर्को बालीमा पनि बाँदरहरू वन्यजन्तुहरू नरुचाउने खालको
1: हामीले अल्टरनेटिभ क्रपहरूको पनि विचार सकिन्छ। जस्तै मैले अर्को चाहिँ के गर्नु विभिन्न देशको उदाहरण दिइरहेको थिएँ। श्रीलङ्काले के गरेको छ भने यो राष्ट्रिय बाँदर चाहिँ जनगणना गरेको छ। त्यसको चाहिँ अर्को चाहिँ के गर्छ पपुलेसन डेन्सिटी त्यहाँको जनगणना तोका छ पत्ता लगाएको छ। र उसले सबैभन्दा उसले चाहिँ श्रीलङ्काको प्र्याक्टिस के छ भने एकीकृत वन्यजन्तु र कृषि नीतिलाई एकसाथमा अगाडि गरेको छ। कृषिलाई पनि असर नहुने र वन्यजन्तुको पनि उसको चाहिँ आफ्नो चाहिँ उसलाई पनि असर नहुने गरी गरेको छ। जोड्न खोजेको काम भन्दाखेरि चाहिँ यो सबै देशहरूलाई अध्ययन गरेर हामी के गर्न सकिन्छ भने जस्तै अर्को मैले एउटा अर्को एउटा के तान्जेनियाको लेखेर गरेको छ भने डगहरू डगलाई चाहिँ ट्रेनिङ दिएर डगले कन्ट्रोल गराएको छ। उसले यो तिन चारवटा देशको मैले कम्पेरिजन के गर्न खोजेँ भने हाम्रो अहिले समस्या सबैभन्दा के छ बाँदरको आतंक छ
0: त्यसलाई
1: कन्ट्रोल गर्न सरकारले पोलिसी लेभल ल्याउनु पर्यो, प्लानिङ गर्नु पर्यो, अरू देशले गरेर कामहरू चाहिँ हामीले युटिलाइज गर्नु पर्यो, हामीले किसानहरू सिकाउनु पर्यो, ट्रेनिङ दिनु पर्यो, बल्ल हामीले कन्ट्रोल गर्न सकिन्छ। यो कन्ट्रोल गरेपछि हामी किसान पढेको मान्छे चाहिँ लगानी नदी गर्दाखेरि त्यहाँ रिटर्न आउन सकियो। अर्को मैले अहिले हाम्रो चाहिँ सरकारले हामी किसान पढेको मान्छेहरूलाई बाहिरमा जान रोक्नु लागि के गर्नुपर्छ भने यो इन्टरप्रेनरको लागि प्रिनरसिपलाई चाहिँ मैले चाहिँ सरकारले चाहिँ यो स्टार्टअपको लागि चाहिँ हामीले रकमहरू चाहिँ छुट्याउनुपर्छ। मैले स्टार्टअप दियो भने चाहिँ जस्तै मलाई स्टार्टअप गर्नुलाई
0: अझै राम्रो भाषामा चाहिँ बुझाइदिनुहोस् न तपाईँले भन्नु खोजेको स्टार्टअप भन्नु चाहिँ के हो विद्यार्थीले चाहे
1: यस्तो छ। हेर्नुहोस् मैले अघि तर जोडेँ जस्तै म कडाईमा मैले लङ टर्ममा ठुलो मलाई एकदम चाहिँ भेडा पार्न चाहेँ, मैले 5,000 जति भेडा पार्न चाहेँ मैले होइन भनेपछि मलाई तपाईँको लगानी गर्नलाई मलाई सुन्नु त पैसा हुन्न। हो त सरकारले के गरिदिनु पर्यो भने त्यो स्टार्टअपको लागि मैले एकैचोटि 1,000 गर्ने, मैले 100-200 गरी स्टार्ट गर्छु र सरकारले मलाई चाहिँ स्टार्टअपको रूपमा केही चाहिँ लगानी गरेँ भने सुरुमा मैले त्यहाँबाट आएको फाइदाबाट जनलाई बढाउँदै जान्छु र मैले पनि सरकारले पनि त्यो चाहिँ लोन र ऋण पनि पनि तिरिरहन्छु। र हामीले सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमा राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आर्थिक पनि नहोला। अरू एउटा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले 50,000,000 पर रुपियाँ चाहिँ खर्च गरेर उसले चाहिँ क्यानाडा पठाउन सक्छ, अमेरिका पठाउन सक्छ, अस्ट्रेलिया पठाउन सक्छ, तर नेपालमा 50,000,000 खर्च गरेर म केही चाहिँ व्यापार व्यवसाय कृषि पेसा गर्छु भने परिवारले भोलिपल्ट उसले चाहिँ गरेर चाहिँ 1,00,000 दिन सक्दैन। हो यो सेक्युर छैन कि हाम्रो मार्केट, हामीले उत्पादन गरेको कुराहरू चाहिँ मार्केटिङ पाइरहेको छैन। यस कारणले सरकारले यही कुराहरूलाई चाहिँ फ्यासिलिट गर्नुपर्छ, पोलिसीले पनि सहयोग गर्नुपर्छ। त्यो गरेपछि मात्र के हुन्छ भन्दा चाहिँ हामीले गर्ने हामीले चाहिँ जब चाहिँ विद्यार्थी गर्न सकिन्छ, बाहिर विद्यार्थी यहीँ चाहिँ भविष्य दिन सकिन्छ। अनि अरू के छ भने बाहिर विद्यार्थीहरूले विदेशमा के थियो छिटो उत्पादन रिटर्न हुन सकिन्छ कि
0: छिटो
1: उत्पादन लाइफ स्टाइल चाहिँ छिटो चेन्ज गर्न सकिन्छ कि किनकि त्यहाँ पैसाको भ्यालु चाहिँ बढी बढी प्राप्त हुन्छ, स्यालेरी बढी भएको कारणले गर्दाखेरि चाहिँ उसको आफ्नो लाइफ स्टेबिलिटीको लागि पनि उसको पारिवारिक कुरालाई पनि उसले के गर्छन् छिटो अर्निङ गर्नको लागि पनि नेपालीहरू चाहिँ अहिले पनि विदेश गइरहेका छन्। त्यसको रोक्नको लागि पनि सरकारले नयाँ केही न केही चाहिँ स्टेप गर्नुपर्छ, नयाँ नयाँ केही कार्यान्वयन गर्नुपर्छ, यो विद्युतन कार्यक्रममा ती कुराहरूले समन्वय गर्छ। त्यसपछि मात्र के हुन्छ यदि पढेको विद्यार्थी यही रोक्यौँ भने यही चाहिँ भोलि हामी चाहिँ केही चाहिँ केही न केही परिवर्तन गर्न
0: सक्छ। अहिलेको नीति तथा कार्यक्रमले पनि यस्ता कुराहरूलाई चाहिँ समेट्न सकिनुहुन्छ भए
1: तपाईँहरूले अहिले चाहिँ हामीलाई चाहिँ पछिल्लो 3-4 वर्षदेखि यो नीति तथा कार्यक्रम एउटै हेर्नुहोस् मैले अहिलेको यो वर्षको हेरेँ यहाँ अगाडिको हेरेँ होइन 83-84 होला वा 82-83 होला 81-82 होला एउटै किसिमको किनकि एउटै किसिमको छ कि नीति कार्यक्रम। यसको कारण के हो भने यो हाम्रो कर्म पैटर्न छ नि यो सधैँ एउटै भइरहने हुन्छ यो त अहिले हाम्रो लिडरसिपमा गएका नेताहरूसँग कोही पनि कृषि पढेको मान्छे छैन त्यहाँ नीतिगत पोलिसीले गर्दा चाहिँ नेताहरूसँग यो चाहिँ जस्तै बालन सरकार होला वा वहाँ लगायतको चाहिँ प्रधानजीहरू मन्त्रीजीहरू कुनै पनि कोसँग कुनै पनि चाहिँ कृषि पेसा पढेको मान्छेहरू हुन् उहाँहरू के छन् सबै कर्मचारीले पोलिसी बनाउने कर्मचारीले गतिवटा नीतिगत कार्यक्रम बनाउने हो कर्मचारीले योग्य बनाउनु भएको छ अहिले पनि त्यही बनाइरहनु भएको छ यसलाई चाहिँ सिकेर हामी के गर्नुपर्छ भने मैले चाहिँ अघि पढ्दै गर्दाखेरि विभिन्न यो बायोचारहरूको कुराहरू गरेँ पढेँ होइन बायोचार भनेको कस्तो भन्दाखेरि
2: तपाईँले मलतर्फको कुरा जोड्नुभयो
1: हो मैले त्यो कुराहरू पढेँ अर्को चाहिँ के भयो भने यो जैविकलाई प्राङ्गारिक मललाई चाहिँ अलिक प्रायोरिटी दिनुभएको कुरा विषय पनि पढेँ
2: रासायनिक
1: यसको लागि पढेँ मैले पढ्दै गर्दाखेरि मैले यो दुई तिन वर्ष अगाडि सेम त्यो प्र्याक्टिस पढिरहेको थिएँ कि तर हाम्रो चाहिँ त्यो युटिलाइज केही पनि भइरहेको छैन जस्तै अहिले हामीले चाहिँ यदि चाहिँ युरियाहरूलाई कम गर्ने हो भने युरियाको चाहिँ खपतलाई कम गर्ने हो भने हामीले चाहिँ एजिलाहरू लगाउन सकिन्छ ढल्चियाहरू लगाउन सकिन्छ त्यो भए चाहिँ के हुन्छ त्यसको अल्टरनेटिभको बिल लगभग 20% चाहिँ कम गर्न सकिन्छ हामीले किसानहरूलाई एजिलाहरूको बारेमा जानकारी गर्नु पर्यो ढल्चियाहरूको बारेमा जानकारी गर्नु पर्यो
2: हामीले त्यो मल रासायनिक मलको मात्रा घटाउँदै
1: युरियाको मात्रा सन्तुलन कायम गर्नु युरियाको मात्रा घटाउनुको लागि चाहिँ हामीले चाहिँ त्यो स्टाइलले उनीहरूले आइडिया दिने भने चाहिँ हामीले एटलिस्ट चाहिँ हामीले अब मैले अघि पनि भएको छ तपाईँसँग कुरा देख्दाखेरि पनि यो हामीले चाहिँ कृषि मन्त्रालय किन राख्ने मल मन्त्रालय राखेर भइहाल्यो नि पहिला पनि मैले यहाँभन्दा अगाडिको मन्त्री रामनाथ अधिकारी मन्त्रीसँग कुरा गर्दाखेरि हामीसँग केही पनि गर्न सकिँदैन सारा बल बगेको मल मन्त्रालय छ यो त किसानलाई हामीले केही पनि अरू अरू कामहरू कृषिको नयाँ स्ट्राटेजी केही पनि काम गर्न सकिँदैन यो हाम्रो बजेटले सबै मल मात्र जाँदो रहेछ भन्दै हुनुहुन्थ्यो उहाँले उहाँको मैले पेन सुनेको थिएँ होइन त्यस कारणले गर्दा के गर्न सकिन्छ भने यो मललाई एकतर्फीबाट गर्ने होइन एउटा बाटो अप्नाउने एउटा कृषि मन्त्रालयले आफ्नो चाहिँ लङ स्ट्राटेजी लङलाई काम गर्नलाई अलिक फरक किसिमले अगाडि गर्न सकियो भने चाहिँ मलको समस्या किसानलाई पाउने समस्या आफ्नामा होला तर के भयो भने हरेक स्थानीय निकाले कृषिको कुरा ल्याएको हुन्छ पढ्दै कृषिको कुरा निकालेको हुन्छ सरकारको आधी बजेट कृषिको कुरा गरेको हुन्छ तर कृषिको बारे हुन्छ पन्न जम्मा यत्रो चाहिँ खरबौँ बजेटको जम्मा चाहिँ 57-58 चाहिँ अर्बमा गोप्य राखेको हुन्छ हो त्यस कारणले गर्दा कृषिमा लगानी बढी गरौँ मैले जुन खोजे कृषि उत्पादन हामी पढेका विद्यार्थी होला वा अर्को होला इन्टरप्रेनर गर्नको लागि लगानी गर्न लगाउँ न सरकारले ठुलो मात्रामा चाहिँ तपाईँको अर्बौँ रुपियाँ चाहिँ खरबौँ रुपियाँ छुटाउँ बल्ल चाहिँ हामीले चाहिँ यहाँको चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले गर्नु पर्यो मलाई युरियाको चाहिँ मलको कुरा निम्ति गर्दा त्यो मैले कुरा गर्नु पऱ्यो
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कृषिका विद्यार्थी आशिष देवकोटासँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्या टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
3: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति नेमी जेठ 13 गते
4: सम्पर्क फोन नम्बर 98573-3578 98573-7540 98635-6788 पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-99 53-51-99 मा सम्पर्क गर्नुहोला

0: Sí, Fakura, pues te vi ya.
1: Yo, Radio Network.
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कुराकानी गरिरहेका छौं। यो कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। सरकारले ल्याएको नीति तथा कार्यक्रमको केही सारांश जोड्न खोज्यो र बजेट पनि अब लगत्तै आउँदैछ। सुझाव अपेक्षाहरू तपाईँहरू जस्तै विद्यार्थीको अथवा जस्तै युवाहरूको त्यस्तो केही छ त?
3: अब यसमा चाहिँ बजेटमा अब आउने बजेटमा कसलाई यो हुन्थ्यो भने मैले अघि नै खालि मैले बारम्बार भने के लर्न अनको प्रोग्रामलाई चाहिँ हरेक नेपालका विश्वविद्यालयमा सुचारू गर्नुलाई चाहिँ नीतिगत रूपमा चाहिँ नीतिगत रूपमा चाहिँ एउटा कार्यान्वयन गरियोस्। अर्को चाहिँ बाँझो राख्न नपाउने होइन, बाँझो राख्न नपाउने नीतिगत कार्यक्रम चाहिँ सरकारले चाहिँ पहिला चाहिँ ल्यायो, बाँझो राखेर तपाईँको कारवाही गरिने यति चाहिँ तपाईँको गरेर चाहिँ पैसा पनि तिराइने भनेर ल्यायो तर बाबा उताइएन। त्यसले गर्दा बाँझो राख्न नपाउने गर्ने चाहिँ कार्यान्वयन पर्यो। अर्को चाहिँ हामीले के गर्नु पर्यो भने हाम्रो गाउँहरूमा बेसिक निडरहरू चाहिँ फन्डामेन्टल निडरहरू वा चाहिँ त्यहाँको चाहिँ जियोग्राफिकल डिफिकल्ट छ त्यहाँ चाहिँ हामीले के भन्छ पूर्वाधारको विकासहरू गर्नुपर्छ पहिले सरकारले।
2: तपाईँले भन्न खोजेको चाहिँ यो कृषकहरूले बुझ्ने भाषामा
3: मैले चाहिँ के भन्नु चाहिँ पहिले चाहिँ हामीले किसानहरूलाई आफ्नो डेली चाहिँ त्यहाँ चाहिँ उनीहरूको किरायडी पाल्नको लागि उनीहरूले आफूले आवश्यकता पूरा गर्नको लागि त्यहाँ घाँस बाँस कबासको कुराहरू होला, विद्युतको कुराहरू होला, इन्टरनेटको कुराहरू होला, बाटोहरू राम्रो बनाइदिनु पर्यो। पहिला हामीले विकासका पूर्वाधार चाहिँ हामीले चाहिँ सरकारले डेभलप गरिसकेपछि हामीले हाम्रा किसानहरूलाई हामीले गाउँ बस भन्नु पर्दैन, उसले आफै बस्छन् कि हो। सरकारले पहिला चाहिँ यो कि यतापट्टि चाहिँ उनीहरू सबैमा पहिला के गर्नुपर्छ भने सरकारले अब आउने बजेटमा चाहिँ गाउँमा बढी बजेट राख्नु पर्यो, गाउँको विकास हुनु पर्यो। पहिलो नम्बरमा चाहिँ गाउँमा बाटो पुर्याउनु पर्यो, विद्युत पुर्याउनु पर्यो, सञ्चार पुर्याउनु पर्यो होइन, त्यो त्यहाँ पुरै चाहिँ उनीहरूको शिक्षा राम्रो गर्नु पर्यो, स्वास्थ्य राम्रो गरिदिनु पर्यो, उनीहरूको लाइफ चाहिँ सिक्योर गरिदिनु पर्यो कि बरू किसानले कमाएको 50% गभर्मेन्टले पैसा दिनु तयार छन्, आफूले कमाएको 50% बरू सरकारले पैसा दिनु तयार छन्, तर उनीहरूको छोराछोरी राम्रो चाहिँ विश्वविद्यालय राम्रो चाहिँ विश्वविद्यालय पढ्न पर्यो, छोराछोरीको भविष्य चाहिँ सहरमा पढ्ने केटाइटीको र गाउँमा पढ्ने चाहिँ केटाइटीको चाहिँ बराबर होस् कि विद्यार्थीको समान भूमिका नहोस् कि गाउँमा पढ्ने कोही पनि उनीहरूको चाहिँ पढाइ चाहिँ कमजोर नहोस्, सहरको बराबर भइदियो भने किसानले काम गर्छन्, आफ्नो छोराछोरीको भविष्य पनि देख्छन्। त्यस कारण आउने बजेटमा चाहिँ के गर्नुपर्छ भने पहिलो नम्बर एक नम्बर चाहिँ गाउँमा बढी बढो भूमिका छुटाउनु पर्यो। अझै अलिकमा कडालीको मान्छे भएको कारणले गर्दाखेरि कडालीमा बढी बढो छुटाउनु पर्यो एउटा नम्बरमा। अर्को नम्बर के अर्को मैले अर्को इन्टरप्रेनर लर्नको कुराहरू दुईवटा भयो। अर्को इन्टरप्रेनर पर्ने हामी यसलाई केही चाहिँ गर्छौँ भने विद्यार्थीलाई सरकारले चाहिँ लोनलाई चाहिँ बढाउनु पर्यो, सब्सिडीलाई चाहिँ बढाउनु पर्यो। अर्को चाहिँ सबै के गरेको छ भने बिमा कुराहरू छ, किसानलाई बिमा दिइन्छ भनिन्छ तर यो आर्दमा हेरेको छ हामीले किसानले कहिले पनि पाउँदैनौँ कि। जस्तै धेरैधेरि हामीसँग के भएको छ भने यो चाहिँ यो क्लाइमेटको चेन्जले गर्दाखेरि वा चाहिँ यो चाहिँ यो विभिन्न यो हाम्रो चाहिँ मनसुन विपत्तिको कारणले गर्दाखेरि हाम्रा किसानहरूले धानहरूको चाहिँ त्यति खेर भइरहेको हुन्छ, उसको उत्पादनले चाहिँ त्यतिखेर खेती बिग्रेको छ। तर सरकारले चाहिँ कागजमा भन्दा पनि व्यावहारिकता रूपमा चाहिँ त्यो दिएको देखिन्न कि, त्यो चाहिँ सब्सिडीहरूले दिएको देखिन्न। त्यही भएर हामी चाहिँ यो इन्सुरेन्सलाई हरेक किसानलाई हामीले इन्सुरेन्सलाई चाहिँ जोड्नु पर्यो, सब्सिडी चाहिँ हरेक किसानले पाउनु पर्यो, कागजी रूपमा होइन वास्तविक किसानलाई चाहिँ पाएपछि चाहिँ हामीले सुधार गर्न सकिन्छ। बजेटमा यो चाहिँ एउटा चाहिँ इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा पोलिसीमा चाहिँ त्यो राखेर चाहिँ सरकारले चाहिँ तल्लो समयमा स्थानीय कार्यमलाई किन जोड्न खोज्यो भने फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट यो तिनवटाको कोलाबोरेसन हुनु पर्यो पहिलोमा भन्दा हो। यो चाहिँ हाम्रो ग्याप नै हेर्नुहोस्, पढ्दै चाहिँ के काम गरिरहेको छ स्थानीय निकाय थाहा हुन्न, स्थानीय निकायले गरेको कुरा संघीय सरकार थाहा हुन्न, एक आपसँगको कनेक्टै छैन। किन कनेक्ट छैन भने कि हाम्रो कृषिमा के छ भने तल्लो चाहिँ हरेक 753 स्थानीय निकायहरूमा त्यहाँ चाहिँ कृषि शाखा छ, उसले काम गरिरहेको हुन्छ। र अर्को चाहिँ तपाईँको गरेको प्रदेश सरकारले के गर्छ एक किसिममा कृषि ज्ञान केन्द्रको रूपमा चाहिँ उसले आफ्नो चाहिँ हरेक जिल्लामा राखेको छ होइन, यिनीहरू कोही हुँदैन। अनि संघीय सरकारले पनि आफ्नो किसिमले चाहिँ तपाईँको कामहरू चाहिँ जिल्ला जिल्लामा कृषि कार्यालयहरू हुन्छ, उनीहरूको बिचको त्यो तिनवटा कन्सर्न काहीँ पनि हुँदैन कि यसले अर्को बजेट कहाँ पठाइरहेको छ, केमा हालिरहेको छ, त्यसको अलरेडी आफूले कहाँ हाल्ने बजेट कहाँ हाल्दा ठिक होला, कहाँ चाहिँ सुधार्न सकिन्छ भने एक आपसमा कहिले पनि खनेर छैन कि हो। यो सबैभन्दा के जोड्नु पर्दैन सबैको चाहिँ कोलाबोरेसन पहिला हुनु पर्यो, यो भइसकेपछि मात्र पनि के हुन्छ भने एग्रिकल्चर सस्टेनेबल बनाउन सकिन्छ भन्ने जोड्नु पर्यो।
2: भनेको परम्परागत खेती पद्धतिमा जो किसानहरू अहिले लागि पर्नु भएको छ र उहाँहरूले बाध्यात्मक अवस्था छ त्यही खेती पद्धति अपनाउने र त्यसैमा चाहिँ जीवन निर्वाह गर्ने र अहिले अब युवाहरू थपिँदै हुनुहुन्छ त्यसमाथि कृषि पढ्ने विद्यार्थीहरू थपिनुहुन्छ, यो समग्र सुधारका लागि अन्तिममा चाहिँ एक दुई तिन
3: मैले तपाईँलाई के जोड्नु खोज्यो भने एउटा चाहिँ हाम्रो रैथाने बाजेहरू छ होइन हाम्रो रैथाने बाजेहरू चाहिँ म चाहिँ कडाईमा के छ भने कलकत्ता पार्छु म अरू ठाउँमा पार्छु जस्तै काजुहरू छ होइन फर्स्ट मिलेट हुन्छ होइन अर्को चाहिँ पोस्टो मिलेटहरू छ होइन अर्को चाहिँ जस्तै मासीहरू होला होइन अर्को चाहिँ मासी एरियामा भने हाम्रो चाहिँ त्यो रैथाने बालीहरू कोदोहरू होला यिनीहरूले हामी के गर्न सकिन्छ भने यो चाहिँ हामीले चाहिँ नयाँ गरेर भेराइटीहरू चाहिँ यसको रिसर्चहरू गर्ने भेराइटीहरू निकाल्ने तर हामीले केही नै उत्पादन गर्ने हाम्रो पहाडी ठाउँमा त्यो बढी उत्पादन हुन्छ हो त्यसलाई चाहिँ हामी इन्टरनेसनल इन्टरनेसनल मार्केटिङहरू गरेपछि
4: भनेको हामीसँग जे छ महत्त्वपूर्ण
3: हो त्यसलाई चाहिँ हामीले
4: चाहिँ त्यसलाई चाहिँ बजार श्रृङ्खलामा जोड्ने
3: अनि त्यसलाई हामी के गर्न सक्छौँ त्यसलाई चाहिँ ग्रिडिङ गर्ने नयाँ चाहिँ नयाँ नयाँ अल्टरनेटिभ भेराइटीहरू निकाल्ने होइन त्यसले गरेपछि हामी के हुन्छ भने त्यसको चाहिँ अल्टर जस्तै कार्बुनहरूबाट हामी के गर्न सकिन्छ त्यसको चाहिँ खिर खान सकिन्छ अर्को तपाईँको गएर अब खानाहरू युज गर्न सकिन्छ डायबिटिजको टेस्ट युज गर्न सकिन्छ त्यो कुरा त्यसको महत्त्वहरू दिएछ कि हामीले नेसनल इन्टरनेसनल मार्केट गर्न सकिन्छ मैले यो कुरा गर्दै गर्दा म दुई तिन दिन अगाडि तिन चार दिन अगाडि म इजरायलको राजुसँग मैले सम्मान लिएको थिएँ म किन जोड्न खोजेँ भने मैले कर्णालीको कुरा उहाँले के राखेँ भने हामीसँग सबै पनि कर्णालीमा के छ भने ट्रेडिसनल प्र्याक्टिस छ 200-300 वर्ष पछाडि इजरायलभन्दा हामी 300 वर्ष पछाडि छ कर्णालीको हाम्रो एग्रिकल्चर तर हामीले के गर्न सकिन्छ भने कर्णाली कति पढ्दै गरेका विद्यार्थीहरूलाई भर्खरै 12 तपाईँको गएर 2-3 वर्ष कोर्स कृषि पढाएको विद्यार्थीलाई हामीले चाहिँ तिन विद्यार्थीलाई इजरायल पठाउँ इजरायल सहयोग यहाँको एम्बेसीले एम्बेसीले सहयोग गरिदियोस् हाम्रो विद्यार्थी लैजाओस् त्यहाँको 11 महिना उसले चाहिँ त्यो लर्निङ अन गरोस् र उसले त्यहाँ पछिको कुराहरू चाहिँ आएर केही रकम कमाएको रकममा ल्याएर त्यहाँ 20-25 हजार रुपियाँ लगानी पनि गरोस् उसले कमाएको र उसले चाहिँ सिकेको कुरा चाहिँ इम्प्लिमेन्टेसन गरिसकेपछि त्यो हाम्रो प्रणालीलाई चाहिँ सुधार गर्न सकिन्छ विशेष गरी मुखमा सुधार गर्न सकिन्छ भनेर मैले चाहिँ उहाँलाई भेटेको थिएँ र टेक्नोलोजी सहयोग गर्नुहोस् तपाईँहरूले हामीलाई हाम्रो पनि अझै पनि के छ भने हामीसँग त्यहाँ हाते ट्याक्टर युज गरिन्छ गोरुहरूको युज गरिन्छ यसको लागि पनि इजरायलले चाहिँ हामीले चाहिँ किनकि इजरायलमा मैले जोडी भएको छु इजरायलको अहिले एग्रिकल्चरमा सबैभन्दा अगाडि छ कि त्यहाँको उपकरणमा अगाडि छ अझै पनि त्यहाँ तपाईँको गरेर रिमोट सेन्सिङहरू गरेर काम गरिन्छ होइन ड्रोनहरू गरेर युज गरेर त्यहाँको एग्रिकल्चर प्र्याक्टिस गरिन्छ हो यसको लागि पनि मैले किन जोड्न खोजेँ भने हाम्रो एउटा भाइसानी बालीलाई गर्ने राम्रो बनाउने त्यसलाई चाहिँ प्रोडक्टिभिटी बढाउने सस्टेनेबल प्लानिङहरू गर्ने हाम्रो चाहिँ जहाँ भएको त्यहाँ तपाईँको मलाई चाहिँ जडीबुटीको विषयहरू छैन जडीबुटी हाम्रो पनि के छ भने जडीबुटीको समस्या हाम्रो जडीबुटीसँग पनि के छ भने चाइना र भारतमा हाम्रो चाहिँ कौडीको मूल्यमा गइरहेको छ कि धेरै सस्तो मूल्यमा गइरहेको छ कि त्यसलाई हामीले के नेपाल सरकारले अब पुलिस मलाई छुटेको कुरा पनि जोड्न खोजिहाल्यो होइन त्यसलाई चाहिँ पोलिसी मेकिङहरू गरेर हामीले अहिलेसम्म तपाईँले गरेर त्यो हाम्रो त्यो त्यो उत्पादन होला जडीबुटीहरू यिनीहरू चाहिँ तिनीहरूले चाहिँ हामी खेल्न सकिन्छ भने पशुधन केन्द्र उत्पादन गर्दा 100 रुपियाँ पर्ने हामी चाहिँ अब चाहिँ 1000-2000 रुपियाँ बेच्न सकिन्छ त्यो भएपछि त्यहाँको चाहिँ किसानको पनि त्यो आयस्रोत बढ्छ र सरकारको पनि त्यो चाहिँ फन्डिङहरू चाहिँ त्यो आयस्रोत बढेपछि मात्र चाहिँ किसान पनि बाँच्न पाए सरकारको त्यही रकममा पनि त्यो वृद्धि हुन्छ भन्ने चाहिँ तरिकाले चाहिँ सरकारले आएका विधिमा पोलिसी बजेटमा चाहिँ छुट्याउनुपर्छ भन्न चाहन्छु
4: उहाँले सारमा चाहिँ जोड्न खोजेका विषयहरू कृषिको चाहिँ व्यवसायीकरण त्यसै गरी प्रविधिको चाहिँ पहुँच विस्तार विकास आधुनिक प्रविधिको प्रयोग सहज वित्तीय पहुँचका कुराहरू उत्पादित वस्तुको चाहिँ उचित बजार मूल्य सुनिश्चितताका कुराहरू लगायत चाहिँ रहेका छन् युवाहरूलाई हलेर कुटोको दालोबाट चाहिँ केही माथि उठ्ने गरी चाहिँ सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँको यो कुराकानीको चाहिँ
3: सारमा चाहिँ हामी सबैको यो चाहिँ एग्रिकल्चरलाई चाहिँ रिभोल्युसन गर्ने टेक्नोलोजीमा डेभलपमेन्ट गर्ने नयाँ भेराइटीहरू चाहिँ डेभलपमेन्ट गर्ने किसान विद्यार्थीहरूलाई चाहिँ यसमा यतापट्टि चाहिँ आकर्षण गर्ने नयाँ पोलिसी प्रदान र योजनाहरू ल्याउने होइन यो कुरो किसानलाई चाहिँ अलिक चाहिँ उनीहरूको स्किल डेभलपमेन्ट गर्ने नै हो
4: उहाँ हुनुहुन्थ्यो कृषिका विद्यार्थी आशिष देवकोटा विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्न अहिलेको मुख्य चुनौती छ देशभित्र विद्यार्थी एवं युवालाई टिकाउन समग्रमा के गर्नु पर्ला त कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल
5: हाम्रो मेन युवाहरूलाई सामान्य जीविकोपार्जन कृषिमा युवाहरू आकर्षित हुँदैनन् युवाहरू जब आकर्षित हुन्छ त्यसले आमदानी दिन सक्छन् र उनीहरूको व्यवसायको रूपमा जान सक्छ त्यो बेलामा मात्रै हुन सक्छ त्यसको लागि मेन जड भनेको हामीसँग जग्गा हामीसँग थोर्थै छ प्रत्येक हामीसँग लगभग आधा हेक्टर प्रति घरको जग्गा छ भने त्यो जग्गाले पुग्दैन त्यसले गर्दा अब नवयुवाको कृषिमा आकर्षण गर्नको लागि एउटा पालिकाले हाम्रो 753 पालिका छ प्रत्येक पालिकाले पालिका स्तरको एउटा भूमि ब्याङ्कको स्थापना गर्नुपर्छ अनि धेरै जग्गाहरू लगभग 30% जग्गाहरू बाँझो छ खेती जग्गा भए पनि बाँझो भए भएर तिनीहरू जग्गाहरूलाई पनि पालिकामा लिजिङ गर्ने त्यसलाई फेरि पालिकामा लिजिङ गरेपछि पालिकाले त्यो जग्गालाई चक्राबन्दी गर्छ र लिज आउटको व्यवस्था गरियो भने मेरो युवाहरू अब जस्तो तपाईँको 50-60 बिघा 10-15 बिघामा चाहिँ व्यवसाय खेती गर्यो भने उनीहरूले अरूलाई रोजगार पनि दिन्छन् र आत्मनिर्भर पनि हुन्छ त्यो मलाई टिममा जानुपर्छ भन्ने
4: कुराकानी में हुनुहुन्छ कृषि अर्थविज्ञ प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले नव युवा र कृषि अर्थतन्त्र जोडेर कुराकानी गरिरहेका छौं। अब देशको चाहिँ कुल ग्रास्त उत्पादन जीडीपी भन्छ झन्डै झन्डै 24% चाहिँ योगदान कृषिको छ भनिन्छ। यसमा नव युवा र उनीहरूको हिस्सालाई पनि कति कतिबाट समेट्न सकिन्छ के छ?
5: अब यसो छ, अब नेपालको कृषिको रूपान्तरण हुनुपर्छ भन्ने महत्वपूर्ण छ। एग्रिकल्चर ट्रान्सफर्मेसन इज निडेड भन्ने त्यही अहिलेको बहस चलेको छ। र विदेशतिर हेर्नुहुन्छ भने लेस देन 1% जनसंख्या कृषिमा आधारित छन् र उनीहरूले उत्पादन हुँदै आफूलाई प्रायर पनि बाहिर पनि एक्सपोर्ट गर्छन्। तर हामी आफू हामी आत्मनिर्भर गर्छौं, त्यो आत्मनिर्भर बनाउनको लागि कृषिको रूपान्तरणको लागि कृषिको ट्रान्सफर्मेसन आवश्यक छ। अब हाम्रो अहिले लगभग 60% जति कृषिमा आधारित जनसंख्या छन् भनिन्छ, त्यसलाई घटाएर 15-20% जानुपर्छ। त्यो झार्ने सन्दर्भमा जुन बाँकी रहेका पपुलेसनलाई कृषिको व्यवसायिक कृषि, उद्यमी कृषि र भ्यालु चेन आधारित भूमि श्रृङ्खला आधारित उद्योगमा आधारित कृषि स्थापित गरिसकेपछि बाँकी रहेको सेवा र तपाईँको इण्डस्ट्री र सेवामा ट्रान्सफर गर्न सक्यो भने सबैले रोजगार पाउँछ र कृषिले पनि अलिक आत्मनिर्भर अलिक टेवा पुर्याउँछ। त्यसले गर्दा हाम्रो कृषिको ट्रान्सफर्मेसनमा चाहिँ पहिलो हाम्रो कृषिको जनसंख्यालाई घटाउनु पर्यो, व्यावसायिक बनाउनु पर्यो र दोस्रो त्यो बाँकी जनसंख्यालाई सेवा र इण्डस्ट्रियल सेक्टरमा चाहिँ ट्रान्सफर गर्नु पर्यो। त्यो गरियो भने नयुवाहरू आकर्षित हुन्छ र त्यसलाई जोड्न सकिन्छ भन्ने लाग्छ।
4: अलि ठूलो अपेक्षा अलि ठूलो चाहिँ दीर्घकालीन कार्यक्रम कार्यान्वयनको चाहिँ पाटो पर्खेको हामी लाग्यौं कि तपाईँले चाहिँ 60-62% हारिमा रहेको चाहिँ किसानहरूलाई 15-20% झार्नुपर्छ भनेर भनिहाल्नुभयो।
5: हजुर,
4: त्यो चुनौतीपूर्ण छ नि त फेरि
5: त्यसलाई अहिले मैले कुरा गरेँ, त्यो एउटा यो टेम्बुलेसन एप्रोच हो, एउटा मात्रै हुँदैन। जस्तै अहिले मैले भूमि ब्याङ्कको कुरा गरेँ, पालिका स्तरले ठूलो लार्ज होइन कि पालिका स्तरले जग्गा लिजआउट गर्ने, त्यसले जग्गा अलिकति जनसङ्ख्या त्यहीबाट घटाउँछ मान्छेले। त्यसको लागि अब लिजिङ र लिजआउट गर्दा मानिसहरू अहिले के रहेछ भने मेरो जग्गा आउँछ कि भन्छ धेरैलाई, फ्रेगमेन्टेसन गरिसकेपछि त्यसको लागि सरकारले जीआईएस म्यापिङबाट तपाईँको जग्गा चाहिँ गुगलमा हेरेपछि टक्क देखियो भने जहाँ गए पनि केही फरक भएन, त्यस्तो मोडल पनि डेभलप गर्नुपर्छ। र त्यसो अब दोस्रो अब तपाईँको अब कर्जा कृषिमा कर्जा पद छ, अहिले नेपाल सरकारले 5-7% ब्याज अनुदान दिन्छ तर अहिले ठ्याक्क लागू हुन सकेन, त्यसलाई पनि जोड्नु पर्यो। त्योहरू तपाईँको वित्तीय व्यवस्थापन, युवाहरूलाई त्यो अलिकति व्यवसायीकरण गर्ने र जग्गाको व्यवस्थापन गर्न सक्यो भने त्यो घटे पनि त्यो फेरि त्यो घटेको जनसङ्ख्या जुन छ त्यसलाई मैले के भने सेवा र कृषिमा आधारित उद्योगमा तिनीहरूलाई रोजगार व्यवस्थापन गर्ने हो, त्यसरी जानुपर्छ मलाई लाग्छ।
4: उसो भए अहिलेको चाहिँ युवा पुस्ताको चाहिँ असन्तुष्टि चाहिँ विगतमा यो कृषि क्षेत्रकै कुरा गर्ने हो भने केमा रह्यो त?
5: अब परम्परागत कृषि भयो, अब कृषि हुने परम्परागत बा हजुरबाले जे गरेका छन् त्यही गर्ने भनेपछि अहिलेको युवाहरूलाई कृषिमा त्यो आकर्षण बढेन। जब युवाहरूलाई आकर्षण बढ्छ ऊ एउटा व्यवसायिक हुन्छ र अरूलाई पनि रोजगार दिन्छ र उसले त्यो लार्ज स्केलमा उत्पादन गरेर त्यसलाई गर्यो भने उसको उसले उसलाई आत्मनिर्भर हुन्छ। अनि त्यो गर्नको लागि पहिला जग्गा अहिले मैले जग्गा कुरा गरेँ, त्यसपछि वित्तीय कुरा गरेँ, सबैलाई जोड दियो भने किसान उद्यमी कृषक भएर त्यही युवाहरू जान बस्न सक्छन् जस्तो लाग्छ मलाई।
4: कृषि र अर्थतन्त्रको यो क्षेत्रबारे समग्रमा चाहिँ तपाईँको बुझाइ के छ, धारणा के छ, हामी कुन अवस्थामा छौं?
5: अब हाम्रो विगतको तुलना गर्ने भने हामी लगभग 1990 हाम्रो खाद्यमा आत्मनिर्भर थियौं। कोरियामा भूकम्प, दक्षिण कोरियामा भूकम्प लागू हुँदामा हामीले चामल थियौँ अनुदानको रूपमा देखाएका थियौँ चामल। त्यसपछि कोरियनहरूले चाहिँ हामीलाई अलिकति माया गर्छन् त्यो सन्दर्भमा। त्यसपछि बिस्तारै आएर हाम्रो उत्पादन मात्रै होइन हाम्रो खानकी पनि परिवर्तन भयो,
4: खाने बानी
5: खानकी पनि परिवर्तन भयो। अहिले प्रत्येक गाउँ गाउँमा रोड पुगेको छ, प्रत्येकलाई लङ ग्रेन बासमती राइस चाहिन्छ, आफूले उत्पादन गरेको बेच्ने अनि त्यही बात गरेको त्योपछि इन्डियाबाट धेरै आउनुभयो। त्यसले गर्दा हाम्रो खाने बालीको परिवर्तन सँगै उत्पादनको पनि त्यही मोडालिटी चेन्ज गर्नुपर्ने आवश्यक छ। त्यो भयो हामी आत्मनिर्भर हुन सक्छौँ एउटा। अब दोस्रो भनेको अब तपाईँको अब मेजर अब कृषि र अर्थतन्त्र कुराहरू हो। हाम्रो नेपालमा कृषिलाई दुई भागमा भरिजोड गर्नुपर्ने,
4: जस्तो
5: जस्तो एउटा अलि उत्पादन बढाउने खाले कृषि जसमा हामीलाई मल बिउ सिँचाइ सबै चाहिने हो, होलिस्टिक एप्रोचमा उत्पादन जस्तो धान मकै गहुँ जुन छ त्यसको उत्पादकत्व बढाउनु पर्छ। हाम्रो लगभग अहिले धानको उत्पादकत्व 4 मेट्रिक टन हेरा हुन्छ, बाहिर लगभग 8-9 मेट्रिक टन छ। मकैको हेर्नुहुन्छ भने हाम्रो 3.5 मेट्रिक टन लगभग छ भने बङ्गलादेशकै 8 मेट्रिक टन छ, अमेरिकाको 12 मेट्रिक टन त्यो उत्पादकत्व बढाउन सक्ने क्षमतामा त्यसमा इनपुट हाम्रो तपाईँको फिजिकल अप्टिमा भन्छ इकोनोमिस्टमा त्यसमा नै अलिकति जोड दिनु पर्यो एउटा अर्को इकोनोमिक अप्टिमामा पनि अर्को एङ्गलबाट हेर्नुपर्छ जस्तै हामीले फ्रेस भेजिटेबल फ्रुट्सहरू फलफुलहरू अर्ग्यानिक रूपमा उत्पादन गर्नुपऱ्यो अर्ग्यानिक उत्पादन गरेपछि नेसनल मार्केट र इन्टरनेसनल मार्केटमा पनि त्यसलाई पेनिट्रेट गर्न सक्छौँ त्यसको लागि हामीलाई ट्रस्ट चाहिन्छ ट्रस्ट चाहिँ के हो भने अर्ग्यानिक सर्टिफिकेसन फेयर ट्रेड सर्टिफिकेसन अलिक महँगो छ किसानहरूले गर्न सक्दैन त्यसले गर्दा जिआइएस जियोग्राफिक इन्डिकेसन भन्ने एउटा सर्टिफिकेसन एउटा टुल हो अहिले इङ्ल्यान्ड र बङ्गलादेशले लार्ज स्केलमा गरेको छ हाम्रो रिच देश प्रडक्टहरू भने जिआइएसमा हामीले ट्रान्सफर गर्न सक्यौँ भने हामीले बाहिर 25% एडिसनल प्राइस प्रिमियम पाउँछौँ जस्तै जिआई गरेको लार्जका अलैँची भयो अदुवा भयो सुन्तला भए हामी हाई भ्यालु कमोडिटीहरूलाई त्यसरी गरेर अर्ग्यानिक प्लस जिआई जाने एउटा प्रडक्टलाई चाहिँ अर्को प्रडक्ट चाहिँ खाद्य उत्पादनमा बढाउने खाले इकोनोमिक अप्टिमा र फिजिकल अप्टिमामा हामीले प्यारलल गरियो भने कृषिको अर्थतन्त्र अलिक महत्त्वपूर्ण हुन्छ र हाम्रो यसो हेर्दा चाहिँ कृषिले नेपालको अर्थतन्त्र महत्त्वपूर्ण हालेको छ अलैँचीको कुराहरू भन्छ भने हाम्रो नेपाल पहिलो अलैँचीको उत्पादन भएको छ त्यसको दोस्रो इन्डिया तेस्रो बङ्गलादेश र हाम्रो अलैँची चाहिँ फ्रेस अलैँची हार्भेस्ट गरिसकेपछि सुकाएर सिधै इन्डिया जान्छ मोर देन 95 यदि हामीले भ्याल्यु एड गर्न सक्यौँ भने र त्यसलाई अब सर्टिफिकेसनमा लान सकियो भने हामीले बाहिर एक्सपोर्ट पनि गर्न सक्छौँ निच मार्केटहरू उत्पादन गर्न सक्छौँ त्यसले हामीले इकोनोमिक गेन गरिदिन सक्छौँ त्यसले गर्दा भ्यालु चेन र सर्टिफिकेसन स्किममा पनि हामी प्यारलल जानुपर्छ भन्ने लाग्छ मलाई त्यो भयो हाम्रो अर्थतन्त्रलाई सहयोग हुन्छ
6: तपाईँको आफ्नो अध्ययनको क्षेत्र जुन चाहिँ मूल्य श्रृङ्खला भनेर अलैँचीको एउटा उदाहरण पनि जोड्नुभयो यसलाई चाहिँ सकारात्मक रूपमा लिन सक्छौँ हामी जुन निर्यात योग्य हाम्रो चाहिँ निर्यात योग्य वस्तु भनेर पनि अरू तपाईँले मूल्य श्रृङ्खलाको कुरा पनि जोड्नु भएको छ तर हाम्रो अहिलेको धरातलमा म पछि भने किसानले वर्षभर मेहनत गरेर पनि आफ्नो गुजारा चाहिँ धान्न सक्दैन समस्या चाहिँ कहाँनिर
5: हो अहिलेको कुरा आएको जबसम्म उसको आफ्नो गुजारा धान्दैन उसको अपर्च्युनिटी कस्ट हुन्छ अन्त उसलाई अहिले फाइदा छैन उसले किन खेती गर्छ त्यही भएर हाम्रो जग्गाहरू बाँझो भएको कारण त्यही पनि हो यसो अब धान लगायो धानको त्यो मूल्य पनि लाग्यो त्यो हाम्रो के हो भने कमर्सियलाइजेसन गर्नु पर्यो मेकनाइजेसन गर्नु पर्यो त्यसले गर्दा अब जग्गाहरू थोरै थोरै जग्गा हुँदो रहेछ भने अहिले मैले कुरा आएको थिएँ जुन तपाईँको 15% दिन त्यो गर्नको लागि नै आवश्यक पर्ने भन्ने कुरा हो त्यसले गर्दा तपाईँले जब प्रफिट देख्दैन अलिक नाफामूलक देख्दैन उसले किन गर्छ त्यो व्यवसाय अल्टरनेट व्यवसाय गर्छ त्यसले गर्दा नाफामूलक बनाइयो भने नाफामूलक बनाउनको लागि हाम्रो सबै एप्रोचहरू जोड्नु पर्यो जसरी तपाईँको कमर्सियलाइज गर्नु पर्यो मेकनाइजेसन गर्नु पर्यो होइन त्यसपछि लार्ज स्केलमा प्रडक्सन गर्नु पर्यो अनि बढ्नु भन्ने भयो त्यसले गर्दा हाम्रो किसानको त अहिले त्यही वेलफेयर मैले अहिले भनेको हाम्रा साना किसानलाई हामीले प्रोटेक्ट त गर्नुपर्छ उनीहरूको जसले आफू उत्पादन गरेर आफै खान्छु म अर्ग्यानिक उत्पादन खान्छु बाहिरको गर्दैन त्यो पनि प्रोटेक्ट गर्नु पर्यो एउटा साना किसानलाई प्रोटेक्ट गर्ने मेकानिजम पनि सक्सेस लानुपर्छ कतिमा
6: साना किसानलाई
5: संरक्षणलाई र व्यावसायिकमा चाहिँ युवाहरूलाई जोडेर व्यवसाय जाने त्यसले गर्दा त्यो मिति त्यसरी बनाउन सक्यो भने राम्रो हुन्छ जस्तै अनुदानको कुरा गर्दा अहिले हाम्रो कृषिमा धेरै अनुदान गर्छ र अनुदानले नाफामूलक बनाएन हामीले अनुदान भन्दा पनि अहिले उसलाई वित्तीय प्रब्लम छ भने बिना ब्याजमा बरु वित्तीय व्यवस्थापन गर्न सकियो भने ब्याङ्कसँग जोडेर उसलाई अलिकति सहज हुन्छ त्यसमा जोड्नुपर्छ भन्ने लाग्छ
6: कुराकानीमा हुनुहुन्छ कृषिको अर्थविज्ञ एवं प्रोफेसर डाक्टर ऋषिराम कटेल हामीले विशेष गरी हाम्रो कृषि र अर्थतन्त्र कहाँनिर समस्या छ भन्नेबाट यहाँनिर जोडिरहेका छौँ तपाईँले कुरा जोड्दै गर्दाखेरि एउटा चाहिँ व्यावसायिक खेती ठूलो उत्पादन एउटा अर्ग्यानिक उत्पादनको चाहिँ एउटा विषय र सँगसँगै उत्पादन बढाउँदै र भ्यालु चेन अर्थात मूल्य श्रृङ्खलामा चाहिँ जोड़ दिनुपर्छ भनेर दुई तीनवटा विषयलाई चाहिँ अलिक प्राथमिकताका रूपमा चाहिँ राख्नुभयो काम गर्ने किसान उसको चाहिँ सम्मान पेसाप्रतिको चाहिँ सम्मान यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए
5: एकदम महत्वपूर्ण छ बाहिरतिर म जनवरीमा अब 2.5 वर्ष पर्नेसँग बस्छौँ रै खानुको लागि टक्क ढोल्ने हामी खाना खाँदा जस्तो ढोल्ने मलाई ढोल्नु भन्दा जहिले उत्पादन गरेको छ उत्पादन किसानलाई मैले माया गरेको भन्थ्यो तर किसानलाई महत्वपूर्ण भइहाल्यो होइन अब तपाईँको के छ भने अब हाम्रो बिचौलियाहरू पनि धेरै छन् उत्पादनमा छन् त्यही भएर प्रत्येक कमिटीमा चाहिँ उत्पादन चाहिँ इन्डिभिजुअल गर्ने व्यक्तिगत रूप में करने आवश्यक सामग्री के सीमा आवश्यक पड़े थे समूह को रूप में करने और बजारीकरण समूह को रूप में कर सको ठाव ठाव ब्लक बना तेल दिव्य रूप में किसान ने बार्गेनिंग करने पावर बढ़ जब तो थोड़े उत्पादन से बार्गेनिंग बढ़ेन महत्वपूर्ण थी
6: तैयार सम्मान को जोड़
5: सम्मान जोड़ सम्मान जोड़ अभी अर्क हमें किसान किसान होने पर नाम लगे कृषक उद्यमी भन्नपुर अब कृषक उद्यमी सानी गए हम उद्यम उद्यमी भन्नपुर हम खेत खेत भाई उद्योग भन्नपुर व्यावसायिक भन्नपुर खेतीपाती इंटरप्राइज भन्नपुर व्यावसायीकरण भन्नपुर ऊपर फुर्की सम्मान तैयार जोड़ी अब अभी स्थानीय तह को महत्वपूर्ण भूमिका हो किसान सम्मान करने उन्नी अवार्ड करने कुछ महत्वपूर्ण हो तब ये जस्ते कति ठाव पार्टिकुलर प्रडक्ट हो जस्ते पार्टिकुलर प्रडक्ट एवं स्थानीय तहले नहीं लोगो ला हेपो उत्पादन होने से किसान को गौरव बने वो अभी खानेलाई हेपो रहता बनी तस्त मेकानिजम अलग सामान चौबर बाट भर सकता तेरह हम एग्रीगेशन करना सासाना किसान उत्पादन करे कमिटी एप्रोच में नहीं मार्केटिंग में बन सको भैल्यू चेन भैल्यू एडिशन प्क्टिस में मेडिशन खिला प्क्टिस में गई हमारे उत्पादन सहज जान अभी तब सामने कुरा कर इंग्लिश में एवोकाडो भवोकाडो भित्री को धेरे भागना धनकुटा में इलाम में बहुत उत्पादन हो हमें लगभग नेपाल वर्ष को 20,000 मैट्रिक टन दिन एवोकाडो को डिमाण रहे ट्रेडिशनल बड़ी आँच एवोकाडो खाँच तो हम उत्पादन जमा 600 मैट्रिक टन छिपिन धनकुटा इलाम छोटे एरिया में एवोकाडो तब को तराई देखि पहाड़सम सभी ठाला प्रमोट कर सको बाहर जो हम
6: लाने
5: भित्र आने वस्तु घटने वो यहीं रोजगार जोड़ने वो तस्ता कुरा हमें ख्याल रख्छ जस्ते अब मिठके कुरा हम मीठ उत्पादन कुखुरा को मसु चिताउने मिचे हब हो तर तब केएफसी पार्टीवर ने बाहर लेकर आज क्वालिटी कंट्रोल में जोड़ दिन
6: गुणस्तर में ख्याल करो उत्पादन में बढ़ाने पर्यो ये कुछ ध्यान दिखने तब उसे अलगसम हेने सरकारी प्रयास कहीं देखिए जस्त लगे तो तब को
5: सरकार ने प्रयास लगभग 20 वर्ष को कृषि विकास रणनीति फेडरल गवर्नमेंट बनभंद एक वर्ष अगाड़ी एप्रूव भएको कृषि विकास रणनीति 2015-2035 त्यसैको रोडमैप में प्रधानमंत्री कृषि आधुनिकरण परियोजना भन्ने सुरु भयो
6: राष्ट्रीय कार्यक्रम
5: इसको 8-9 वर्ष भले जोन सुपर जोन ब्लक पकेट भले अलग राम काम कर पोलिटिकल इन्क्रोचमेंट बढ़ो क्या जैसे सुपर जोन बनाने पर्यटन एवटे क्लस्टर में होने पर्यटन
6: कृषि में राजनीति हाई भर्खर
5: तब सुपर जोन बनाने पर्यटन 1,000 हेक्टर को पार्टिकुलर कमोडिटी धान हो कि मकई हो कि तरकारी हो 1,000 करोड़ एवं 200 हेक्टर एवं पानी 300 हेक्टर टाड़ा 400 हेक्टर बनाकर सुपर जोन बनाई तो पोलिटिकल इन्क्रोचमेंट बढ़े मेरे पा गांव में जानू तू नगरिक सब तो जानी भाई हमारे इंडिया को जस्ती व्यावसायिक कृषि को मोडालिटी में जान सकता इसमें एटा अभी अलग तब को डिजिटल एग्रीकल्चर अलग भाषा हमारे अभी अनलाइन प्लेटफॉर्म क्रिएट कि युवा पेलो तो पुलिस एरिया में जगह को एसिस्टमेंट सरलीकरण हो जगह जगह सब व्यक्तिगत नाम में ससना टुकड़ा तेल व्यवसाय कर जोड़ सकें तेरा अलग ब्रेक थ्रू को रूप में अलग जगह चक्राबंदी में लियान सको कृषि में रूपांतरण कर सकता बटाने सरकार ने करपरे काम थी पुलिस
4: थी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर को अनुसंधान तथा प्रसार निर्देशनालय का पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल कृषि र पशु संबंधी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईले मार्कको पैसामा लाग्ने फोन नम्बर 1135 मा हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विश्लेषणसँगै म मदन पौड्याल पनि बिदा हुन्छु।

0: भएका छौं, जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: आज तपाईलाई यस मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। सम्बन्धहरूले मानिस एक अर्कासँग बाँधिएका हुन्छ। सम्बन्ध संसार हो, यो भन्दा गलत हुने छैन। जति धेरै सम्बन्ध त्यति ठूलो संसार होइन त अचम्मको। तर यस्ता सम्बन्धहरू मानिसको जीवन नाश पार्ने पासो पनि बन्न सक्छ। हामी सबैसँग मेलमिलाप बस्नुपर्छ। लड़ाई झगड़ा वैमनस्यता गरेर जीवनको महत्वपूर्ण समय नष्ट पार्नु हुँदैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा गर्ने अधिकार हाम्रो छैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा पनि नगरौं। उसको जीवनमा हानि पुर्याउने खेल हामी नखेलौं। एक व्यक्तिको सानो मानिसहरूसँग परिचय हुन सक्छ। ती परिचित मानिसहरू भित्रै त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जोसँग घनिष्ठ सम्बन्ध हुन्छ। हामीलाई साथी मित्रहरूको आवश्यकता पर्छ। कुनै पनि मानिस एक्लो जिउन सक्दै सक्दैन। संसार टापु होइन, संसार त संसार हो। हामी मानिसहरूको माझमा एउटा समाजमा एउटा राष्ट्रमा एउटा नागरिक भएर हामी बाँचिरहेका छौं। मानिस सामाजिक प्राणी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई हाम्रो आवश्यकता सहित सृष्टि गर्नुभएको छ। पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, उपदेशक 4 अध्यायको 9 र 10 खण्डमा, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसका मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचार। कसैसँग घनिष्ठ सम्बन्ध हुनु भनेको निकै गहिरो सम्बन्ध हो। सबैभन्दा पहिलो कुरा, त्यस सम्बन्धमा विश्वास र भरोसा हुन्छ। आफ्नो मनका कुराहरू जसलाई पोख्न सकिन्छ, जसमाथि सबै कुराको निम्ति भरोसा राख्न सकिन्छ, हामीले आफ्ना मित्रहरू चुन्दा रोज्दा होसियारी अप्नाउनुपर्छ। प्रत्येक आमा बुवाले आफ्ना छोराछोरीहरूलाई यस विषयमा अर्थ दिन्छन्, बारम्बार यो कुरा सम्झाउँछन्। राम्रो मित्रको संगत गर्नु भनी निर्देशन दिइरहेका हुन्छन्, सल्लाह दिन्छन्, किनकि हामीले बनाउने सम्बन्धले हाम्रो जीवनलाई निर्माण गर्छ अनि भत्काउनु पनि सक्छ। भनिन्छ नि, चोरको सँगै चोरीकै बात, जीव पनि जान्छ चोरको साथ। यो भनाइ कति सत्य छ। असल मानिसको साथ लागेर जीवनमा सफलता पाउनेहरू र खराब मानिसहरूको साथ लागेर जीवन नाश पार्ने व्यक्तिहरूको थुप्रै उदाहरणहरू हामीले देखेका छौं, सायद भोगेका पनि छौं। सम्बन्धहरू कोही बाहिरी मात्र हुन्छ। जस्तै एउटै कार्यालयमा काम गर्ने व्यक्तिहरूको सम्बन्ध घनिष्ठ नहुन पनि सक्छ। उनीहरूको सम्बन्ध उनीहरूले गर्ने कामसम्म मात्र सीमित हुन्छ, त्योभन्दा उताको सम्बन्ध हुँदैन। तर पनि यस्ताहरूको माझमा काम बाहेक जीवनका अरू रुचि र उद्देश्यहरू मिल्नुहुन्छ। त्यसो हुँदा उनीहरूको सम्बन्ध केही गहिरो हुन्छ। गहिरो सम्बन्धमा परस्परको व्यक्तिगत कुराहरू एक अर्कालाई थाहा हुन्छ। यसकारण कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि हामी होसियारी हुनुपर्छ, किनकि हामीले साधारण मानेका सम्बन्धहरूको हाम्रो प्राणसँग पनि सम्बन्ध हुन्छ। हाम्रो सम्बन्ध हाम्रो प्राणसँग जोड़िएको हुन्छ। सम्बन्धहरूले हाम्रो जीवनलाई यति गहिरो रूपले असर पारेको हुन्छन् कि हाम्रो जीवन तिनै सम्बन्धहरूले दोहोर्याइएको हुन्छ। घनिष्ठ सम्बन्धहरूले एक व्यक्तिको जीवनमा कतिसम्म असर पार्दछ सो कुरा प्रश्न पार्न म तपाईँलाई एउटा साँचो घटना बताउँछु। एउटा केटोले कलेज पढिसकेपछि एउटा सानो शहरको एक निजी स्कूलमा पढ़ाउने काम पायो। त्यो शहर त्यति ठूलो नभए पनि मानिसहरूलाई चाहिने हरेक थोक त्यहाँ पाइन्थ्यो। त्यहाँका मानिसहरू सभ्य थिए। त्यो केटो खेलकुदमा पनि खुबै चासो राख्ने गर्थ्यो, साथै खेलहरू खेल्थ्यो भने त्यो शहरमा पनि खेलकुदमा रुचि लिने र खेल्ने व्यक्तिहरू थिए। त्यो जवान केटोले स्कूलमा पढ़ाउन थाल्यो अनि बिस्तारै त्यहाँका मानिसहरूसँग उसको परिचय हुँदै गयो। उसैको उमेरका केटाहरूसँग पनि उसको परिचय भयो। ती केटाहरू पनि खेलमा चासो लिनेहरू थिए। तिनीहरू परस्पर मित्र बने। त्यहाँका ती जवान केटाहरू मध्ये दुईजनासँग यस केटोको घनिष्ठ सम्बन्ध हुन थाल्यो। फुर्सदको समय हुने साथ तिनीहरूसित भेटघाट गर्दै घुम्न जान्थ्यो वा कुनै विषयमा चर्चा परिचर्चा गरी समय बिताउँथ्यो। त्यो केटोलाई नयाँ मित्र उपाएर खुबै आनन्द लागिरहेको थियो। सम्बन्ध पनि अब त गरिएर गयो। उसका नयाँ दुई साथीहरू जवान र असल फुटबल खेलाड़ी भए पनि तिनीहरूको मद्यपान गर्ने बानी तिनीहरूमा भएकोले केटोले के पछि यो कुरा थाहा पायो। यो थाहा पाउँदा उसले तिनीहरूलाई सम्झाउने प्रयास गर्यो। उसले तिनीहरूलाई सरसल्लाह दिने प्रयास गर्यो अनि यो सरसल्लाहलाई तिनीहरूले हल्का साथ दिए। त्यस विषयमा ठट्टा गर्न थाले। तर हेर्नुहोस्, मित्रताको असर भनेको कस्तो हुन्छ। तिनीहरूले मद्यपान गरे पनि त्यो केटोसँग सम्बन्ध भने फुटेन। घनिष्ठ सम्बन्धमा बाँधिएको ती मित्रहरूलाई उसले पनि छोडिहाल्न सकेन। दिनदिनको भेटघाट सम्बन्ध बढ्दै गयो। जाँदा जाँदै के भयो थाहा छ? मित्रहरूलाई मद्य नपिउने सल्लाह दिने त्यो केटो रमाइलो गर्नका निम्ति आफै पनि के पिउन थाल्यो। थुपा थुपाले समुद्र बन्छ, होइन त? रमाइलो गरेको भने अलिअलि पिउँदै पिउँदै जाँदा ऊ आफै पनि मध्य पिउने लतमा परिसकेको उसलाई थाहै भएन। समय बित्दै जाँदा उसको शरीरमा मद्यको असर देखिन थाल्यो। कमजोर भयो, स्कुलमा पढाउन पनि नसक्ने भयो। मद्यले पैसा मात्रै लाँदैन तर ज्ञान र सम्मान र शरीर पनि खोसेर लैजान्छ भन्ने कुरा हामीले कहिले बोल्नु हुँदैन। त्यो केटोलाई पनि त्यस्तै भयो। जवान थियो, सुन्दर र योग्य थियो, तर सम्बन्ध

मलाई उचित सल्लाह दिन सक्नुहोस्। हामी आफू पनि अरूका निम्ति यस्तो मित्र बन्न सकौं भन्ने हाम्रो विचार होस् अनि यो कति सुन्दर हुनेछ, होइन त? म जान्दछु तपाईँ पनि यस्तै मित्रहरूको साथीहरूको चाहना गर्नुहुन्छ, हामी सबै गर्छौं। तर दुःखको कुरा, यस्ता मित्रहरू सजिलै पाउन सकिँदैन, होइन त? हामी सबैको विचारहरू फरक हुन्छन्, सोच फरक हुन्छ, व्यवहार फरक हुन्छ। मैले भनिसकेकै छु कि कति मानिसहरू कुलतमा पर्नेहरू हुन्छन् जोसँग सम्बन्ध गर्दा त्यस सम्बन्धले हाम्रो हानि गर्न सक्छ। कोही फेरि साह्रै निराशिलो स्वभावका हुन्छन्, एकलकाटे जो सधैँ निराश भएर जिउँछन्। उनीहरू हृदय खोलेर हाँस्नै सक्दैनन्। वास्तवमा डर र असुरक्षाको भावनाले मानिसलाई निराश बनाएको हुन्छ। निराशा दुष्ट शैतानले मानिसको विरूद्धमा प्रयोग गर्ने यस्तो हतियार हो जसले बलवान सक्रिय बुद्धिमान मानिसलाई पनि काम नलाग्ने बनाइदिन्छ। कोही हुन्छन् जुन दिनको 24 घण्टा झूठ बोलेर आफ्नो जीविका चलाइरहेका हुन्छन्, हर कुरामा झूठ बोलिरहेका हुन्छ। कोही जीवित परमेश्वरमाथि भन्दा पनि बढी उनीहरूले भूत प्रेतहरूमाथि भरोसा र विश्वास राखेर जिउने हुन्छन्। यस्ता मानिसहरूसँग घनिष्ठ सम्बन्ध राखेर जिउन तिनीहरूका जीवनको असर हामीले नै पर्छ हो, किनकि घनिष्ठ सम्बन्धमा हाम्रो प्राण, ती सम्बन्धहरूमा हाम्रो प्राणहरू जोडिएका हुन्छन्। यो प्राण प्राण बीचको शक्ति कति डरलाग्दो हुन्छ भने त्यसले दुई व्यक्तिलाई यस्तो प्रकारले जोडेको हुन्छ जो कसैले पुर्न सक्दैन। हामी कस्तो व्यक्तिसँग सम्बन्ध राख्छौ वा राखिरहेका छौं त्यो हामीले राम्ररी विचार गर्नुपर्छ। गलत मानिसको गलत प्रभाव हाम्रो जीवनमा पर्छ। अन्धविश्वासी मानिसको अन्धविश्वास हामीमा सर्छ। कुलतमा फँसेको मानिसको कुलतले हामीलाई पनि समात्न सक्छ। यस्ता खराब असरहरूले एकै रातमा हामीलाई समात्दैन, तर बिस्तारै बिस्तारै बिस्तारै हामीले थाहा नपाए सम्बन्धको गहिराई सँगसँगै खराबीको गहिराई पनि बढ्दै जान्छ। आज तपाईँले कस्ता व्यक्तिहरूसँग सम्बन्ध गरिराख्नु भएको छ? जोसँग सम्बन्ध गरिराख्नु भएको छ उनीहरूको जीवनको प्रभाव कस्तो प्रकारले परेको छ? उनीहरूसँग तपाईँको घनिष्ठ प्राणको सम्बन्ध गाँसिएको छ कि?

मित्र भाइहरूले हामीलाई बताउँदछ कि प्रभु येशु उच्चमा बस्नुहुने हामीबाट भक्ति र आराधना मात्र चाहनुहुने परमेश्वर हुनुहुन्न तर उहाँहरू मित्र पनि हुनुहुन्छ। उहाँ भन्नुहुन्छ म तिमीसित छु, म तिमीसित छु। उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ, उहाँले हामीलाई निष्कपट प्रेम गर्नुहुन्छ अनि हामीले पनि परमानिसहरूलाई त्यस्तै निष्कपट प्रेम गरौं भन्ने उहाँ चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलमा परमेश्वरको वचनले यस्तो पनि भनेको छ, पहिलो पत्रुस 1:22 पद, सत्यको पालन

यो परमेश्वरको वचन हो, जीवित वचन हो, परमेश्वरको निर्देशन हो, सत्यको पालनाले तपाईहरू मेरो जीवनमा सहायता गर्छ। शुद्ध हुनु भनेको सत्य हाम्रा येशु ख्रिस्टमा विश्वास गरी उहाँको वचन अनुसार जिउनु हो। परमेश्वरको वचनको पालनाले हाम्रो हृदयलाई शुद्ध पार्छ। परमेश्वरको वचन पालन गर्दा परमेश्वरसँग हाम्रो घनिष्ठता, हाम्रो सम्बन्ध पनि घनिष्ठ हुँदै जान्छ अनि निष्कपट परमेश्वरसँग गरिने घनिष्ठ सम्बन्धले कहिले पनि हाम्रो हानि गर्दैन। यदि तपाईँ कसैसँग घनिष्ठ सम्बन्ध बनाउने, साँचो मित्रता पाउने कुरा सोचिरहनु भएको छ भने मेरो सल्लाह यस्तो छ, त्यस्तो व्यक्तिलाई खोज्नुहोस् जसले यीशु प्रभुमाथि विश्वास गर्दछ, भरोसा राख्दछ, किनकि प्रभुको वचन अनुसार जिउने व्यक्तिले कहिले कसैलाई धोका दिँदैन, हानि पुर्याउँदैन। यदि तपाईँ पनि कसैको साँचो र इमान्दार मित्र बन्न चाहनुहुन्छ भने पहिले यीशु ख्रिष्टमा विश्वास गर्नुहोस्, जसले तपाईँ र मलाई गहिरो प्रेम गर्नुहुन्छ, उहाँलाई बुझ्नुहोस्, उहाँका शिक्षालाई सिरोपर गर्नुहोस् अनि तपाईँ र म अरूहरूलाई गहिरो प्रेम गर्ने व्यक्ति बन्न सक्नेछौ। उहाँले नै तपाईँलाई त्यस्तो

बन्नलाई शक्ति दिनुहुनेछ, सामर्थ्य र शिक्षा दिनुहुनेछ। सम्बन्धहरूको विषयमा होशियार हुनुहोस्। जो सुकैसँग घनिष्ठ सम्बन्ध बनाउनाले जीवनलाई जोखिमले घेर्न सक्छ। पहिले जीवित र शक्ति परमेश्वरसँग घनिष्ठ सम्बन्ध बनाउनुहोस्। प्रभु यीशुले भन्नुभयो, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। उहाँको विश्राम पाएर उहाँको आज्ञा शिरोपर गर्दै हामी परमेश्वरलाई प्रेम गर्ने, उहाँसितको सम्बन्धमा अझै नजिकिने व्यक्ति बन्न सकौं। परमेश्वरले तपाईँलाई

श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छ भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01-5591-053, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत।

0: हाम्रो के दोष छ र पक्रिनु भएको छ? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त हौँ सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सम्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाह्रमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 जना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार ग्रहण गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 3:02 बजेसम्म। गर्मा मापी कारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सेक्रेटरी लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि किसिम नगरपालिका साथ सुरु।

0: सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केटमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डेलगोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा दशमा। थप जानकारीका लागि सम्पर्क नम्बर 98 50 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डेलगोर्छा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनलाई डेलगोर्छा फाउन्डेशन खानखुवा खोटाङ।
1: होइन
2: एक अन्छा गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
1: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर छैटौतला काठमाडौँ। सम्पर्क 98 50 17 979 र 01 592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी काठमाडौँ।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछन्। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
6: दिदी, छिमको अछिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटी को इलेक्ट्रोनिक सामान लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्टानमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809509094 र 9863868 64 64 18।
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: Sabe vai pros meus.
1: E para sacar, ligue a tambor.
2: नागरिकता एउटा कक्ष संचालन हुने सम्बन्धी सूचना अदालतद्वारा गृहित महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निजीको सेवाहरू प्राप्त गर्न सकिने हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सकिनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

बसू अगल से बसू अगल से।

ਤੇ ਮਧੁਰ ਮਧੁਰ ਮਧੁਰ ਮਯੂ ਲੈਣਾ ਮਾਇਆ ਮੁਕਤ ਮੁਕਤ ਮਾਇਆ।

मैंने तुझे रंग पर रखूं।

0: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमार नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा। दरखास्तको आह्वान मिति यही पुस्ताक 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्ताक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.com मा लगइन गरी हेर्न सक्नुहुन्छ।

सवारी साधनको हिन्दी र तेलुगु फिल्मको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय।

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करवासी हंगाम बनाए मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भाई निंदा नुना दिन रात भर जागरण जस्त बस् तर यह सब रोग उपचार आमजी औषधालय में होने भर उपचार कराने भाग आमजी औषधालय तीर हेको नीदी और संगे जाऊ
2: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।